0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यौ होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
3: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
4: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 भाद्र 5 लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
3: तपसिल
4: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र 1 फोटोकपी,
3: बैंकको सक्कल चेकबुक र 1 फोटोकपी,
4: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
3: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2,
4: क्यान्सर रोगीहरूको हकमा 3 महिनाभित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
3: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
4: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
5: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 16 गते शनिबार, अगस्त 1 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन कृष्ण पक्षको तृतीया तिथि, विश्व स्तनपान सप्ताह प्रारम्भ।
1: 18 वर्ष प्रवेशको अवसरमा सर्लाईको रेडियो मधेशको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: धनुषा, बाँके लगायतका जिल्लामा आज सद्भाव र्याली निकालिँदै धार्मिक संहिता कायम गर्न धर्मगुरूहरूको अपील। 5 एआईजी तराई क्षेत्रका जिल्लामा सर्वपक्षीय सक्रियतापछि तनाव साम्य हुँदै।
1: लघुवित्त पीड़ितसँग सरकारको सहमति कार्ययोजना सहित प्रतिवेदन कार्यान्वयन गरिने। आवासीय र इन्टर्न चिकित्सक निर्वाह भत्तामा फेरि विवाद। हिम पहिरोमा फसे कृतिमानी निम्साई सहित 10 आरोही।
0: ब्रान्डिङको बलले 3 महिनामै डीडीसीको व्यापारमा 35% छलाङ। सक्रिय करदाता संख्या 79 लाख। तातोपानी नाका नचल्दा राजस्व संकलन प्रभावित।
1: पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा 34 जना मजदूरको मृत्यु। जलमार्गबाट आवागमन गर्ने व्यावसायिक जहाजहरूको सुरक्षा गर्न 13 राष्ट्र सहमत। हमासले हतियार त्याग्ने राष्ट्रपति ट्रम्पको घोषणा।
0: र सुदूरपश्चिममा पहिलो पटक राष्ट्रिय स्तरको पावर लिफ्टिङ च्याम्पियनशीप हुने। पुरूष र महिला गरी 12 विधामा प्रतिस्पर्धा। काठमाडौँमा नाथम इन्डोर क्रिकेट च्याम्पियन हुने।
2: कयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा सर्वपक्षीय सक्रियतापछि तराई मधेशमा देखिएको तनाव साम्य हुँदै गरेको प्रसंग।
1: सरकार, विपक्षी दल, नागरिक समाज, विभिन्न धर्मका गुरू, संघ संस्था र जिल्ला स्थित स्थानीय समुदाय बीच सद्भाव कायम गर्न भएका सर्वपक्षीय संवाद र सुरक्षाकर्मीको बाक्लो उपस्थितिका बीचमा तराई मधेशमा देखिएको तनाव साम्य हुँदै गएको छ। सुनसरी, सिरा, सप्तरी र धनुषामा कर्फ्यू र पर्सामा निषेधाज्ञा लगाइएसँगै सेना परिचालन गरिएको छ भने प्रहरीले समेत उपस्थिति बढ़ाएको छ। प्रहरी प्रधान कार्यालयले स्थिति नियन्त्रणमा लिन भन्दै कोशी र मधेशमा उच्च अधिकारीहरूलाई नै खटाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेका अनुसार सबै पक्षको अपील र सद्भावको पहलपछि मधेशको परिस्थिति साम्य हुँदै गएको बताउनुभयो।
3: सबै प्रहरी जनशक्तिहरू शान्ति सुरक्षाको अवस्थालाई सामान्यकरण गर्नलाई खटिरहेको अवस्थाहरू छ। ती जिल्लाहरूमा थप मदतको रूपमा अन्य ठाउँहरूबाट प्रहरी जनशक्तिहरू खटाइएको छ। केही ठाउँहरूमा सुरक्षा संवेदनशीलताको आधारमा ड्रोनसम्मले सुरक्षा व्यवस्थाको मनिटरिङ गर्ने कामहरू गरिरहेको छ भने सामाजिक सद्भाव कायम राख्ने गरी स्थानीय जनप्रतिनिधि, धार्मिक अगुवाहरूसँग समेत स्थानीय अगुवाहरूसँग समन्वय गर्दै व्यवस्थापन मिलाउने कामहरू गरिएको छ। सुरक्षा व्यवस्थापन
1: गृहमन्त्री सुदन गुरूङले सुनसरी र सिरामा पीड़ित पक्षसँग भेटेर संवाद र सहमति समेत गरेपछि माहौल शान्त बन्दै गएको छ। गृहमन्त्री गुरूङले बिहिबार राति नै पीड़ित पक्षलाई भेटेर सहमति गर्नुभएको थियो। तनावग्रस्त क्षेत्रमा सुरक्षा उपस्थितिको वृद्धिसँगै प्रधानमन्त्री बालेन्द्र शाहले पनि हिजो तराई मधेश क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र विभिन्न राजनैतिक दलका नेताहरूसँग संवाद गर्नुभएको छ। यसैबीच 10 साउनको राति सुनसरीमा भएको साम्प्रदायिक तनाव मधेश प्रदेशका जिल्लामा पनि फैलिँदै गर्दा प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ रासुपा सभापति रवि लामिछानेले एकपछि अर्को राजनैतिक संवाद र भेटघाटलाई सक्रिय पार्नु भएको छ। समानान्तर रूपमा एक भए जस्तै देखिने ती भेटवार्ता र संवादको समय रेखा केलाउँदा के देखिन्छ भने यसमा सभापति लामिछानेले अघिअघि देखिनुहुन्थ्यो भने प्रधानमन्त्री शाहले पनि सोही शैलीमा अर्को छलफल आयोजना गर्दै आउनु भएको छ।
0: नेपाली कांग्रेसका सभापति गगन थापाले पनि द्विपक्षीय तथा बहुपक्षीय छलफललाई तीव्रता दिनुभएको छ। उहाँले वडा स्तरसम्मै छलफल अगाडि बढ़ाएको बताउनुभयो भने हिजो विभिन्न पार्टी पंक्तिका नेताहरूसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा पनि साम्प्रदायिक सद्भाव कायम गर्ने बारेमा छलफल अगाडि बढ़ाउनु भएको छ। धार्मिक अगुवाहरूले सामाजिक सद्भाव कायम राख्न संयुक्त रूपमा अपील गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेसँग हिजो छलफल गरेपछि अगुवाहरूले धार्मिक हिंसा भट्कन नदी सामाजिक सद्भाव कायम राख्न अपील गरेका हुन्। सभापति लामिछानेले धार्मिक हिंसा रोकी सामाजिक सद्भाव कायम राख्न देखाएको गम्भीरताबाट आफूहरू प्रभावित भएको धार्मिक अगुवाहरूको भनाइ छ। सुनसरी हुँदै तराई मधेसमा धार्मिक हिंसा एवं सामाजिक सद्भाव नभड्काउन विश्व हिन्दू महासंघ नेपालले नेपालका महासचिव रामचन्द्र तिवारी, जमीअत उल्मा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, विश्व हिन्दू महासंघ नेपालका सदस्य राजु राज भुयाल र अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन पलाहीले

0: सद्भाव कायम गर्नको लागि सद्भाव रयालीको आयोजना गरिँदैछ। शान्ति सद्भाव सामाजिक एकता र राष्ट्रिय भ्रातृत्व कायम रहोस् भन्ने कामना सहित विश्व सम्पदा सूचीमा सूचीकृत भगवान बुद्धको जन्मस्थल लुम्बिनी स्थित ऐतिहासिक मायादेवी मन्दिर परिसरमा हिजो विशेष प्रार्थना तथा पूजा आजा गरिएको छ। लुम्बिनी विकास कोषको आयोजनामा सम्पन्न विशेष प्रार्थना सभामा पछिल्लो समय देशमा देखिएका अन्यल सामाजिक विभाजन र अशान्ति अन्त्य भई आपसी सद्भाव सहिष्णुता र मेलमिलापको वातावरण सुदृढ होस् भन्ने उद्देश्य साथ सामूहिक प्रार्थना गरिएको आयोजकहरूले बताएका छन्। बाँके स्थित सरोकारवालाको संयुक्त बैठकले जिल्लामा शान्ति सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको बाँकेका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। जिल्ला प्रशासन कार्यालयमा हिजो आयोजित सर्वदलीय तथा सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको छ। शान्ति र सद्भावको वातावरण सुदृढ बनाउन आज बिहान सद्भाव र्यालीको आयोजना गर्ने सहमति बनेको छ। सुनसरी लगायतका स्थानमा भएका घटनाका दोषीमाथि कानूनी कार्यवाही गर्न माग गर्ने, डीजे प्रयोग पूर्ण प्रतिबन्ध लगाउने तथा कुनै पनि धार्मिक वा सामाजिक कार्यक्रममा हात हतियार प्रदर्शन गर्न नदिने निर्णय पनि सर्वसम्मत रूपमा त्यहाँ हिजो भएको छ। प्रदेशको सुरक्षा अवस्थाको बारेमा समीक्षा गरिएको छ। बागमती प्रदेशमा सुनसरीमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यानमा राखी बागमती प्रदेश सुरक्षा समितिको भर्चुअल बैठक हिजो आकस्मिक रूपमा बस्यो। मुख्यमन्त्री इन्द्रबहादुर बानियाको उपस्थितिमा बसेको बैठकमा सुनसरी घटनापछि कोशी र मधेश प्रदेशमा विकसित सुरक्षा स्थितिसँगै बागमती प्रदेशको समग्र सुरक्षा अवस्थाको बारेमा पनि समीक्षा गरिएको बैठकमा सहभागीहरूले बताएका छन्। देशमा शान्ति र सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ गराउनको लागि अरू सरोकारवाला निकायहरूले पनि आफ्नो ठाउँबाट पहल कदमी लिएको भन्दै विभिन्न सन्देशहरू सार्वजनिक गरेका छन्। सामाजिक सद्भाव भाइचारा र शान्ति कायम राख्ने उद्देश्यले हिजो विराटनगरमा सद्भाव र्यालीको आयोजना गरियो। इनरुवामा पनि कप्तानगंज घटनापछि उत्पन्न असहज अवस्था, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सार्वजनिक सुरक्षालाई दृष्टिगत गर्दै संयमताका लागि सामूहिक रूपमा त्यहाँबाट पनि अपील गरिएको छ।
1: आवासीय र इन्टर्न चिकित्सकले पाउने मासिक निर्वाह भत्ताको विषयमा फेरि विवाद देखिएको छ। डाक्टर गोविन्द केसी र सरकारबीच निजी मेडिकल कलेजको सीट तत्काल नबढ़ाउने सहमतिपछि आवासीय लिँदै आएको निर्वाह भत्ता गरिने दिइने कलेज संचालकको घोषणा र इन्टर्न चिकित्सकहरूले आफूहरूलाई पनि भत्ताको व्यवस्था गर्न अल्टिमेटम दिएपछि मासिक भत्ताको विषयमा विवाद बढ़ेको हो। डाक्टर केसी र सरकारबीच सोमबार 7 बजे सहमति भएको थियो। सरकारले गत वर्षदेखि आवश्यक चिकित्सकलाई मासिक स्वास्थ्य सेवाको 8 तहको बराबर 48,000 निर्वाह भत्ता दिने निर्णय गरेको थियो। यस वर्षदेखि तलबमा 21% वृद्धि भएर करिब 49,000 पुगेको छ। एमडीएमएस तहमा गत वर्षदेखि आवश्यक चिकित्सकलाई 8 तह बराबरको निर्वाह भत्ता दिने निर्णय आयोगले गरेको थियो।
0: सरकार र आन्दोलनरत लघु वित्त पीड़ितहरूबीच 5 बजे सहमति भएसँगै आन्दोलनका कार्यक्रम पनि फिर्ता लिएको छ। अर्थ मन्त्रालयमा भएको वार्तामा सरकारी वार्ता टोली र लघु वित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समिति बीच सहमति पत्रमा हस्ताक्षर भएसँगै पीड़ितहरूले देशभर जारी राखेका सम्पूर्ण आन्दोलन र अनशनका कार्यक्रमहरू तत्कालका लागि पूर्ण रूपमा फिर्ता लिएका छन्। पीड़ितहरूले माइतीघर मञ्जलमा आएर आन्दोलन थालेपछि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले मन्त्रालयका सहसचिव महेश आचार्यको समुजकत्वमा 5 सदस्यीय टोली गठन गर्नुभएको थियो। समितिमा कानून मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य र अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य सदस्य सचिव रहनुभएको थियो। सहमतिमा लघु वित्त पीड़ितहरूको समस्या समाधानका लागि उपयुक्त विकल्प सहितको प्रतिवेदन पेश गर्न गठित कार्यदलको 22 साउन 2081 प्रतिवेदन कार्यान्वयन कार्ययोजना सहित कार्यान्वयनका लागि 15 दिनभित्र अर्थ मन्त्रालय समक्ष सिफारिश गर्ने, समस्यामा परेका लघु वित्त ऋणीहरूको पुनरूत्थानका लागि पुनस्थापना कार्यक्रम संचालन एवं कालो सूची र धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन लगायतका विषयमा उपयुक्त कार्यान्वयन योग्य विकल्प सहित प्रतिवेदन सिफारिश गर्ने, घवर्गका इजाजत पत्र प्राप्त लघु वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र बैंकबाट जारी गरिएको संचालन मार्गदर्शन 2081 पूर्ण कार्यान्वयन गर्ने र सोको नेपाल राष्ट्र बैंकले कडाईका साथ अनुगमन गर्ने पनि सहमतिमा उल्लेख गरिएको छ। लघु वित्त वित्तीय संस्थाले ऋण असुलीका लागि यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने, किस्ता नतिरेसम्म संस्थाका कर्मचारी घरमै बसेर धरपकड गर्ने लगायतका कानून विपरीतका कार्यहरू उप प्रचलित कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन गर्ने र संघर्ष समितिको तर्फबाट देशभर जारी

0: सबै आन्दोलन तथा अनशनका कार्यक्रम हिजैका मितिदेखि पूर्ण रूपमा अन्त्य गर्ने पनि सहमति बनेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पहिरोको जोखिमका बारेमा सूचना र जानकारी लिने ठाउँ
2: जनप्रतिनिधिहरूलाई चाहिँ सम्पर्क राख्ने, त्यहाँ चाहिँ हाम्रो इन्जिनियरहरू र यो क्षेत्रसँग काम गर्ने टेक्निकल मानव संसाधनहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ पनि अध्ययन गरेर भन्न सक्नुहुन्छ।
0: कृतिमानी निम्स दाई सहित 10 आरोही हिम पहिरोमा फसे ब्रान्डिङको बलले 3 महिनामै डीडीसीको व्यापारमा 35% छलाङ, सक्रिय करदाताको संख्या 79 लाख, तातोपानी नाका नचल्दा राजस्व संकलन प्रभावित लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
4: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
5: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
3: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
4: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
6: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
7: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
6: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
7: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
6: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीएका लागि साउन 17 गते बिहान 8 बजे, बीबीएसका लागि साउन 17 गते बिहान 10 बजे।
7: शिक्षा शास्त्र संकाय बीएल, ऐच्छिक विषयहरू इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
6: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
7: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इङ्ग्लिस, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
6: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
7: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस,
6: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको,
7: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने,
6: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
7: आईसीटी, इङ्ग्लिस ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने,
6: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाइफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खानेपानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको,
7: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने,
6: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
7: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
6: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर, कैलाली।
8: प्रतिबद्धता जनाइएको थियो। सड़क खुलाउने काम अझै शुरू हुन सकेको छैन। सड़क अवरुद्ध भएपछि चीनबाट आएका करिब 200 मालवाहक कन्टेनर बाटोमै रोकिएका छन्। भन्सार पास भएका 30 कन्टेनर भने डाकलाङमै अलपत्र छन्। केही सामान भन्सार यार्डसम्म पुर्याउने प्रयास भए पनि व्यापारीहरू माल सामानको सुरक्षा र क्षतिप्रति चिन्तित छन्। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्ने,
9: यो पहिरो भनेको यो भन्दा 10 वर्ष अगाडि पहिरो जान थालेको, यो लामो समय चाहिँ धेरै दुःख बिहोरिरहेको हो। हामी व्यवसायीहरूले यहाँ राज्यले के गरिरहेको छ भन्दाखेरि हुँदाभरि चाहिँ सुत्तिने, बर्खा भइसकेपछि मिसिन चलाउने भनेर यहाँका स्थानीय पनि केही आक्रोश पनि भएका थिए। 3 महिनाभित्रमा चाहिँ एउटा व्यवस्थित झाल्टा तालले भोलिको दिनमा चाहिँ कसरी चाहिँ यो के अरे बाटो पहिरोलाई चाहिँ कार्य गर्ने भन्ने खालको एउटा भिजन सहित आउनु पर्यो भनेर भनेका छौँ।
8: सड़क मर्मतका लागि गत आर्थिक वर्षमै 48 करोड़ 49 लाख रुपियाँको ठेक्का लागेर काम शुरू भएको थियो, तर चीन सरकारले सड़क बनाउने भन्दै सरकारले वैशाखमा नेपाली ठेकेदार संघको सम्झौता रद्द गर्दै 54 लाख रूपियाँ क्षतिपूर्ति पनि भुक्तानी गरिसकेको छ। तर नयाँ काम शुरू नहुँदा व्यापारीले सरकारमाथि व्यवस्थाको आरोप लगाएका छन्। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे,
10: उदारी र दाकलाङ भन्ने स्थानमा अहिले सड़क अवरुद्ध छ र यो विगतदेखिकै क्रोनिक पहिरोहरू भएको यहाँहरूलाई जानकारी नै छ। स्थायी समाधान गर्नका लागि सड़क विभागले विभिन्न अध्ययनहरू डिजाइनहरू गरेर अहिले ठेक्कासम्म लगाइसकेको र निर्माण व्यवसाय परिचालन भइसकेको उहाँहरूले जानकारी गराउनु भएको छ र मलाई लाग्छ आगामी वर्षको बर्सातसम्म चाहिँ यो स्थायी समाधानको हिसाबले चाहिँ अगाडि बढ्छ। अहिलेलाई चाहिँ मास मुभमेन्ट भइरहेको पहिरो चाहिँ निरन्तर गइरहेको तल भोटेकोसीको किनारदेखि नै नदीले काटेको र माथि बस्ती जोखिममा पर्या हुनाले सबैभन्दा पहिला बस्तीहरूलाई कसरी सुरक्षित गर्ने त्यसमा एक्सपर्टहरूको टिमले काम गर्ने र त्यसपछि चाहिँ सड़क सुचारू गर्ने भन्ने हिसाबले अस्तिको अन्डरस्ट्यान्डिङ पनि भएको छ। त्यो अनुसार सड़क विभागले टिम गठन गरेको छ, त्यसको अध्ययन पश्चात काम अगाडि बढ्ला।
8: तातो पानी नाकाबाट तयारी पोसाक, जलविद्युत आयोजनाका उपकरण, कृषि औजार, फलफूल, विद्युतीय गाड़ी, कम्प्युटर पार्ट्स लगायतका सामग्री आयात हुने गर्छ। गत वर्ष यही नाकाबाट 14 अर्ब 52 करोड़ रूपियाँ राजस्व संकलन भएको थियो भने यस वर्ष 25 अर्ब रूपियाँ उठाउने लक्ष्य छ। तर सड़क बन्द रहेकाले साउनमा उठाउने लक्ष्य राखिएको करिब 1 अर्ब 80 करोड़ रूपियाँ राजस्व समेत प्रभावित हुने देखिएको छ। दीपक खत्री, सीआईएन, रेडियो सिन्धु, सिन्धुपाल्चो।
0: अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाको खबर, नागरिक दैनिकमा वित्तीय अपराधमा व्यवसायी, मुद्दा फितलो कि पहुँचको खेल शीर्षकमा मधुजंग पाण्डेले लेख्नु भएको छ। धितो पत्र कारोबार तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी आरोपमा पक्राउ गरी मुद्दा चलाइएका व्यवसायी दीपक भट्ट, शखर गोल्छा, शंकर ग्रुपसँग जोड़िएको अग्रवाल परिवार, विभिन्न कार्पोरेट घरानाका सजेदारहरू अदालतको आदेशमा धरोटीमा थुनामुक्त भइरहेका छन्। आरोपित थुनामुक्त हुँदा कमजोर मुद्दा हुने हो कि पहुन्ने पनि कतिपयलाई चिन्ता छ भने पहुँचको खेल भन्ने पनि प्रश्न उठ्न थालेको छ। अर्कोतर्फ आवश्यक प्रमाण नजुटाइकन हतारमा काम देखाउन सीआईबी सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र सरकारी वकिलको कार्यालयले व्यवसायीमाथि मुद्दा लगाएको टिप्पणी पनि भइरहेको छ। अनलाइनको निशानामा बालिका शीर्षकमा अमर खड्का र चुमन बस्नेतले इतहरीबाट लेख्नु भएको खबर पनि छापिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा रूस नै फर्कन चाहन्छन् युक्रेनमा बन्दी रहेका नेपाली शीर्षकमा राधा खनालले लेख्नु भएको खबर छ। रूसी सेनामा भर्ती भएका 9 जना नेपाली युवा वर्षौंदेखि युक्रेनको नियन्त्रणमा छन्। तर उनीहरूको एउटै भनाई छ, युद्ध सकिएपछि रूसमै फर्किने, आफूहरू स्वेच्छाले रूस पुगेको, स्वेच्छाले नै रूसको सेनामा भर्ती भएको र अहिलेको अवस्थाको जिम्मेवारी पनि रूसले नै लिनुपर्ने उनीहरूको भनाई रहेको उल्लेख गरिएको छ। भित्री पन्नामा बगैँचामा लटरममा पाकिस्तानी कागती शीर्षकमा जे पाण्डेले एलगाउँ बाँकेबाट लेख्नु भएको खबर पनि छापिएको छ भने साम्प्रदायिक द्वन्दबारे निजी क्षेत्र तनाव लम्बिन दिन नहुने उनीहरूको भनाईबारेको खबर छापिएको छ। नौबिसे मोगलिन सड़कमा पोल र बिटुमिन अभावले प्रगति प्रभावित भएको बारेमा विकास रौनियारले धादिङबाट लेख्नु भएको छ। किन डुबिरहन्छ माइतीघर शीर्षकमा निमा योन्जनले लेख्नु भएको खबर पनि छापिएको छ। नयाँ पत्रिका दैनिकमा ब्रान्डिङको बलले 3 महिनामै डीडीसीको व्यापारमा 35% छलाङ शीर्षकमा खबर छापिएको छ। अजित अधिकारी लेख्नुहुन्छ, प्रधानमन्त्री बालेन शाह र कृषि मन्त्री गीता चौधरीले ब्राण्ड प्रवर्धन गरेपछि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीको व्यापारमा वृद्धि भएको हो। बजार विस्तार भएको छ, किसानको बक्यौता घटाउने अभियान चलाइएको छ, नयाँ बिक्री केन्द्र संचालन गरिएको छ, अनलाइन सेवाको शुरूआत र घिउ निर्यातको तयारीले डीडीसीलाई पुनः प्रतिस्पर्धी र भरोसा योग्य संस्था बनाउने अवसर मिलेको उल्लेख गरिएको छ। भित्री पन्नामा त्रिनगरबाट 29 अर्बको आयात 125 अर्बको निर्यात शीर्षकमा धनगढ़ीबाट तेजराज भट्टले लेख्नु भएको खबर छापिएको छ भने 79 लाख पुगे सक्रिय करदाता शीर्षकमा अर्को खबर छ। राजस्व प्रशासनले बढ़ाएको प्रविधि, करदाता दर्ता प्रक्रियामा सरकारी सहजीकरणले गर्दा प्रत्येक वर्ष करदाताको संख्यामा उल्लेख्य वृद्धि भइरहेको छ। शेयर बजारमा तरलता बढ़ाउन नयाँ उपकरण ल्याउँदै सेबोन शीर्षकमा पवन्ती मसिनाले लेख्नु भएको खबर पनि छापिएको छ।
1: त्यस्तै आजको कान्तिपुरको पहिलो पृष्ठमा हिम पहिरोमा फसे कृतिमानी निम्स दाई सहित 10 आरोही शीर्षकमा सूरज कुमारले खबर लेख्नु भएको छ। पाकिस्तानको ब्रडपिक आरोहणका क्रममा हिम पहिरोमा फसेका 10 आरोही मध्ये हेलिकप्टरबाट 3 वटा शव उठाइएको छ भने 7 जनाको अवस्था अझै अज्ञात छ। त्यस्तै आकाशमै कर्मथलो, रिजाल परिवारको 75,000 घण्टाको उड़ान शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै बिस्कुटदेखि चाउमिनका परिकार पस्किँदै कोदो शीर्षक
0: नेटवर्कमा पनि भित्र पृष्ठमा खबर प्रकाशित छ।

0: साझा खबरमा अब विदेशको खबर। दक्षिणी पाकिस्तानको बलुचिस्तान प्रान्त स्थित कोइला खानीमा मिथेन ग्यास विस्फोट हुँदा कम्तीमा 34 जना खानी मजदूरको मृत्यु भएको छ। प्रान्तीय विपद व्यवस्थापन प्राधिकरणका अनुसार खानीमा मिथेन ग्यास विस्फोट भएको थियो। विस्फोटपछि खानीभित्र ठूलो क्षति पुगेको र उद्धार टोलीले रातभर खोज तथा उद्धार अभियान सञ्चालन गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। साउदी अरेबिया लगायतका अन्य 13 राष्ट्रहरूले विभिन्न जलमार्गमा आवागमन गर्ने व्यावसायिक जहाजहरूको सुरक्षा गर्न एक रक्षा त्मक नौसेना स्थापना गर्न सहमत भएको घोषणा गरेका छन्। साउदी अरेबिया विरूद्ध नौसैनिक नाकाबन्दी गर्दै इरान समर्थित हुथी मिलिसियाले निरन्तर समुद्री अवरोध गर्दै आएको समयको बीचमा यो घोषणा आएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने गाजा स्थित हमास र अन्य सशस्त्र समूहको पूर्ण निशस्त्रीकरण सम्बन्धी सम्झौता भएको दावी गर्नुभएको छ। ट्रम्पले आफ्नो बोर्ड अफ पीसले हमास तथा अन्य सशस्त्र समूहसँग हतियार त्याग्ने सहमति गरेको पनि घोषणा गर्नुभएको छ। सहमति भएको पुष्टि गर्दै यसबारे चाँडै आधिकारिक वक्तव्य सार्वजनिक गर्ने पनि उल्लेख गरिएको छ।
1: साझा खबरमा अब खेल खबर। भेटनाममा छनौट प्रतियोगिता पार गरेर स्थान बनाएको नेपाली पब्जी टोलीले बीसौं एसियाली खेलकुद प्रतियोगिता गुमाउने भएको छ। आगामी 2 असोजमा जापानको नागोया र आइचीमा एसियाड हुँदैछ। नेपालले भियतनाममा भएको छनौट प्रतियोगिताको शीर्ष 6 स्थान रक्षा गर्दै एसियाडमा स्थान बनाउन सफल भएको हो। घरेलु टोली नेदरल्याण्डलाई 6 विकेटले हराउँदै नामिबियाले हिजो आईसीसी विश्वकप लीग 2 को 5 स्थान बलियो बनाएको छ, जससँगै नामिबियाले 32 खेलबाट 28 अंक जोड़ेको हो। त्यस्तै सुदूरपश्चिममा पहिलो पटक राष्ट्रिय स्तरको राष्ट्रिय पावर लिफ्टिङ च्याम्पियनशीप धनगढ़ीमा हुने भएको छ। ब्याक स्ट्रोङ फिटनेस धनगढ़ीको आयोजनामा 17 असोजमा प्रतियोगिता शुरू हुने बताइएको हो।
0: पहिरोको पूर्व सूचना र संकेत कस्ता हुन्छन्? कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब पहिरोबाट बस्ने उपाय र पाइने संकेत अनि सूचनाको कुरा। बर्खाको बेलामा लगातार पानी पर्दा होस् वा पानी नपरेको बेलामा पनि सुक्खा पहिरोको जोखिम भूगोल र परिस्थिति अनुसार कम बेसी हुन्छ। पहिरोको जोखिम र अध्ययन अनुसन्धानको अभ्यासका बारेमा हामीले पहिरो विज्ञ वसन्त अधिकारीसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
4: जस्तो बिस्तारै बग्ने पहिरोमा छ भने रुखहरू ढल्किने, पुलहरू ढल्किने, कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ, माटो मुनिबाट बाहिर निस्किँदाखेरि। कतिपय चाहिँ पहिरो जाने ठाउँमा चाहिँ नि त्यो चिराहरू पर्ने होइन, त्यस्तो प्रक्रियाहरू पनि देखिन्छ। र कतिपय अवस्थामा सामान्य रूपमा चाहिँ भनौँ न, अब राति सुत्दाखेरि चाहिँ त्यो खेत अथवा चाहिँ बारी त्यस्तै थियो, भोलिपल्ट बिहान उठ्दाखेरि अलिकति परिवर्तन भइरहेको जस्तो, अलिकति खाल्डो परे जस्तो, अलिकति सरे जस्तो, त्यस्तो भयो भने चाहिँ त्यहाँ पहिरो जान सक्ने लक्षणहरू देखिन्छन्।
5: सङ्केतै नदिने पहिरोमा चाहिँ लास्टै डर मर्दो हुने भयो, त्यो चाहिँ कसरी थाहा पाउने त्यस्तो बेलामा?
4: हो, यसको लागि चाहिँ वैज्ञानिक विधिहरू छन्। जस्तै हामीसँग विभिन्न विधिहरूले प्रविधिहरूले चाहिँ हामीसँग ज्ञान छ, विज्ञान छ, त्यसले चाहिँ पहिरो कहाँ जान्छ भनेर भन्न सकिन्छ, त्यसको लागि अध्ययन गर्न सकिन्छ। जस्तै म अहिले जुन विश्वविद्यालयमा पढाउँछु पुल्चोकमा, त्यहाँ चाहिँ हामीले चाहिँ के गर्छौँ त पहिरोको अध्ययन गर्छौँ। जस्तै नेपालको कुन जिल्लाको कुन पालिकामा कुन ठाउँमा पहिरो जान्छ भनेर चाहिँ मोटामोटी रूपमा चाहिँ हामीले चाहिँ त्यसको मूल्याङ्कन गर्न सकिन्छ, भन्न सकिन्छ। तर त्यहाँ पहिरो आएर त्यही एउटा घरलाई असर गर्छ कि गर्दैन, अथवा चाहिँ पुललाई असर गर्छ कि गर्दैन भनेर चाहिँ त्यहीँ नै गएर अध्ययन गर्नुपर्ने हुन्छ र त्यसका विधि प्रविधिहरू छन् त्यो थाहा हुन्छ।
5: ध्रुव भारतीजीले कमेन्ट गर्नुभएको छ, सामान्य नागरिकले मौसमको सूचना र पहिरोको जोखिम बारे भरपर्दो जानकारी कहाँबाट र कसरी नियमित रूपमा प्राप्त गर्न सक्छौ भनेर चाहिँ सोध्नु भएको छ।
4: मौसमको जानकारी चाहिँ जल तथा मौसम विज्ञान विभागले चाहिँ बुलेटिन दिनहरू उहाँहरूले चाहिँ विभिन्न टिकटक मार्फत अथवा चाहिँ फेसबुक मार्फत
5: उहाँहरूको फेसबुक छ होइन,
4: अनि अघिल्लो चोटि हाम्रो एकजना सर पनि आउनुभएको थियो मौसमको होइन, उहाँले पनि धेरै कुराहरू भन्नुभएको छ र पहिरोको चाहिँ जानकारी आफ्नो घर ठाउँमा पहिरो कहाँ जान्छ भनेर भन्नको लागि चाहिँ हामीसँग यो खानी तथा भूगर्भ विभाग र अरू हामी जस्ता विश्वविद्यालयहरू र केही सरकारी अरू विभाग र मन्त्रालयहरूले चाहिँ नक्साहरू बनाउनु भएको छ। कसैको घर नजिकै अथवा चाहिँ पुल नजिकै अथवा बाटो नजिकै पहिरो जान्छ कि जाँदैन भनेर ठ्याक्कै ठोकुवा गरेर अहिले सूचना प्राप्त गर्ने चाहिँ विधि हामीसँग छ, तर सूचना चाहिँ छैन। तपाईँले तपाईँको घरमा पहिरो अब जान्छ कि जाँदैन भनेर अहिले भनेर चाहिँ सूचना प्राप्त गर्ने अवस्था चाहिँ छैन। भनेको चाहिँ जस्तै त्यो ठाउँमा पहिरो जान सक्छ कि सक्दैन भनेर आकलन गर्न चाहिँ सक्ने खालका नक्साहरू चाहिँ छन् होइन, ठ्याक्कै गइहाल्छ कहिले जान्छ भनेर भन्न सक्ने लेभलको सूचना चाहिँ हामीसँग छैन अहिले।
5: त्यसो भए सर्वसाधारणले सूचना चाहिँ कसरी कहाँबाट लिने त यदि त्यस्तो जोखिम छ भनेदेखि सूचना महत्वपूर्ण हुने भयो हाम्रो लागि?
4: एक्ज्याक्टली, यसको लागि चाहिँ आफ्ना पालिकाहरूमा नगरपालिकामा अथवा गाउँपालिकामा त्यहाँ चाहिँ गएर आफ्ना जनप्रतिनिधिहरूलाई चाहिँ सम्पर्क राख्ने, त्यहाँ चाहिँ हाम्रो इन्जिनियरहरू र यस क्षेत्रसँग काम गर्ने टेक्निकल मानव संसाधनहरू हुनुहुन्छ उहाँहरूले चाहिँ पनि अध्ययन गरेर भन्न सक्नुहुन्छ। यदि उहाँहरूलाई गाह्रो पर्यो भने चाहिँ विपद प्राधिकरण एनडीआरआरएमए चाहिँ उहाँहरूले चाहिँ त्यसलाई सहयोग गरेर बनाउनुहुन्छ। अझै त्योभन्दा पनि अझै बढी चाहियो भने चाहिँ हामी जस्तो विश्वविद्यालयमा काम गर्ने मान्छेहरूले हामी त्यहाँ गएर अध्ययन गरेर यहाँ पहिरो जान्छ कि जाँदैन भनेर भनिदिन सक्छौँ।
0: पहिरो विज्ञ बसन्तराज अधिकारीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: धनुषा बाँकी लगायतका जिल्लामा आज सद्भाव र्याली निकालिँदै धार्मिक सहिष्णुता कायम गर्न धर्मगुरूहरूको अपील। पाँच एआईजी तराई मधेशका जिल्लामा सर्वपक्षीय सक्रियतापछि तनाव साम्य हुँदै
0: लघुवित्त पीड़ित संघ सरकारको सहमति कार्ययोजना सहित प्रतिवेदन कार्यान्वयन गरिने आवासीय र इन्टर्न चिकित्सक निर्वाह भत्तामा फेरि विवाद हिम पहिरोमा फँसे कृतिमानी निम्स दाई सहित 10 आरोही
1: ब्रान्डिङको बलले 3 महिनामै डीडीसीको व्यापारमा 35% छलाङ सक्रिय करदाताको संख्या 79 लाख तातोपानी भन्सार नचल्दा राजस्व संकलन प्रभावित
0: पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा 34 जना मजदूरको मृत्यु जलमार्गबाट आवागमन गर्ने व्यावसायिक जहाजको सुरक्षा गर्न 13 राष्ट्र सहमत हमासले हतियार त्याग्ने राष्ट्रपति ट्रम्पको घोषणा
1: र सुदूरपश्चिममा पहिलो पटक राष्ट्रिय स्तरको पावर लिफ्टिङ च्याम्पियनशीप हुने पुरूष र महिला गरी 12 विधामा प्रतिस्पर्धा काठमाडौँमा नामथन इन्डोर क्रिकेट च्याम्पियनशीप हुने
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ पछिल्लो समयमा कन्टेन्ट क्रिएटर इन्फ्लुएन्सर जो आफूलाई सृजनशील व्यक्ति भन्छन् तर उनीहरू कुनै पनि विपद वा अप्ठ्यारोको समयमा थप सहजीकरण होइन कि झन त्यो परिस्थितिलाई उछाल पछाल गर्नको लागि सक्रिय भएकोतर्फ संकेत गर्न खोजिएको छ। यहाँ एकजना व्यक्ति छन् जसको मोबाइल कानमा छ, कसैसँग कुराकानी गर्दैछन्, अगाडिपट्टि क्यामेरा छ र एउटा दाहिने हातमा भने पेट्रोलको जर्किन छ, जर्किनमा पेट्रोल बोकिराखेको जस्तो देखाइएको छ। उनी कसैसँग कुराकानी गरिराखेका छन्। माथि यस्तो लिएको छ, आगो लाग्यो रे आहा कहानी।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउतको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुर मालपतमा सेवा प्रवाहमा ढिलासुस्ती हुने गरेको, सेवा गराहीको गुनासो, सेवा प्रवाह प्रभावकारी बनाउने प्रयास भइरहेको कार्यालयको भनाई। मेडपा कार्यक्रम मार्फत टीकापुरमा विभिन्न समुदायका महिला आय आर्जनमा जोड़िँदै 81 जनालाई सिपमूलक तालिम दिएर 73 जनालाई प्रविधि हस्तान्तरण। देशभर मनसुनी बाहेकको प्रभाव कायमै, आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना। र जेसीहरूले पहिले आफूलाई सिकेर अरूलाई सिकाउने काम गर्नुपर्ने नेपाल जेसीका अध्यक्ष जीवन कार्कीको भनाई। अब खोज खबर विस्तारमा। टीकापुर मालपोतमा सेवा प्रवाहमा ढिला हुने गरेको सेवा गराहीको गुनासो छ। गर्मीका समयमा लामो समयसम्म लाइनमा बस्नुपर्दा कठिन भएको सेवा लिन आएका सेवा गराहीहरूले बताउँछन्। थप खबर सहकर्मी सीता चौधरीबाट।
1: टीकापुर मालपोतमा सेवा प्रवाहमा ढिलाइ हुने गरेको सेवाग्राहीको गुनासो छ। गर्मीका समयमा लामो समयसम्म लाइनमा बस्नुपर्दा कठिन भएको सेवा लिन आएका सेवाग्राहीहरू बताउँछन्। एकातिर सेवा लिन लामो समय पर्खनुपर्ने, अर्कोतर्फ सातामा 2 दिन सार्वजनिक विदा हुँदा समस्या भएको उनीहरूको गुनासो छ। सेवाग्राहीहरू एउटै कामका लागि पटक पटक धाउनु परेको बताउँछन्। सेवाग्राही पुष्प विष्टले काममा ढिलासुस्ती भइरहेकाले टोकन सिस्टम बनाउनु पर्ने माग गर्नुभयो।
2: कामहरू होइन, अरू फाँटभन्दा अलिक कम्प्युटर फाँटमा एकदम गाह्रो छ। कति 3-4 वटा ठाउँको एउटै काम हुने रहेछ, त्यही पनि अब खै अब के हुन्छ, कामैहरू भइरहेको छैन। अब कम्प्युटर फाँटतिर चाहिँ अलिक कर्मचारीहरू बढाएर हुन्छ कि के गरेर हुन्छ अब होइन, त्यो गर्यो भने अलिकति सहज हुन्थ्यो हामीहरूलाई। त्यो गाह्रो भइरहेको छ, काम आज हुने काम भोलि हुने काम पछि भइरहेको छ। सिस्टमेटिक यसो टोकन नम्बर हुन्छ नि होइन, त्यस्तो खाले टोकन अनुसारको काम भयो भने अलिकति सहज हुन्थ्यो, अलिक छिटो पनि हुन्थ्यो। यसमा चाहिँ अब सानसाना कामहरू हुन्छन्, यताउता अब मान्छे चिन्जानको मान्छे
1: राधिका भण्डारीले एउटै कामका लागि 8 दिनसम्म धाउनु परेको बताउनुभयो।
3: टीकापुरमा आएको हामीलाई लगभग 8 दिन हुन लागिसक्यो, एउटै काम पनि भइरहेको छैन, काम धेरै ढिलो भइरहेको छ। एउटै कर्मचारी भएर के हो थाहा भएन, यहाँ आउने जाने भइरहेछ, यस्तो गर्मी छ, यस्तो भिडभाड छ, खोइ कर्मचारी कम भएर हो कि यो के हो बुझ्न सकेको छैन मैले। एउटा जनाले फाइल हेरिराख्नु भएको छ, तर धेरै लामो समयसँग हेर्नुपर्छ, एउटै जना हुनुहुन्छ, त्यही भएर हो कि खोइ काम ढिलो भइरहेछ।
1: टाढाबाट गाडी चढेर खर्च गरेर एउटै कामको लागि धेरै समय खर्चिनुपर्ने, समस्या समाधान हुनुपर्ने कमल भण्डारीको भनाइ छ।
4: लगभग 14 दिन भइसक्यो हाम्रो आउनु जानु भन्दाले पनि, भाडा त्यति खर्च हुन्छ, खाना पिना सबै लगाएर लगभग 1000 रुपियाँ माथि आउँछ। यहाँ आएपछि एउटा फाइल एउटा एयरपोर्टमा जाँदा लगभग 1 घण्टा लगाइदिन्छ, 10 फाइलको मात्र काम हुन्छ एक दिनमा। हाम्रो भनाइ कस्तो छ भनेपछि अलिकति कर्मचारी अलिक थप गर्दाखेरि राम्रो हुन्थ्यो कि सजिलो हुन्थ्यो कि, किनकि यतिजना यति टाढा टाढाबाट आउनुपर्छ भाडा तिरेर, कसैले यहाँ रुम लिएर होस्टेलमा बस्नुपर्छ, त्यो बहुत कमजोरी हो, या सरकारको कमजोरी हो, या भित्रको कमजोरी हो, त्यो थाहा छैन। काम बराबर भइरहेको छैन, यहाँ बाहिरबाट पनि दलाली लाग्ने रहेछन्, अर्कै फाइल लिएर भित्र घुसाउँदा रहेछन्। हाम्रो जो हामी लाइनमा लागेका छौँ, हाम्रो काम हुँदैन चाहिँ, बाहिरबाट 100-200 खाने मान्छे अलगै हुँदो रहेछन्, उनीहरू फाइल लिएर उनको काम जारी हुन्छ, हाम्रो फेरि थप एक दिन पछाडि हुन्छ। यस्तो देखियो यहाँ, हामी बाहिर देशमा काम गर्ने मान्छे नोकरीसम्म छुटिसक्यो हाम्रो, यो कामको काम 2 दिनमा हुने काम 15 दिन अझ भइहाल्यो।
1: फर्कादेशि पनि विभिन्न बहानामा सेवा पर्वमा ढिला भइरहेको बताउनुहुन्छ।
5: एक हप्ता जति लाग्यो, यहाँ चाहिँ अहिले समस्या के छ भने चाहिँ यहाँ नेटवर्क समस्या र सर्भेको समस्या भएको कारणले गर्दा, अर्को कुरा जुन अहिले नयाँ सरकारले चाहिँ जो 2 दिन छुट्टी दिने व्यवस्था मिलाएको छ, त्यसको कारणले गर्दा पनि एकदमै काम ढिलाइ भएको अवस्था त्यो देखिन्छ। र अर्को कुरा कर्मचारीहरूको पनि केही के समस्या छ भने चाहिँ रेगुलर काम नगर्ने, अनि त्यसपछि मन लगाएर काम नगर्ने, कहिले सर्भे डाउन छ भन्ने, कहिले चाहिँ नेटले काम गरिरहेको छैन भन्ने, त्यो अवस्थाको कारणले गर्दा चाहिँ एकदम काममा चाहिँ ढिलाइ भएको छ।
1: मालपोत कार्यालयका सूचना अधिकारी प्रेम प्रकाश सिंह आज भोलि कामको खासै चाप नभएको, समयमै काम हुने गरेको भए पनि गुनासा सुनवाई गर्ने, छिटो सेवाको प्रयास हुने गरेको बताउनुभयो।
6: साउनको पहिलो हप्ता धेरै जसो स्थानीय तहहरूमा चाहिँ यो मालपोत चाहिँ नलिएको अवस्था र कार्यालयमा खासै सेवा प्रवाहमा चाहिँ त्यस्तो कुनै किसिमको समस्या नभएको र कार्यालयमा चाहिँ आज भोलि सेवाग्राही पनि खासै चाप नभएकोले त्यस्तो त नहुनु पर्ने हो, यदि त्यस्तो रहेछ भने सुधार गर्छौ हामी।
0: अब बाँकी खबर टीकापुर नगरपालिकामा गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेटपाले शिव तथा उद्यम विकासमा काम गरिरहेको छ। विशेष गरी विपन्न समुदायका नागरिकलाई आमदानीसँग जोड्ने प्रयास गरिरहेको छ। यसै विषयमा सहकर्मी दुर्गादेव पुटाले मेटवा कार्यक्रमले उद्यमशीलता विकासमा कसरी सघाउने गरेको छ भनी सहकर्ता मीना आचार्यसँग सोध्नु भएको छ।
7: मेटपा कार्यक्रमले जनसमुदायमा भएका निम्न स्तरका अति विपन्न घरधुरीहरूलाई समेटेर यो कार्यक्रम हालसम्म हामीले सञ्चालन गरिरहेका छौं। हाम्रो कार्यक्रम 2077 सालदेखि अहिलेसम्म टीकापुर नगरपालिकामा चाहिँ सञ्चालन छ। यो कार्यक्रम 753 स्थानीय तहमा लागू भएको छ, जसमध्ये हाम्रो टीकापुर नगरपालिकामा पनि हामी दुईजना उद्यम विकास सहजकर्ता रिमा चौधरी र म मीना आचार्य यस कार्यक्रममा आबद्ध भएर काम गरिरहेका छौं। यो कार्यक्रम हामी पहिला शुरूमा त हाम्रो एउटा उद्यम विकास समिति भनेर गठन भएको छ, जसमा चाहिँ संयोजकमा चाहिँ यहीँको नगर प्रमुखज्यूको संयोजकत्वमा समिति गठन भएको छ। यो समितिले चाहिँ हामीलाई ओडा छनौट गरिदिनुहुन्छ, अनि जुन जुन ओडा चाहिँ हाम्रो छनौटमा परेको छ त्यस ओडाका ओडा अध्यक्षहरूसँग हामी गएर ओडामै गएर भेटघाट गरेर ओडा अध्यक्षलाई कुन ठाउँ कुन टोलमा कार्यक्रम गर्दाखेरि उपयुक्त हुन्छ भनेर उहाँसँग सहमति गरेर कुन ओडामा चाहिँ अति विपन्न घरधुरीहरू छन्, दलित जनजाति पिछडिएका वर्ग सहितको घरधुरीहरूको कुन बस्ती छ भनेर हामीले सल्लाह गरिसकेपछि उहाँले हामीलाई बस्ती दिनुहुन्छ, यो बस्तीमा एकचोटि जानुहोला, कस्तो खालको छ हजुरहरू पनि एकचोटि अध्ययन गरेर आउनुहोला भनेर भनिसकेपछि हामीलाई चाहिँ नम्बर दिनुहुन्छ त्यहाँका प्रमुख व्यक्तिहरू, उहाँसँग चाहिँ भेटेर यस गाउँको बारेमा अझै विस्तृत रूपमा बुझेर जानुहोला भने चाहिँ हामी उहाँहरूको फोन नम्बर लिएर उहाँहरूसँग कन्ट्याक्ट गरेर चाहिँ हामी त्यहाँका समाजसेवी बुद्धिजीवीहरूलाई भेटघाट गर्छौँ र यस्तो यस्तो कार्यक्रम छ हाम्रो भनेर हाम्रो कार्यक्रमको पूरै चरणहरू कसरी सञ्चालन गर्छौँ सबै कुराहरू बताउँछौँ। त्यस पश्चात जो हाम्रो अगुवा जीवहरूलाई हामीले भेटेका हुन्छौँ उहाँहरूले एक दिने बस्ती भेला यो दिन राखिदिनुहोला, हजुरहरूका सबै गाउँ टोलका परिवारहरू जुट्ने समय कतिखेर जुट्नुहुन्छ के गर्नुहुन्छ उहाँहरूसँग सल्लाह गरेर उहाँहरूले हामीलाई समय दिनुहुन्छ, यो समयमा हामी भेला गरिदिन सक्छौँ भनेर उहाँहरूले बस्ती भेला राखिदिनुहुन्छ। अनि त्यो भेलामा गएर हामी हाम्रो कार्यक्रमको बारेमा के हो कसो हो कसरी सञ्चालन गर्छौँ सम्पूर्ण कुराको बारेमा जानकारी दिन्छौँ, जसलाई चाहिँ हाम्रो कार्यक्रमको नाममा चाहिँ सामाजिक परिचालन भनेर चिनिन्छ, सहभागितात्मक ग्रामीण लेखाजोखा भन्छ यसलाई। त्यो ठाउँमा गइसकेपछि कार्यक्रमको बारेमा सबै जानकारी गराउँछौँ, त्यसमा जो इच्छुक हुनुहुन्छ कार्यक्रमको बारेमा सबैले सुन्नुहुन्छ र जो इच्छुक हुनुहुन्छ यो हाम्रो कार्यक्रममा आबद्ध हुन चाहने बेरोजगार युवाहरू जो हुनुहुन्छ उहाँहरू चाहिँ त्यही बस्नुहुन्छ केही क्षणका लागि, फेरि हाम्रो पछि अन्तर्क्रिया छलफल हुन्छ, यो इन्फर्मल नै हुन्छ, पहिला फर्मल कार्यक्रम गरिसकेपछि उहाँहरूसँग इन्फर्मल रूपमा हामी छलफल गर्छौँ र उहाँहरूले चाहिँ फेरि हामीलाई समय दिनुहुन्छ, हामी यो दिन चाहिँ फेरि जुट्नु होला तपाईँहरू कुन दिन जुट्नुहुन्छ भनिसकेपछि उहाँहरूले हामीलाई टाइम दिनुहुन्छ, अनि त्यस पश्चात हामी उहाँहरूले दिएको समयमा फारम भर्न जान्छौँ। फारम भर्न गइसकेपछि फारम ए र फारम बी भर्नुपर्छ, बेरोजगार युवाहरूलाई भर्ने फारम हो एउटा, फारम ए भनेको घरधुरी परिवारका घरधुरी सर्वेक्षण फारम ए हुन्छ भने बेरोजगार युवाहरूको फारम बी हुन्छ, यसरी फारम ए र बीबाट सहभागी छनौट गर्छौँ। सहभागी छनौट गरिसकेपछि जो सहभागीहरू चाहिँ यस कार्यक्रममा छनौट भइसक्नु भएको हुन्छ उहाँहरूलाई हामी सामाजिक परिचालन पश्चात गरिने कार्यक्रम भनेको उद्यमशीलता विकास तालिम सञ्चालन गर्छौँ। उद्यमशीलता विकास तालिममा जो छनौट भएर आइसक्नु भएको हुन्छ उहाँहरूलाई राखेर हामी 7 उद्यमशीलता विकास तालिम, 1 लैङ्गिक सामाजिक समावेशीकरण गरेर 8 तालिम सञ्चालन गर्छौँ। 8 चाहिँ उहाँहरूले व्यवसाय कसरी गर्ने के गर्ने, यसमा हाम्रो कार्यक्रममा चाहिँ धेरै जसो पुरुषहरूको तुलनामा महिलाहरू हाम्रो कार्यक्रममा धेरैजना सहभागी हुनुहुन्छ। यो वर्ष चाहिँ यहाँहरूले गत चालु आर्थिक वर्ष 2082-83 कुन कुन ठाउँमा कार्यक्रम गर्नुभयो?
8: हामीले गत वर्ष ओडा नम्बर 2 र ओडा नम्बर 5 छनौट गरिदिनु भएको थियो, जसमा चाहिँ ओडा नम्बर 2 र ओडा नम्बर 5 गरेर हामीले चाहिँ 90 सहभागीहरूलाई समावेश गरेर एक कार्यक्रम सञ्चालन गरेका थियौं, जसमा 81 महिला र 9 पुरुष हुनुहुन्थ्यो। यसरी चाहिँ उद्यमशीलता विकास तालिम सञ्चालन गरेका थियौं। तत्पश्चात उद्यमशीलता विकास तालिममा चाहिँ उहाँहरूले आफूले गर्ने व्यवसायहरू कुन कुन व्यवसाय गर्नुहुन्छ भन्ने कुरा, व्यवसाय छनौट पनि 1 कार्यक्रम छ, यो उद्यमशीलता विकास तालिम मध्येकै तालिम हो। उहाँहरूले छनौट गरेको व्यवसायको चाहिँ हामी व्यवसायिक योजना पनि त्यहाँ बनाएर चाहिँ कुन व्यवसाय फाइदा हुन्छ अथवा बेफाइदा हुन्छ सबै कुराहरू विचार गरेर उहाँलाई सुझाव सल्लाह दिएर कस्तो खालको व्यवसाय गर्नलाई उहाँलाई उपयुक्त हुन्छ त्यो सम्पूर्ण कुराहरू यही तालिममा चाहिँ हामी चलाएर उहाँहरूको व्यवसाय छनौट गर्छौँ। त्यो छनौट गरेको व्यवसायको चाहिँ हामीले तत्पश्चात गरिने कार्यक्रम भनेको चाहिँ हाम्रो शिव विकास तालिम सञ्चालन गर्छौँ। यो हाम्रो तेस्रो चरणको कार्यक्रम हो। शिव विकास तालिममा उहाँहरूले छनौट गरेकै सिपहरू हामीले उहाँहरूलाई उपलब्ध गराउँछौ।
9: यो वर्ष के कस्तो तालिमहरू दिनुभयो त?
8: यसमा चाहिँ हाम्रो उद्यमीहरूले छानेका तालिम, यो हाम्रो जुन उहाँहरूले देखिराख्नु भएको छ तिनै तालिममा मात्रै उहाँहरूको आकर्षण बढेको छ, किनभने उहाँहरूले नदेखेको तालिम नजानेको तालिम भनेको के हो कस्तो हो, अलिकति रिस्क लिन जोखिम लिन पनि उहाँहरूलाई अलिकति डरै हुन्छ कि क्या हो, त्यसले हामी जति कन्भिन्स गर्न सकेको हो जे तापनि नयाँ नयाँ व्यवसाय आउन पाएदेखि त्यो व्यवसाय चल्ने थियो टीकापुरमा, हामी त सम्भाव्यता हेरिसकेका हुन्छौँ यो व्यवसाय चल्छ यो व्यवसाय चल्दैन भन्ने कुरा त हामीलाई एक प्रकारको ज्ञान चाहिँ भइसकेको हुन्छ, र पनि हामीले उहाँहरूलाई जति कन्भिन्स गर्न खोज्दा पनि उहाँहरूले जे देखिराख्नु भएको छ त्यसै व्यवसायलाई मात्रै अलिक अलिकति आकर्षकको रूपमा मानेर चाहिँ यस्तै खालका तालिमहरू जस्तै कि अब एडभान्स सिलाइ कटाई तालिमहरू देखिराख्नु भएको छ, यस्तै तालिमहरू रोज्नु भएको छ, जस्तो नास्ता बनाउने भयो अनि ब्युटी पार्लर भयो अनि मोटरसाइकल मर्मत तालिमहरू, हेयर कटिङ, अनि हामीले यो वर्ष चाहिँ मासु कटिङको तालिम पनि एकजनालाई सञ्चालन गरेका थियौं। हेयर कटिङको तालिममा हाम्रो दुईजना आउनु भएको थियो, मोटरसाइकल मर्मतमा एकजना, हामीले एकजना दुईजना जतिजना आए पनि हामीले तालिममा चाहिँ हामीले समावेश गर्छौं उहाँहरूलाई, किनभने व्यवसाय गर्न भनेर आउनु भएको छ भने उहाँहरूको इच्छाकै तालिम चाहिँ हामीले दिनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ। यस कार्यक्रमको मुख्य उद्देश्य नै जुन सहभागीले जे व्यवसाय गर्न रुचाउनु भएको छ त्यो तालिम चाहिँ हामीले दिनै नै पर्ने हुन्छ। 10 प्रकारका तालिमहरू सञ्चालन गरेका थियौं जसमा चाहिँ 81 सहभागीले तालिममा समावेश हुनुभएको थियो। 80% पालिकाको र 20% सहभागीको लागत सहभागिता गरेर यसरी हामीले प्रविधि हस्तान्तरण गर्छौं, सहभागीले मागेकै प्रविधि हामी उपलब्ध गराउँछौं। जसमध्ये यो वर्ष चाहिँ हामीले 81 तालिम लिनुभएको थियो भने 73 चाहिँ हामीले प्रविधि हस्तान्तरण गरेका छौं।
0: खोज खबरमा जेसीहरूले पहिले आफूले सिकेर अरूलाई सिकाउनु पर्ने लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
10: चण्डीमाई स्वास्थ्य क्लिनिक टीकापुरमा
11: यही साउन 16 गते तेस्रो शनिबारका दिन
10: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलवासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टीकापुरमा आउँदै हुनुहुन्छ।
12: दिइने सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काट्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
10: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
12: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
10: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
12: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
10: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
12: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा
10: याद गर्नुहोस् है,
12: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
10: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
11: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
10: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
13: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
14: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
13: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
15: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालयको अनुरोध। जानकी गाउँपालिका 3 नम्बर वाडावासी दाजुभाइ तथा दिदीबहिनीहरू, सड़क किनारमा पशु चौपाया नबान्न र सड़क किनारमा मल वस्तु नथुपार्न अनुरोध गर्दछौ। साथै सड़क किनारमा पशु चौपाया बाँधेर ढुङ्गा, बालुवा, माटो, ग्राभेल, मल थुपारेर दुर्घटना भएमा त्यसको जिम्मेवारी थुपार्ने व्यक्तिले लिनुपर्नेछ। जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय, लायकपुर।
16: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। नेपाल जेसिसको आयोजना तथा टिकापुर जेसिसको आतिथ्यमा टिकापुरमा टीओटी तालिम शुरू भएको छ। त्यसका लागि नेपाल जेसिसको टीम टिकापुरमा छ। एक व्यक्ति, एक पद, एक वर्ष कार्यकालको नारासहित जेसिसले काम गर्ने गरेको हुन्छ। यसै विषयमा मैले नेपाल जेसिसका केन्द्रीय अध्यक्ष जीवन कार्कीलाई जेसिस के हो, यसले कसरी काम गरिरहेको छ भनी सोधेको छु।
17: जेसिस भनेको 18-40 वर्ष उमेरसम्मको युवाहरूको नेतृत्व र व्यक्तित्व विकास गरी एउटा उद्यमशीलतामा जोड्ने समाज रूपान्तरण एउटा अभियान जेसिसमा 18-40 वर्ष उमेरसम्म यसमा मेम्बरसिप बन्न सक्ने सन्दर्भमा यो लोकालिटी एरिया हुन्छ यहाँको टिकापुर जेसिस हुनुहुन्छ अरू छिमेकी जस्तो जेसिस हुनुहुन्छ लम्की जेसिस हुनुहुन्छ उहाँको मेम्बरसिप न्यू इन्ट्री गर्ने एज अ च्याप्टरले आफ्नो एउटा पोलिसी बनाएको छ त्यो पोलिसी अनुसार मेम्बर चाहिँ जेसिया नेपालमा जोइन गर्न सक्ने एउटा प्रोसेस छ विशेष गरी जेसिसले चारवटा क्षेत्रमा बसेर काम गरिरहेका छौँ विशेष एक नम्बर हाम्रो व्यक्तिगत विकास क्षेत्रमा काम गर्नुपर्ने इन्डिभिजुअल डेभलपमेन्टको विषयमा फर्स्टमा

0: गरिरहेका छौँ भने दोस्रो हामीले कमेडी सेक्टरमा पनि काम गर्छौँ ऋषिजी युवाहरूले त्यसको हाम्रो व्यवसायिक क्षेत्र र अन्तर्राष्ट्रिय क्षेत्र अन्तर्गत पनि रहेर काम गरिरहेका छौँ। व्यक्तिगत विकास क्षेत्रभित्र चाहिँ हाम्रो तालिमको माध्यमबाट युवाहरूमा सम्भव भएको जुन क्षमतालाई प्रस्तुतन गराउने काम गर्छौँ। त्यसै गरी हामी नेपाल ऋषिजको यो वर्षको हामी सिओटी ट्रेनर अफ ट्रेनर चाहिँ टिकापुर ऋषिजको आतिथ्यतामा गरिरहेका छौँ भने साहित्यबाट हामी समापन गर्ने तयारीमा छौँ। त्यसै गरी सामुदायिक क्षेत्र चाहिँ हामी बीचमा यो समाज पनि छ, हामी बीचमा समाजको उत्तरदायित्व पनि आज ऋषिजको युवाले वहन गर्न सक्छ। समाजमा आवश्यकता भएको तत्काल गर्न सकिने विषयवस्तुलाई लिएर ऋषिजको साथीले इनिसिएसन लिएर समाज डेभलपमेन्टको विषयवस्तुमा पनि हामी काम गरिरहेका छौँ। अर्को हामी व्यावसायिक विकास क्षेत्रभित्र बसेर एकअर्कासँग भएको व्यवसायलाई चिन्जान गरेर नेटवर्किङको माध्यमबाट व्यापारलाई कसरी ग्रोथ गर्न सकिन्छ भन्ने विषयवस्तुमा ट्रेनिङ पनि सञ्चालन गर्छौँ र एकअर्कासँग भएको बिजनेसलाई कोलाबोरेसन गरेर फाइनेन्सियल रूपमा ग्रोथ कसरी गराउन सकिन्छ भन्ने विषयवस्तुमा काम पनि गर्छौँ भने अर्को अन्तर्राष्ट्रिय क्षेत्रभित्र चाहिँ हाम्रो नेपाल ऋषिज अरू धेरैवटा कन्ट्रीहरूमा पनि ऋषिआई छ र एकअर्कासँग ऋषिआईको मेम्बरसँग कनेक्ट गरेर उहाँहरूको विभिन्न क्षेत्रमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयवस्तुमा पनि काम गरिरहेका छौँ।
1: जस्तै अब टिकापुरमा जो यो टट शुरू भइरहेछ जारी छ होइन, अब यो भनेको यसलाई नै यो टिकापुर नै रोचनाको कारण के हो?
0: विशेष गरी हामी जस्तो ऋषिजको पनि चारवटा क्षेत्रहरू छन्, हामी नेपाल ऋषिजलाई पनि चारवटा क्षेत्रमा डिभिजन गरेका छौँ। यो हाम्रो क्षेत्र ग एरिया डी अन्तर्गत पर्छ, विशेष गरी सुदूरपश्चिम। विगतको वर्षहरूमा सुदूरपश्चिममा यस्तो एकेडेमी कार्यक्रमहरू गर्नको लागि नेपाल ऋषिजले टाइम पुर्याउन सकिरहेको परिस्थिति थिएन। यो वर्ष मेरो आफ्नै पनि प्लान अफ एक्सनभित्र रहेको सुदूरपश्चिममा एउटा कार्यक्रम गर्नुपर्छ भन्ने विषयवस्तुमा माइन्डसेट अगाडि बढेको र टिकापुर ऋषिजले पनि कार्यक्रम गर्ने जुन हुटुटी टिकापुर ऋषिजको शाखा अध्यक्ष लगाएको थियो एक प्रकारको हुटुटी थियो र विशेष गरी यो टिकापुर आफैमा पनि एउटा सुन्दर नगरी यसमा पर्यटकहरूको एकदमै सम्भावना भएको योभन्दा धेरै वर्ष पहिला डेभलपमेन्टको एउटा आधार स्तम्भ रेडी गरिसकेको र विषयवस्तु यो टिकापुरलाई पनि नेपाल ऋषिजको तर्फबाट थप प्रमोसन गर्न सकेका बेलामा चाहिँ यहाँको ऋषिज अभियानलाई अलि बढी सार्थकता मिलाउन सकिन्छ भन्ने उद्देश्य थियो।
1: ऋषिजमा विशेष गरी एक व्यक्ति एक पद त्यसपछि एक वर्ष कार्यकाल एक वर्षभित्रै काम गरिसक्नु पर्ने हुन्छ होइन। अब 2026 लगभग आधा आधी भइसक्यो अनि तपाईँको कार्यकाल पनि आधा आधी गइसक्यो भनौँ अनि यसरी जाँदै गर्दाखेरि चाहिँ अहिलेसम्म तपाईँले बनाएका योजना के थिए, कति पूरा भए र कति अधुरा छ?
0: ओके, एकदमै राम्रो कुरा भन्नुभयो। हाम्रो ऋषिज एक वर्ष हामी लिड गर्न आएका हौ, हाम्रो लागि एक वर्ष एकदम पर्याप्त समय हो। हाम्रो वर्ष 2026 म आफूले कार्यकाल लिएको ह्यान्ड ओभर लिएको आज 211 दिन मैले पार गर्दैछु। हामी एकदमै आफ्नो प्लान फर एक्सन एक वर्षको प्लान फर एक्सन हामी अलरेडी फिक्स हुन्छ। हामीले के गर्ने भन्ने विषयवस्तु हामी अलरेडी फिक्स त्यस्तै एउटा क्यालेन्डर वाइज हामी अगाडि बढिरहेका छौँ, जसमा नेपाल देशको कार्यक्रम मोटामोटी हामीले 60% कार्यक्रम सम्पन्न गरिसकेका छौँ। मेरो आफ्नो प्लान फर एक्सनभित्र भएको कार्यक्रम पनि हामीले सम्पन्न गर्ने अभियानमै छौँ, एकदम सम्पन्न गर्ने पक्षमा छौँ र यसमा ऋषिजमा एक वर्ष देख्दाखेरि कम हो कि भने जस्तो लाग्छ, तर हामी आम ऋषिज अभियानमा लागेको साथीभाइलाई यो एक वर्ष भनेको हाम्रो लागि एकदमै सबै भन्दा ठूलो अवसर हो। हामीले यो वर्ष कुनै पनि बहानाबाजी गरेर अन गर्न मिल्दैन, हामीसँग अर्को वर्ष करेक्सन गर्न सक्ने छुट पनि छैन, किनभने ऋषिजले एक वर्ष एक पद मात्रै दिन्छ। हामीले नेक्स्ट टाइम यसलाई फेरि करेक्सन गर्छु, बाँकी म लिडरसिप पाउँछु देखाउँछु भन्ने अवसर नभएको कारणले गर्दा हामीसँग आफ्नो एउटा जे स्मृतिको चल्नुपर्ने हो त्यो विषयवस्तु हामी अगाडि बढेका छौँ। आम रूपमा ऋषिजका साथीहरूलाई मैले एकदमै भन्ने गरेको छु, हामी वर्ष 2026 अगाडि बढाउने सन्दर्भमा आज मेरो सम्पूर्ण शाखा प्रतिनिधिलाई पनि अनुरोध छ, हामीले जे गर्नुपर्ने हो एकदम स्पष्ट रूपमा आफ्नो ट्रान्ज्याक्सन फाइनल भइसकेको छ, त्यसमा कतै पनि कन्फ्युजन नभइकन आफ्नो अभियान अगाडि बढाउनका लागि र काम नगर्नको लागि कुनै पनि बहानाबाजीबाट हामी अम्कन सक्ने परिस्थिति छैनौँ, हामीसँग त्यो समय छैन, त्यो छुट छैन। यदि हामी कुनै पनि बाहनाबाजीबाट अम्किन सक्ने कोसिस गर्यौँ भने चाहिँ हामीलाई कुनै न कुनै दिन इतिहासले हामीलाई गाली गर्नेछ, अधिकार गर्नेछ। हामीले पाएको यो एक वर्ष जुन अपर्च्युनिटी छ, यो अपर्च्युनिटीलाई चाहिँ अवसरको रूपमा जसरी बदल्नु पर्ने हो, त्यो विषयवस्तुमा इमान्दारितापूर्वक अगाडि बढाइदिनको लागि ऋषिजको साथीहरूले सकारात्मक सोच राखेर मात्रै आफू र बाँकी समाज परिवर्तन गर्न सकिन्छ भन्ने अभियानमा अगाडि बढेका छौँ। आम एक सम्पूर्ण समुदायप्रति मेरो व्यक्तिगत रूपमा र नेपाल ऋषिजको तर्फबाट तपाईँहरू बीचमा अपिल छ र तपाईँहरूले कसैलाई एकदमै परिवर्तन गरेको र बाँकी समाज परिवर्तनको पक्षमा साथ दिनको लागि ऋषिजमा जोइन गराइदिनु हुनका लागि आम समुदायका नागरिक जो 18 देखि 40 वर्ष हुनुहुन्छ उहाँहरूलाई चाहिँ लोकल जाँदा ऋषिज छ, हाम्रो देशभरि एउटा ऋषिजको सञ्जाल छ, ऋषिजको माध्यमबाट उहाँहरूको व्यक्तिगत विकास लगायत अरू क्षेत्रमा पनि विकासमा जोडिदिनु हुनका लागि म आम समुदायका आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा एकदमै अनुरोध गर्न चाहन्छु।
2: खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
3: टिकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको

0: भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौं। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौं, सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ।
1: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।

0: का पिए रही था कभी पेंसिले रही था कभी झोले फटाका आज का कना हो बाबा फिर उस गटिलो ठाव से झोला आनला से लड़का सामान निहरा
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराई थी रहा
0: का हुई कबू लड़का कभी हेरा कई था कबू पेंसिल हेरा कई था कबू झोले फटा कई था बढ़िया ठाव से झोला लाना नहीं चिकठो
1: अरे कहाँ से ना नाम था
0: कहाँ से लंग वो तो कहाँ टीकापुर मरलक रट गई झोला उद्योग में से वहाँ झिंगरान दीदी कटरा से गोर झोला आनला बाटी ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेंसिल हे रही थी ना झोला फाटल हुई थी कहीं एक आनल झोला दस का टस बाटिन ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से आकठुई
1: लिया लिया मैं अब भी नहीं जाइबू रख गई झोला उद्योग में रत गैया झोला उद्योग
2: झोला उद्योग
1: हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरम्मत करा जाए एक चोट सेवा करना मौका जरूर देवी
3: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484-22373
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा
5: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने
4: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
5: महिनाको महिनावारी गडबडीको समस्या
4: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
5: पेट सम्बन्धी सम्पूर्ण समस्या
4: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
5: ईसीजी सेवा
4: डिजिटल एक्सरे सेवा
5: र प्रयोगशाला ल्याब सेवा
4: फोन नम्बर 98484-27359 र 98-48-42-73-59 सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपादेवी मन्दिर नजिकै
6: ए भन्दै सबै कुरा पाउने रहेछ लु भन्छ भाउ के पाउँछ त्यहाँ
7: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
8: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
9: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
6: भन्दै सबै कुरा पाउने रहेछ
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
10: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
11: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
4: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-43673 र 98-14-68-02-04
12: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ अब बाँकी खबर देशभर मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ जसको प्रभावले लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा साधारणतया बादल लागेको छ बागमती प्रदेशको थोरै स्थान तथा कोशी गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ देशका हिमाली भूभागका केही स्थान र पहाड़ी भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ साथै तराई भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका दुई स्थानमा भारी वर्षाको सम्भावना छ आज राति देशभर साधारणतया बादल लाग्नेछ देशको हिमाली र पहाड़ी भूभागका केही स्थान तथा तराईका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको पनि सम्भावना रहेको छ

0: कोशी बागमती गण्डकी प्रदेशका हिमाली पहाड़ी र तराई भूभाग मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविदले नागरिकलाई आग्रह समेत गरेका छन्।
1: जनमतका साथमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा। सम्पर्क नम्बर 97620200 र 98656920026।
0: अहिले वर्षाको समय हो। वर्षाको समयमा मानिसका विभिन्न खालका समस्याहरू हुन्छन्। आजको जनआवाजमा हामीले वर्षामा तपाईँका ठाउँमा बाटा कस्ता छन् भनी केही नागरिकलाई सोधेका छौं।
2: नमस्कार, मेरो नाम चाहिँ भरत बहादुर बम। बाटाको बारेमा भन्नु पर्दाखेरि हेर्नुहोस्, कहीँ काम नलाग्ने बाटा भनेको हाम्रो सुदूरपश्चिममै होला, यो कैलालीमा त्यो पनि अरे खाल्टा खुल्टी जताततै हेर्नु, यो टिकापुरको बाटो त सबभन्दा झन् खतम छ। अरूतिर विकास भयो भने टिकापुर सबभन्दा पुरानो बजार भनेर चिनिन्छ, चिनिँदाखेरि होइन, तर यो बाटो जस्तो बिग्रेको बाटो कुनै पनि छैन भनेको ठाउँमा चाहिँ खाल्टा खुल्टी दुनियाँ डार छ। तपाईँको अब बर्खामा अहिले पानी परेको बेला हेर्नु, गाडी चलाउने मान्छे कति दुःख छ ड्राइभरलाई, कति गाडी चलाएर स्पिड लिउँ भन्दा पनि छैन, सुलो चलाउँ भन्दा त्यो पुल हेर्नु एउटा त्यहाँनिर दुर्गोलिनेको पुल यति बिजोग छ, हेर्नु कति वर्षदेखि त्यो पुल बिग्रेर त्यो बाटोमा गाडी राम्रो चलाउने लायकै छैन। जनप्रतिनिधिहरूको यहाँ काम भनेको के छैन, हेर्नुहोस्, जित्यो आफ्नो ठाउँमा गयो, सत्तामा बस्यो, खायो, मौज मस्ती गर्यो, उडायो, उनीहरूलाई देखेको छ हाइलाक्सहरू गाडीमा चढेको छन् होइन, उहाँलाई सस्पेन्स गरेरवाला गाडीहरू हिँडेका छन्। हामी गाडी चलाउने दुःख छ क्या, पदयात्रीलाई दुःख छ क्या, त्यो बाटो हेर्नुहोस् दुर्गलिने त्यो पुल कम दुःख छ, त्यो सबैको आँखा त्यसमा गएको छ नजर जान त, तर बोल्नेको कसले सुन्दैन त्यो आवाज।
3: मेरो नाम झपड बहादुर विष्ट हो, ब्लक नम्बर 19 युनाइटेड अगाडि। बाटो खाल्टा खुल्टी छन्, बाटो कच्ची छ, बाटो राम्रो छैन, ग्राभेलिङ पनि छैन, गाह्रो छ त, अप्ठ्यारो छ। अगाडि पिच गरे आज पिचमा खाल्टो छ, सबभन्दा समस्या त्यहाँनिर जो धानको घरभन्दा अगाडि त्यो खाल्टोमा पानी पनि जमिराखेको छ।
4: नमस्ते, म चक्रप्रसाद उपाध्याय तिमी छिन, बाजेको खाजाघरको सञ्चालक। अगाडि खाल्टा खुल्टीले चाहिँ हामीलाई पनि लास्ट चाहिँ सताएको छ, मान्छे आउने गराएको पनि सडक अगाडि बजार गइहाल्ने चाहिँ अवस्था छ यहाँ। यो सुधार केन्द्रबाट पुरानो हाट बजारसम्म खुल्ला मञ्चसम्म त लास्ट चाहिँ गाह्रो छ, पुरै खाल्टा खुल्टीहरू छन्। अरू ठाउँ पनि यस्तै छ व्यवस्था, यो चाहिँ के अरे आर्मी स्कुल जाने बाटो त अब भन्नै लास्टै गाह्रो छ, त्यहाँतिर त आरएमई स्कुलतिर जाने बाटोमा त मेरो घर उतै पर्छ, त्यहाँ जाँदाखेरि मलाई चाहिँ लास्टै गाह्रो हुन्छ। अब त्यहाँ जाने आवाज आवाज गर्ने विद्यार्थीहरूलाई झन् कति गाह्रो होला त्यो सोच्नै सकिन्न। अब टिकापुर नगरपालिकाको पनि ध्यान जाओस्, खाल्टा खुल्टी पुर्ने काम अरू केही नभए पनि खाल्टा खुल्टी पुर्ने काम त गर्न सकिन्थ्यो होला, खाल्टा खुल्टी पुरेर रोलर चलाइदिएको भए पनि सहज हुन्थ्यो होला।
5: म स्थानीय नवीन सोडारी, टिकापुर नगरपालिकाभित्र रहेका यी टोल टोलका बाटाहरूमा एकदम खाल्टा खुल्टीले गर्दा हामी स्थानीयहरूलाई हिँड्न डुल्न धेरै समस्या परेको हुनाले स्थानीय निकायको एकदम यथाशीघ्र ध्यान जानु पर्यो। भोलि यो सानसाना खाल्टाहरूले गर्दा यहाँ कुनै दुर्घटना पनि घट्न सक्ने अवस्था देखिन्छ, यहाँका जनप्रतिनिधिहरूको ध्यान जानुपर्ने भयो। तुरन्तै खाल्टा खुल्टीहरू पुरेर यिनीहरूलाई सुधार गरिदिन हुन हामी स्थानीयको तर्फबाट आग्रह गर्दछौँ।
0: यस्तै जनआवाजसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। टिकापुर मालपतमा सेवा प्रवाहमा ढिलासुस्ती हुने गरेको सेवा गराएको गुनासो, सेवा प्रवाह परोपकारी बनाउने प्रयास भइरहेको कार्यालयको भनाई। भेटमा कार्यक्रम मार्फत टिकापुरमा विपन्न समुदायका महिला आय आर्जनमा जोडिँदै 81 जनालाई सिपमूलक तालिम दिएर 73 जनालाई प्रविधि हस्तान्तरण। देशभर मनसुनी वायुको प्रभाव कायमै, आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना। देशीहरूले पहिले आफूले सिकेर अरूलाई सिकाउने काम गर्नुपर्ने, नेपाल जेसिसका अध्यक्ष जीवन कार्कीको भनाई। हवस् त, अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउत बिदा हुन्छु। सामुदायिक रेडियो टीका प्रथम सुन्दै गर्नुहोला। नमस्कार।
6: तपाईँ कराएको हो? तपाईँ कराएको
7: हो? दाइ हो।
6: लौ न, अनि यो भुइँमा को किन भुइँमा लडिरहेको?
7: सुन्नुहोस् न दाइ, हामी दुईटै जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीलाई सर्पले टोक्यो। लौ न, के गर्ने होला? लौ न, यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनुको आई हुन्थ्यो। लौ न दाइ, के गर्ने होला? लौ न,
6: यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्रे मोटरले खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ, फोन गरिहाले, तपाईँ नातिकन साथीलाई ध्यान दिनुहोस् है।
7: हुन्छ दाइ, हुन्छ।
6: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल्ला त, यहाँ एकजना बोला सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरुन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग चौराको 100 मिटर पश्चिम देब्रेपट्टि छौँ है हामी मुकेश, झट्टै आऊ है सबै काम छाडेर। सुन्नुहोस् बहिनी, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टिभेनममा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी, म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
7: हुन्छ दाइ, कत्रो बोल्नु गर्नुभयो, जाउँ छिटो जाउँ।
8: याद राख्नुहोस्, सर्पले डस्दा मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
9: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
10: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
11: यिनका सन्तानले टोयलेट गनाएरै मार्ने भए, फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
12: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
11: कता छ त त्यो?
12: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
11: फोन नम्बर कति हो भाइ?
12: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98653920।
1: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656920026।
13: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, MBBS MD न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ ECG र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर FM नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
14: नमस्कार।

आज मिति 2083 साल साउन महिनाको 16 गते शनिबार, तदनुसार अगस्त 1 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौं। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि सोचेको कामले विस्तारै सही बाटो समाउनेछन्, कसैको विश्वास जित्ने अवसर मिल्न सक्छ। वृष राशि हुनेहरूको लागि घरमा रमाइलो वातावरण बन्नेछ, धेरै दिनदेखि मनमा रहेको कुरा खुलेर भन्न सक्नुहुनेछ। मिथुन राशि हुनेहरूको लागि नयाँ सोचले मनमा उज्यालो थप्नेछ, कसैको सल्लाहले कामलाई सजिलो बनाउन सक्छ। कर्कट राशि हुनेहरूको लागि मन शान्त रहनेछ र काम पनि सहज रूपमा मिल्दै जानेछ, घरका समस्यासँग बिताएको सदस्यसँग बिताएको समय सुखद रहनेछ। सिंहराशि हुनेहरूको लागि आफ्नो लगनले राम्रो परिणाम दिलाउन सक्छ, भेटघाटले नयाँ उत्साह जगाउन सक्छ। कन्या राशि हुनेहरूको लागि दैनिक काम सहज रूपमा अघि बढ्नेछ, पुरानो अलमल हुँदै जाँदा मन हलुका हुनेछ। तुला राशि हुनेहरूको लागि आत्मीय कुराकानीले मनमा मिठास थप्नेछ, नयाँ योजना बनाउने सोच आउन सक्छ। वृश्चिक राशि हुनेहरूको लागि कुनै पनि विषयमा धैर्यले काम सहज बन्नेछ, लामो समयदेखि रोगीको विषयमा स्पष्टता आउनेछ। धनुराशि हुनेहरूको लागि फरक अनुभवले नयाँ सिकाइ दिनेछ, मनले चाहेको काममा समय दिन पाउनुहुनेछ। मकर राशि हुनेहरूको लागि विस्तारै अघि बढेका कामले राम्रो रूप लिनेछन्, आफ्नो लगनले सबैको विश्वास जित्न सक्नुहुनेछ। कुम्भ राशि हुनेहरूको लागि सृजनशील सोचले नयाँ बाटो खोल्नेछ, साधारण भेटघाट पनि सम्झन लायक बन्न सक्छ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि आफ्ना रुचिका काममा मन रमाउनेछ, कसैको आत्मीय साथले हौसला बढाउनेछ। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल। राशिफलमा जुन सुकै कुरा भने पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफल पछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईँ स्टुडियोको फोन नम्बर 091-5162555 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

श्रोत स्थानपछि अब सुनौ आज सामुदायिक रेडियो टीका प्रेफमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे साझा नेपाल, 8:10 बजे जीवन सन्देश, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकडोरी गीतहरू, 11 बजे लोक चौतारी, 12 बजे मध्यान्न खबर, 12:20 बजे लोकगीतहरू, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3:30 बजे सुपरहिट थारू गीतहरू, 4 बजे लोकदोहोरी गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे डोट्याली गीतहरू, 6 बजे खोज खबर, 7 बजे थारू विशेष गीतहरू, 7:30 बजे साझा खबर, 8:10 बजे हाम्रो कृषि, 9:05 बजे मृदुलय र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। आजलाई आजको दिन यति नै। भोलि बिहान आज चाहिँ विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार। तपाईँको आजको दिन शुभ होस्।

0: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
1: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रीकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: स्कूल अफ एग्रीकल्चरमा बीएससी किन पढ्ने?
1: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
0: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
1: सुदूरपश्चिमका 9 जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको।
0: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने।
1: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन, रोजगारी र उद्यममा संलग्न भइसकेको।
0: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
1: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
0: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रीकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रीकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
1: सम्पर्कका लागि 091560265 98491010487 98486083006 र 98462878174 मा सम्पर्क गर्न सक्नुहुनेछ।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
5: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
2: साउन 16 गते तेस्रो शनिबारका दिन
1: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली,
2: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
1: सम्पर्क नम्बर 091-5260-267, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
3: टिकापुर नगरपालिका वडा नम्बर 1 द्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
4: वडा नम्बर 1 मा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यालयमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाड नछोडी र सड़क पेटी छेउछाउमा नभादौ। सार्वजनिक स्थानमा माटो, ढुङ्गा, गिट्टी, बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौ। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
3: एक घर एक बिरुवा रोपौ। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौ। हाम्रा बाल बालिकाहरू लागु औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-5608-77 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौं।
4: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालय टिकापुर कैलाली।
5: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
6: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
5: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
6: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
5: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
6: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
7: न्यू असम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: महापार्वती मेडिकल जोशीपुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: महापार्वती मेडिकल जोशीपुरमा यही श्रावण 16 गते शनिबारका दिन वरिष्ठ मानसिक नशा मनोदीप तथा लागू औषध रोग विशेषज्ञ डाक्टर अनुप देवकोटा बिरामी जाँच गर्न आउँदै हुनुहुन्छ। त्यसैले समयमै नाम लेखाई मौकाको फाइदा लिनुहोस्।
0: मानसिक समस्याहरू जस्तै बेला बेलामा मुटु ढुकढुक हुने,
1: हात खुट्टा काप्ने या चिसो हुने,
0: टाउको दुख्ने,
1: धेरै पसिना आउने,
0: मनमा छटपटाहट हुने,
1: बढी रिसाउने,
0: झिझो मान्ने, झर्कने,
1: जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने,
0: छारे रोग, बाख्रे रोग वा मिर्गी,
1: कामकाजमा मन नलगाई दिक्क मानेर बस्ने, कामने वा बेला बेलामा बेहोस हुने,
0: नबुझ्ने कुरा वा अमिल्दो व्यवहार गर्ने, सुर बिग्रिने, बहुलापन,
1: एउटै कार्य बारम्बार दोहोर्याउने,
0: यौन इच्छा शक्तिमा कमी या असामान्यपन,
1: धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
0: बच्चा तथा वृद्धहरूले ओछ्यानमा पिसाब फेर्ने,
1: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गर्ने,
0: निराशापन, उटी बेलै मरिहाल्छु कि जस्तो लाग्ने, जति उपचार गरे पनि ठिक नहुने
1: र रक्सी तथा लागू पदार्थ छोड्न चाहने।
2: डाक्टर आउने दिन यही श्रावण 16 गते शनिबार समय दिउँसो 1 बजेदेखि।
0: साथै एक्सरे र भिडियो एक्सरे, मुटुको एक्सरे, ईसीजी, ल्याब तथा 24 घण्टा एम्बुलेन्स सेवा उपलब्ध छ।
1: सम्पर्क स्थान महापार्वती मेडिकल जोशीपुर कैलाली, मोबाइल नम्बर 98216 14306 र 98486 39785।
2: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउनु हुन अनुरोध छ।
3: शिविर सञ्चालन हुने स्थान जनजाति आधारभूत विद्यालय ज्योतिनगर, साउन 15 र 16 गते,
2: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गतेसम्म,
3: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गतेसम्म,
2: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गतेसम्म,
3: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म,
2: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म,
3: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म,
2: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
3: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
2: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
4: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
2: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 98485018888, 98485015 56 र 98486134434।
3: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
5: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
6: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
5: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
6: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
5: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
6: शिक्षाशास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इङ्लिश, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
5: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
6: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इङ्लिस, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
5: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
6: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस,
5: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको,
6: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने,
5: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
6: आईसीटी, इङ्ग्लिस ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने।
5: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाईफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको।
6: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने।
5: कक्षा बाह्रको पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
6: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
5: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर कैलाली।

0: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
1: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
0: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी,
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
1: क्यान्सर रोगीहरूको हकमा 3-3 महिनाभित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: बाबु, ए बाबु, काल मनिष मेडिकलमा जाइस् त?
3: मै नै जाइँ, उहाँ आफ्नो अनुहार बिगर के घर से बाहर नै निकर्छु।
2: उहे मारे त तुहिन उहाँ पठाइदो, यहाँ हेर।

0: भुटला झर्ना, कपारके तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल, घाव, खतिरा ओ यौन दुर्बलता के उपचार होइति रहल बा।
1: सम्पर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर, फोन नम्बर 9860071024 ओ 9846774417।
2: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
3: शिविर सञ्चालन हुने स्थान जनजाति आधारभूत विद्यालय ज्योतिनगर, साउन 15 र 16 गते।
2: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म।
3: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म।
2: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म।
3: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म।
2: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म।
3: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म।
2: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
3: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
2: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
4: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
2: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 9845080888, 9845015556 र 9846134434।
3: टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

0: सर्पदंश अथवा सर्पको टोकाईबाट बस्न र सर्पको टोकाईबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति बारे आम संचार अन्तरक्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देश।
1: नमस्कार। सर्पदंशबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति विरूद्ध जनचेतना जगाउने उद्देश्य राखेको अन्तरक्रियात्मक रेडियो कार्यक्रम जीवन सन्देश लिएर आज म अचला
2: अनि म उपेन्द्र आएका छौं। आज कार्यक्रम लहरको पहिलो खण्ड। आज हामीले सर्पका विभिन्न प्रकार र यस्ता सर्पहरू सक्रिय हुने समयका बारेमा चर्चा गर्दै सर्पको डसाईबाट बच्नका लागि सर्पका प्रकार र ती सर्पहरू सक्रिय हुने समयका बारेमा थाहा पाउन जरूरी छ भन्ने विषयमा छलफल गर्दैछौ।
1: यस विषयमा छलफल गर्ने सन्दर्भमा आज हामीलाई सर्पदंशका विज्ञ डाक्टर संजीव कुमार शर्माले सर्प सक्रिय हुने समय, सर्पका प्रकार र तिनीहरू कति हानिकारक छन् भन्ने बारेमा जानकारी दिनुहुनेछ।
3: हामीले भन्दा गोमनको प्रजाति, करेतको प्रजाति र बाघे सर्प रसल्स भाइपरको प्रजातिले चाहिँ मानिसको मृत्यु हुन सक्छ। यिनीहरू चाहिँ विशेष गरी तराई भेगमा पाइन्छ।
2: यस विषयमा छलफल गर्न आज हामीले मध्य तराईको महोत्तरी जिल्लाका बासिन्दा रञ्जनी र धनुषा जिल्लाका राजीवको कहानी लिएर आएका छौ। कलेजमा अध्ययनरत दुवैजनाले आफ्नो अध्ययनको सिलसिलामा विभिन्न ठाउँ र समुदायमा पुग्ने गरेको अनि सर्पदंशका बारेमा चेतना जगाउने गरेको कुरा बुझ्नेछौ।
4: ए राजीव आयो, ल बस्छ। आज हाम्रो फेसबुक लाइभमा सर्पदंशको बारेमा कुन चाहिँ विषयमा जानकारी दिने होला भनेर तयारी अनि अनुसन्धान गरिरहेको नि।
5: हो र, के कुरा भेटायो त अनुसन्धान गर्दा?
1: हरेक मनसुन वा वर्षायाम अर्थात पानी पर्ने समयमा सर्पले डसेका घटनाहरू धेरै सुनिन्छन्।
2: खास गरी हिउँदको याममा अक्सर दुलोभित्र बस्ने सर्प वर्षायाममा यस्तो दुलोहरू पानीले

0: भरिन थालेपछि जमीनमा निस्कन थाल्छन्। त्यसैले यही समयमा खास गरी तराई क्षेत्रमा सर्पले डस्ने र मृत्यु हुने घटना बढी सुनिन्छन्।
1: सर्पदंशका दृष्टिले नेपाल निकै जोखिमपूर्ण क्षेत्र मानिन्छ। नेपालको हावापानी बढ़ी गर्मी र बढ़ी जाडो पनि नहुने भएकोले सर्पलाई उपयुक्त हुने विज्ञहरूको भनाई छ। यसका साथै मनसून हुनु वा गर्मी मौसममा पानी पर्नुले पनि सर्पलाई अनुकूल बनाइदिएको छ।
0: सर्पदंशका दृष्टिले नेपाल निकै जोखिमपूर्ण क्षेत्रको रूपमा चिनिएको र मानव जीवनका लागि सर्पदंश गम्भीर जोखिमको रूपमा रहेको भए तापनि नेपालमा यसलाई गम्भीर स्वास्थ्य समस्याको रूपमा भने लिइएको पाइँदैन।
1: तर सावधानी अपनाउने हो भने सर्पको डसाईबाट बच्नुका साथै सर्पले डसिसकेको अवस्थामा पनि उपचारका लागि समयमै उपचार केन्द्रमा लान सकियो भने सर्पको डसाईबाट प्रभावित व्यक्तिलाई बचाउन सकिन्छ।
0: यसका साथै आफ्नो समुदायमा वा क्षेत्रमा पाइने सर्पका प्रकार र कुन सर्प कतिको हानिकारक छ भन्ने बारेमा थाहा पाउन सकियो भने सर्पको डसाईबाट हुन सक्ने क्षतिबाट बच्न सकिन्छ। आज हामीले सर्पलाई चिन्ने तरिका र कुन सर्प कतिको हानिकारक छ भन्ने कुरा कसरी थाहा पाउने भनेर कुराकानी गरिरहेका छौं।
1: यसै सन्दर्भमा हामी तराई जिल्लाका केही श्रोताहरूलाई आफ्नो समुदायमा यो मनसून वा वर्षा याममा उहाँहरूले कस्ता कस्ता सर्पहरू देख्ने गर्नु भएको छ भन्ने बारेमा सोधेका छौं।
2: नमस्ते, म सपना श्रीवास्तव, घर कपिल वस्तु। अब सर्पहरू त विभिन्न प्रकारको हुन्छन्, जस्तै अब पोइजनस पनि हुन्छ, नन पोइजनस पनि हुन्छ है। जस्तै पोइजनसमा धमिना, यो चाहिँ कस्तो हुन्छ नि, यसले चाहिँ जिउमा पनि बेर्छ अनि टोक्ने पनि काम गर्छ। अनि एउटा गन्डाइस भन्ने हुन्छ, यो चाहिँ प्रायः धेरै ठुलो चाहिँ हुँदैन, तर यसले यो हिँड्ने बेला चाहिँ टाउको हल्लाउँदै हिँडेको हुन्छ। अनि करेज चाहिँ अलिकति बिस्तारै हिँड्छ, यो पनि पोइजनसमै पर्छ। अनि गहुवन भन्ने हुन्छ, यो चाहिँ एकदम रिसाह पनि हुन्छ र पोइजनस हुन्छ है। अनि अर्को एउटा हुन्छ डोडाहा भन्ने हुन्छ, ठुलो हुन्छ, हेर्दा चाहिँ डरलाग्दो हुन्छ, तर यसले चाहिँ मान्छेलाई टोकेको चाहिँ हतपत्त टोक्दैन, अब चलायो भने मात्र टोक्ने, प्रायः यसले चाहिँ टोक्दैन।
3: मेरो नाम हन्सा कुर्मी, घर चाहिँ महाराजगंज नगरपालिका 9, जिल्ला चाहिँ कपिलवस्तु। अब हाम्रो गाउँघरतिर त हाम्रो यहाँ स्थानीय उसमा भन्ने चाहिँ घोडकराइज भन्छ होइन, जसलाई करेज पनि भन्छन्, त्यसले चाहिँ टोक्दा अति नै दुख्ने, मान्छे चाहिँ मरि नै हाल्छ। अर्को चाहिँ गोमन सर्प, त्यसलाई चाहिँ अति नै विषालु मान्छन् र त्यसले चाहिँ रिसायो भने त खेदाएर पनि टोक्छ। अनि अर्को भनेको चाहिँ पानी सर्प, त्यसले टोकेको विष लाग्दैन, तर रिसा चाहिँ अति नै रिसा हुन्छ, घाँस काट्न जाँदाखेरि प्राय मान्छेलाई उसले पनि झम्टेरै टोक्ने गर्छ, डल्लो परेर बसेको हुन्छ। अनि एउटा चाहिँ हुन्छ पोखरीमा माछासँगै हुन्छ, त्यसलाई चाहिँ अन्ध सर्प पनि भन्छन्, कसै कसैले माछा सम्झेर त्यसलाई खाने पनि गर्छन्। यस्तै यस्तै खालका सर्पहरू पाइन्छन् हाम्रोतिर।
4: मेरो नाम चाहिँ प्रवीण श्रीवास्तव, कपिल वस्तु, किसान नगर 8, बहादुरगंज। गोमन सर्पहरू हुन्छ होइन, अनि त्यो त अब विषालु नै भइहाल्यो। अनि अर्को चाहिँ हामी अब औधीमा गन्डाइस भन्दो रहेछन्, त्यो सानो हुन्छ, त्यसले टोक्यो भने त्यो पनि मान्छे त्यो मर्दो रहेछ। पानी सर्प पनि हुन्छ, अनि अर्को एउटा धामिन पनि हुन्छ, ठुल्ठुलो अलिक हल्का पहेँलो कलरको, त्यो पनि त्यति त टोक्दैन, तर पनि यसो विचार गरेरै त्यहाँ गऱ्यो भने हानि पुर्याउँछ, नत्र त त्यस्तो गर्दैन। अरू सानोतिना मसिना मसिना त सर्पहरू हुन्छन्।
5: नमस्ते, मेरो नाम सरिता गेवाली, मेरो घर चाहिँ कपिल वस्तु। तराईमा बसेको हुनाले सर्प त धेरै खालका सर्पहरू देखियो होइन, तर त्यसको ठ्याक्कै नाम सबैको चाहिँ यही नै सर्प हो भनेर चिन्न चाहिँ गाह्रै पर्छ। टोक्ने सर्प, नटोक्ने सर्प भनेर चिनाउनु हुन्थ्यो। खेतहरू नजिकै हुने भएको भएर खेतको लागि त्यो सिंचाई गर्नलाई कुलो हुन्छ नि, त्यो कुलोमा चाहिँ बगेर आउने सर्पहरू धेरै हुन्थ्यो कि, अनि त्यो चाहिँ छ्यालब्याल घरको अगाडि यताउति डुल्थ्यो, तिनीहरूलाई चाहिँ पानी साँप हो, यिनीहरूले टोक्दैन भनेर हामीलाई त्यसरी सम्झाउनु हुन्थ्यो।
6: नमस्कार, मेरो नाम सुशीला धामी, मेरो घर कैलाली हो। तराई भेगमा बसेकाले गर्दा एकदम धेरै नै देखियो। हाम्रो घर नै अलिक खोलाको नजिकै भए भएर बर्खामा त एकदमै धेरै घरमा साँपहरू आउँथे। अनि मैले देखेको साँपहरूमा चाहिँ एउटा त बर्खामा रोपाई गर्ने बेलामा एकदम धेरै गडामा हिँड्ने अनि खुट्टाको वरिपरि पनि हुने हुन्थ्यो, अनि एउटा चाहिँ अलिकता पहेँलो पहेँलो रङको सर्प हुन्थ्यो, त्यसलाई चाहिँ हाम्रोतिर बाहुन साँप भनेर भन्थे होइन। त्योभन्दा अरू भनेको कालो दुईतिर मुख भएको साँपहरू पनि देखियो।
0: हामीले भर्खरै सुन्यौं तराईका हाम्रा श्रोता सहभागीहरू मध्ये केहीले आफूले धेरै जसो देख्ने गरेका सर्पहरूमा करेत, हरियौ जस्ता सर्प हुन् भन्नुभयो भने केहीले सर्पहरू धेरै नै देख्ने गरेको भए तापनि सर्पलाई चिन्न नसकेको कुरा बताउनुभयो।
1: आफ्नो समुदाय वा क्षेत्रमा पाइने सर्पका प्रकार र ती सर्पहरू हानिकारक हुन् वा होइनन् भन्ने बारेमा जानकारी लिनु महत्वपूर्ण छ।
0: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा करिब 89 प्रजातिका सर्पहरू पाइन्छन्, जसमा करिब 70 प्रजातिका सर्पहरू विषालु वा खतरनाक मानिन्छन्। सर्पदंशका घटनाहरूमा सबैभन्दा बढी गोमन र करेतको डसाई हुने गरेको छ।
1: करेतले धेरै जसो राति सुतेको बेला थाहै नहुने गरी डस्ने गर्छ भने गोमनले सामान्यतया दिउँसो कामको समय वा साँझ बिहान डस्ने गरेको पाइन्छ। धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवारत सर्पदंश उपचार विशेषज्ञ डाक्टर संजीव कुमार शर्माका अनुसार पूर्वी नेपालमा गोमन र पश्चिमी नेपालमा करेतको टोकाई बढ़ी देखिन्छ।
0: आज हामीले हाम्रो वरिपरि देखिने सर्पहरू मध्ये पनि हानिकारक सर्पहरूलाई कसरी चिन्ने र यस्ता सर्पहरूबाट कसरी जोगिने भन्ने सन्दर्भमा धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवारत डाक्टर संजीव कुमार शर्मासँग कुराकानी गरेका छौं। डाक्टर साहब, यो सर्पदंशको मौसममा खास गरी सर्वसाधारणले कस्तो कस्तो किसिमको सर्पहरूबाट नेपालमा मानव जीवनको क्षति हुन्छ, मानिसहरूले अपाङ्ग हुनुपर्छ अथवा मानिसहरूलाई मानसिक भय त्यसै गरी ट्रमा र मानिसहरूलाई एक किसिमबाट सताइने गर्छ, यी सर्पहरूको मुख्य किसिमहरू के हुन् र हाम्रो भौगोलिक भूभागहरू कस्ता कस्ता छन् त्यो सर्पहरूको लागि संक्षेपमा बताइदिनुहोस् न।
7: नमस्कार, धन्यवाद। पहिलो कुरो त यहाँलाई म एउटा संख्या भन्न चाहन्छु। त्यो संख्या चाहिँ के हो भने नेपालमा वर्षेनी करिब करिब 40,000 मानिसलाई सर्पदंश हुन्छ र यसबाट 3,000 मानिसको मृत्यु हुन्छ। यो वैज्ञानिक तवरले नेपालभरि गरेको तराई क्षेत्रमा गरेको सर्वेको परिणाम हो र यो सर्पदंश गराउने सर्पहरू चाहिँ विभिन्न खाले भए तापनि यहाँले भने जस्तै अङ्गभङ्ग गर्ने या मृत्युको कारण नै बन्ने सर्पहरू चाहिँ धेरै छैनन्। जस्तै हामीले भन्दा गोमनको प्रजाति, करेतको प्रजाति र बाघे सर्प रसल्स भाइपरको प्रजातिले चाहिँ मानिसको मृत्यु हुन सक्छ। यिनीहरू चाहिँ विशेष गरी तराई भेगमा पाइन्छ। अब अलिकति हामी उकालो लागौं पहाड़को भेगमा, पहाड़ भेगमा चाहिँ हामीले हरियो सर्पहरू भन्ने हुन्छन्, जो देख्दा हरियो हुन्छ, मुख र नाकको बीचमा एउटा सानो खाडल हुन्छ, तापक्रम चाहिँ मापन गर्ने यन्त्र हो उहाँहरूको, हामी त्यसलाई पिट भन्छौँ, त्यसै भएर तिनीहरूको नाम पनि पिट भाइपर हुन्छ। र त्यो हरियो जस्तो नदेखिने अर्को चाहिँ गुरुवे सर्प हुन्छ, जसलाई चाहिँ रसल भाइपरसँग पनि झुक्किन्छ। र यिनीहरू सर्पले चाहिँ यद्यपि रक्त प्रवाह गरेर रक्तस्राव भएर मानिसको मृत्यु हुन सक्छ, तथापि त्यो धेरै संख्यामा हुँदैन, तर जस्तै दसैँको ठाउँमा हातमा डस्यो भने हात चाहिँ कुहिने हुने, खुट्टामा डस्यो भने खुट्टा कुहिने हुने त्यो हुन्छ। त्योभन्दा अझ माथि जाँदा चाहिँ जुन हाम्रो आम तहमा हिमालतिर सर्पहरू विशाल हुँदैनन्, पहाड़भन्दा माथि भन्ने हुन्छ या पहाड़ी भेगमा पनि धेरै ठाउँमा त्यो भनिन्छ, त्यहाँ चाहिँ हिमालयन करेत भन्ने अति विशालु सर्प पाइन्छ। त्यही भएर सरसर्ती हेर्दाखेरि चाहिँ हाम्रो देशमा तराईमा सबैभन्दा धेरै गोमन र करेत, जसले पक्षाघात गराउन सक्छ, सास फेर्ने यन्त्रलाई प्यारालाइसिस गर्न सक्छ र रक्तस्राव गराउन सक्ने रसल भाइपर हुन्छ भने हामी अलिक माथि पहाड़ी भेगमा चाहिँ पीड भाइपरहरूले, जसले चाहिँ रक्तस्राव गराउन सक्छ र शरीरमा टोकेको भागमा डसेको भागलाई कुहिन सक्छ, त्यो सर्पहरू बिगबिगी छ।
0: डाक्टर साहबले अघि नेपालको भूभागमा 40,000 व्यक्तिहरू सर्पबाट टोकिन्छन् अथवा डसिन्छन् भन्नुभयो, ती 40,000 मध्ये कतिले ज्यान गुमाउँछन् र अपाङ्गता कतिले झेल्छन्?
7: 3,000 जनामा सर्पदंश भएर मृत्यु हुन्छ भने करिब करिब 5 जनामा 1 जनाको चाहिँ कुनै न कुनै प्रकारको अङ्गले दुःख पाउने, जस्तै एम्पुटेसन, खुट्टा काट्नुपर्ने, अम्लो काट्नुपर्ने, या त त्यो घाउहरू लामो समयसम्म रहिरहने, 6 महिना 1 वर्ष। भर्खरै मैले झापामा 60 वर्षको घाउ देखेको थिएँ एउटा सर्पदंशको बिरामीको। र मानसिक तनाव हुने, मानसिक जुन हामी रोग भन्छौ, त्यो 10% हुने तथ्याङ्कहरू छ।
0: अर्को एउटा कुरा, यी सर्पबाट डसिने व्यक्तिहरू मध्ये महिला र बालबालिका त्यसै गरी कुन किसिमको आर्थिक हैसियत भएका व्यक्तिहरू डसिन्छन्?
7: यो अति नै राम्रो प्रश्न गर्नुभयो सरले, किनभने दुईटा कुरा म यहाँ हाइलाइट गर्न चाहन्छु। एक त सर्पदंश हुने मानिसहरू भनेको आर्थिक रूपले अति कमजोर व्यक्तिहरूलाई हुन्छ, जो चाहिँ भुइँमा सुत्नुहुन्छ, छानुको घर हुन्छ, या त दाउरा, खानेकुरा, सुत्ने कोठा एउटै जस्तो हुन्छ र भुइँमा सुत्नुहुन्छ, या उहाँहरू खेती किसानी गर्नुहुन्छ, जंगलमा दाउरा काट्न जानुहुन्छ, त्यो वर्गलाई बढी सर्पदंश हुन्छ र त्यो वर्गलाई चाहिँ सानो आर्थिक भार पनि ठूलो हुन्छ। हामीले सालाखाला के देखेको छौँ भने सर्पदंश भएको बिरामीलाई एकपल्ट उपचार गर्दा $70 जति लाग्छ। त्यो भने त्यो भेगको मानिसले ऋण काढेर लिएर आएर उपचार गर्ने कुरा हो र उहाँहरू चाहिँ त्यो ऋणको घनचक्करमा पर्नुहुन्छ। हामी चाहिँ अब जुन डेट ट्र्याप भन्छौँ त्यसलाई। यद्यपि आम तहमा हामीले हस्पिटलमा भएको डाटाहरू हेरेर कुरा गर्दाखेरि लोग्ने मान्छेलाई बढी सर्पले डस्छ भन्ने थियो, तर हाम्रो तथ्याङ्कले के देखाएको छ भने महिला र बालबालिकामा त्यो सर्पदंश धेरै छ, 64% छ र मृत्यु हुनेमा त 75% महिला र बालबालिका हुनुहुन्छ।
0: अब एउटा भेगको कुरा गरौँ, हामी तराई भन्दा पनि अघि हुन त डाक्टर साहबले पहाड़ी भेगको कुरा गरिसक्नुभयो, जस्तो केही जिल्लाहरू सिन्धुली, उदयपुर, त्यसै गरी सुर्खेत, मकवानपुर, यी जिल्लाहरू न तराई नै भनेर हामीले 22 तराई जिल्लाभित्र पनि यिन पर्दैनन्, यी 4-5 छुट्टै किसिमका जिल्लाहरू, यिनीहरूमा सर्पको बिगबिगी सम्भवतः तराई जस्तै त हो नि होइन र?
7: हुने भयो, अलिकति पहाड़ भेगमा चढ्दै गर्दा चाहिँ अब फरेउ सर्पहरूको वर्ग बढी पाइन्छ।
1: हामीलाई आफ्नो वरिपरि देखिने सर्पका प्रकार, हानिकारक सर्पका किसिम र यस्ता सर्पहरूबाट बच्ने उपायका बारेमा हामी सबैले बुझ्ने गरी बताउनु भएकोमा डाक्टर संजीव कुमार शर्मा प्रति आभारी छौं।
0: डाक्टर संजीव शर्माले भन्नुभए जस्तै झट्ट हेर्दा सबै सर्पहरू उस्तै देखिए पनि तिनीहरूको रंग, कत्ला, आँखा र टाउको आकार आदिले खतरनाक हुन् कि होइनन् भनेर पहिचान गर्न सकिन्छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सन् 2013 प्रकाशन गरेको पुस्तक नेपालका विषालु सर्पहरू अनुसार नेपालमा पाइने विषालु सर्पहरूमा गोमन, पहाड़ी करेत, हिमाली करेत, हरियौ सर्प, आदो सर्प अर्थात छिरबिरे सर्प र बाघे सर्प हुन्, जसलाई सुस्कर पनि भनिन्छ।
1: यी मध्ये करेत प्रजातिका सर्पहरू हाम्रो देशमा धेरै पाइन्छन्। राति मानिसहरू निदाइरहेको बेलामा यिनीहरूले डस्न सक्छन्। यस्ता सर्पहरूको डसाईबाट पक्षघात हुन सक्छ। त्यसै गरी गोमन सर्पहरू प्राय जसो बिहान र बेलुकी पख सक्रिय हुने गर्छन् र यिनीहरूले फणा उठाउँछन्। विशेषत तराई र गर्मी ठाउँमा बढ़ी मात्रामा पाइने यस्ता सर्पले डसेको भाग सुन्निने, दुख्ने र पक्षघात हुने गर्छ।
0: यस्तै हरियो सर्प अर्थात पीठ भाइपर हाम्रो देशको पहाड़ी भूभागमा बढ़ी पाइन्छ भने यस प्रकारका सर्पहरूले डस्दा असाध्यै दुख्ने र सुन्निने गर्छ अनि रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। बाघे सर्प सामान्यतया हाम्रो देशमा निकै कम मात्रामा पाइन्छ र यिनीहरूको डसाई धेरै खतरापूर्ण हुन्छ र अत्याधिक रक्तस्राव हुन सक्छ।
1: यस्ता सर्पहरूबारे जानेर सर्पदंशको जोखिमबाट आफूलाई बचाऊ।
8: सर्पदंश अथवा सर्पको टोकाईबाट बच्न र सर्पको टोकाईबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति बारे आम संचार अन्तरक्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देश।
0: अब जाउँ पूर्वी तराईको महोत्तरी जिल्लाका बासिन्दा रञ्जनी र धनुषा जिल्लाका राजीवको कहानीतिर। कलेजका विद्यार्थी रञ्जनी र राजीवले आफ्नो अध्ययनका क्रममा विभिन्न ठाउँ वा समुदायमा पुगेर सर्पदंशका बारेमा चेतना जगाउने गरेका छन्।
1: आज उनीहरू कता गएर के गर्दैछन् भन्ने बारेमा थाहा पाउनको लागि अब हामी पनि लागौं महोत्तरीतिरै।
9: रञ्जनी, के गर्दैछौ?
10: ए राजीव आयो, ल बस। आज हाम्रो फेसबुक लाइभमा सर्पदंशको बारेमा कुन चाहिँ विषयमा जानकारी दिने होला भनेर तयारी अनि अनुसन्धान गरिरहेको नि।
9: हो र, के कुरा भेटायो त अनुसन्धान गर्दा?
10: त्यही सर्पको दशाई मौसमी हुन्छ र धेरै जसो वर्षायामको बेलामा र बाली भित्राउने बेलामा सर्पको दशाईका घटनाहरू हुने गर्छन् भनेर। बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा पनि दशाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ।
9: र मैले बुझे अनुसार चाहिँ धेरै जसो सर्पका दशाई हानिकारक हुँदैनन्, तापनि यदि सर्पले डसिहालेमा तुरुन्तै नजिकैको उपचार केन्द्रमा जानुपर्छ भनेर।
10: हो नि, त्यही भएर अब हाम्रो फेसबुक लाइभको समय पनि हुन लाग्यो। आजको फेसबुक लाइभमा चाहिँ वर्षायाममा हाम्रो तराई भेगमा कस्तो कस्तो खालको सर्प देखिने गर्छ त्यसको बारेमा जानकारी दिउन हुन्न।
9: हुन्छ हुन्छ, बरु खोइ एकचोट हेरौँ त अरू के कुरा अनुसन्धान गरेर पत्ता लगाएका छौ भनेर।
10: यी हेर,
9: सर्पका प्रकार र ती सर्पहरू सक्रिय हुने समय। ओहो, तिमीले त खत्रै अनुसन्धान गरेछौ त रञ्जनी।
10: अब वर्षायाम सुरु हुन थालेको छ, बाली पनि बित्राउने बेला भएको छ, अनि अहिलेदेखि नै जानकारी दिएनौ भने मानिसहरू कसरी सचेत हुन्छन् भन त।
9: एकदमै सही कुरा, यही सर्पको बारेमा पहिला मलाई जानकारी नहुँदा कस्तो दुःख पाएको थिएँ मैले भन त।
10: हो नि है,
9: अनि त म सानो छँदा आमाले करुण भयो भनेर परालको कुन्योमा लुकेर बसेको थिएँ, सर्प थियो भनेर थाहै पाइन, अनि त डसिहाल्यो नि मलाई। तर धन्न आमाले मलाई सर्पले डसेको देखिहाल्नु भयो र बेलैमा उपचार केन्द्रमा लानुभयो, अनि उचित उपचार पाएर निको भएको नि।
10: त्यही त, बेलैमा उपचार पायो भने त सर्पदंशबाट बस्न सकिन्छ नि, तर के गर्नु, मेरो ठुलो दिदीलाई बेलैमा उपचार केन्द्रमा लान नपाएर बित्नु भयो। अहिले सम्झदा पनि कस्तो लागेर आउँछ, कति माया गर्नुहुन्थ्यो मलाई।
9: अब बितिसकेको कुराको बारेमा कति सोच्नु, छोडो भानु कुरो, बरु हामीले सुरु गरेको हाम्रो तराईका जिल्लामा सर्पदंशको बारेमा जनचेतना बढाउने अभियान चाहिँ अझ सशक्त तरिकाले चलाउनुपर्छ, अनि सबैलाई सचेत पनि बनाउनुपर्छ।
10: सही हो, र सबैजना सचेत भयो भने त कोही पनि सर्पको दसैँबाट बित्नु परेको खबर सुन्नु पर्दैन।
9: हो नि, फेरि हामीले स्काउटबाट यो सर्पदंशको बारेमा कसरी मानिसहरूलाई सचेत बनाउने भन्ने तालिम लिएर पनि एकदमै राम्रो गर्यो नि है हामीले।
10: हो त, त्यही तालिम लिएर त हो नि अझै सर्पदंशको बारेमा मानिसहरूमा समुदायमा सचेतना फैलाउनको लागि ऊर्जा मिलेको।
9: एकदमै हो नि, र यसरी नै हामीले एकअर्कालाई साथ दिएर हाम्रो अभियानलाई सफल बनाउनुपर्छ है।
10: त्यो त तिमीले साथ नदेऊ भन्यो भने पनि साथ दिन्छु, किनकि सर्पदंशको बारेमा सबैमा सचेतना नहुँदा अकालमै जीवन गुमाउनु परेको छ।
9: त्यही त, ल दिन पनि बज्न लाग्यो, फेसबुक लाइभको समय पनि भयो, जाउँ लाइभमा।
10: हुन्छ, जाउँ। नमस्ते अनि सुस्वागतम, स्वागत छ तपाईँहरू सबैजनामा आजको सर्पदंश सम्बन्धी फेसबुक लाइभमा, र म हुँ रञ्जनी।
9: र रञ्जनीसँग म पनि छु है, म राजीव, र मेरो तर्फबाट पनि नमस्कार र धेरै धेरै स्वागत।
10: र तपाईँहरूलाई जानकारी गराइहालौं कि हामी हरेक शनिबारका दिन यही समयमा यानि कि 3 बजेदेखि फेसबुक लाइभमा आउने गर्छौं, र तपाईँहरूसँग सर्पदंशको बारेमा छलफल गर्दै तपाईँहरूको प्रतिक्रिया पनि लिने गर्छौं।
9: त्यही भएर हामीसँग जोडिराख्नु होला र आजको छलफलमा सहभागी पनि हुनुहोला भन्ने आशा छ है। अहिले हामीलाई 44 जना मित्रहरूले फेसबुक लाइभ हेरेर साथ दिइरहनु भएको छ भने 3-4 जना मित्रको प्रतिक्रिया पनि आइसकेको छ।
10: तर उहाँहरूले पठाउनु भएको प्रतिक्रिया पढ्नु अगाडि आजको विषयवस्तुकै बारेमा जानकारी गराउने कि राजीव।
9: हुन्छ रञ्जनी, बरु तिमी नै सुरु गर्छौ कि।
10: हुन्छ, र मित्र आजको सर्पदंश लाइभमा हामीले तपाईँहरूलाई सर्पका प्रकार, उनीहरू कतिखेर सक्रिय हुन्छन् र बाहिर निस्किन्छन् भन्ने बारेमा छलफल गर्नेछौ, होइन त राजीव?
9: हो नि, त्यही भएर तपाईँलाई पनि सर्पका प्रकार थाहा छ र उनीहरू कतिखेर सक्रिय हुन्छन् भन्ने विषयमा जानकारी छ भने हामीसँग बाँड्न सक्नुहुन्छ है।
10: र श्रोता, अहिले वर्षायामको समय भएको कारणले गर्दा सर्पहरूको वासस्थान पानीले भरिने भएकोले सर्पहरू बाहिर सुक्खा ठाउँमा आएर बस्ने गर्छन्
9: र कहिलेकाहीँ मानिसको वासस्थानसम्म पनि आहारा खोज्दै आइपुग्छन्। त्यही भएर हामी एकदमै चनाखु र सचेत हुनु एकदमै जरुरी छ, होइन त रञ्जनी?
10: हो नि, त्यही भएर हामीले सर्पका प्रजातिका बारेमा जानिराखे राम्रो, सर्पहरू कतिखेर बाहिर निस्किन्छन् र सक्रिय हुन्छन् भनेर।
9: र रञ्जनी, कमेन्ट बक्समा हामीलाई हाम्रा केही मित्रले आफ्नै विचार पनि बाँड्नु भएको छ हाम्रो विषयसँग सम्बन्धित, बरु उहाँहरूको सन्देश नै पढ्ने कि, अनि त्यसपछि बाँकी जानकारी गरौला, हुन्न?
10: हुन्छ राजीव। र मित्र भावेश लेख्नुहुन्छ, हाम्रा झापातिर त बढी जसो गोमन सर्प देखिने गर्छ र वर्षै नै धेरैजनाले ज्यान पनि गुमाउनु परिरहेको छ भनेर।
9: मित्र भावेश, तपाईँको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद। र तपाईँले भन्नुभयो चाहिँ हाम्रो गाउँघरतिर वा भनौ न प्राय जसो पूर्वी तराईका जिल्लामा बढी जसो गोमन सर्प देखिने वा पाउने गर्छ।
10: र गोमन सर्पका प्रजाति चाहिँ निकै आक्रामक र रिसा स्वभावका हुन्छन्, यिनीहरूले फडा बनाउँछन्, यिनीहरू प्रायश बिहान र बेलुका पख बढी सक्रिय हुने गर्छन्, यिनीहरूको दसाईले पक्षघात हुन सक्छ। त्यही आक्रामक भएकै कारणले गर्दा पनि मित्र भावेशले भन्नुभयो झैं धेरै जनाले ज्यान गुमाउनु परिरहेको छ।
9: त्यही भएर हामी एकदमै होसियार हुनु एकदमै जरुरी छ।
10: र त्यसै गरी पश्चिमी तराईका जिल्लामा चाहिँ बढी जसो करिड प्रजातिका सर्पहरू पाउने गर्छन् र यो प्रजातिको सर्पले डस्ता नदुख्न सक्छ, तर यसको डसाईले पक्षघात हुन सक्छ। यस्ता सर्प प्रायश रातको समयमा मानिसको घरभित्र आउँछन्। जब उनीहरूले आफूलाई जोखिम भएको ठान्छन् त्यस्तो बेला उनीहरूले डस्न सक्छन्।
9: हो नि, र यो जानकारी सँगै अर्को मित्रको प्रतिक्रिया पढ्ने पालो। र मित्र राकेश लेख्नुहुन्छ, मेरो घर चाहिँ दैलेखो र हाम्रोतिर चाहिँ हरियो रङको सर्पहरू बेला बेलामा देखिने गर्छ भनेर लेख्नु भएको छ।
10: भनेपछि मित्र राकेशले चाहिँ हरियो रङको सर्प अर्थात हाम्रो देशमा भेटिने अर्को सर्पको प्रजाति टाइपर, हरियो सर्प वा पत्तारको कुरा गर्नुभएको होला। र यस्ता प्रजातिका सर्पहरू सामान्यतया पहाड़ी भूभागतिर पाइन्छन्। जस्तै मित्र राकेशले दैलेखतिर भन्नुभयो नि, हो पहाड़ी भूभागतिर बढ़ी देखिने गर्छ र यसले दशैंको भाग सुनिन्छ र यसको दुखाई तीव्र हुन्छ।
9: अनि चौथोमा चाहिँ बाघे सर्प। यी सर्पहरूको रङ चाहिँ ठ्याक्कै बाघको छालामा देखिने रङ जस्तै नै हुने गर्छ र यसले दशैंका बिरामीहरू नेपालमा धेरै देखिएका त छैनन्, तर यी धेरै खतरनाक हुन्छन्। यिनीहरूको टोकाईबाट तीव्र रक्तस्राव हुन्छ।
10: त्यही भएर हामी एकदमै सतर्क र होसियार हुनुपर्छ। हुन त सबै सर्प विशाल हुँदैनन्, तर पनि सर्पले डसेको खण्डमा चाहिँ हामी जति सक्दो छिटो उपचार केन्द्रमा गएर उपचार चाहिँ गराइहाल्नुपर्छ, होइन त राजीव?
9: हो नि रञ्जनी। ल त मित्रहरू, आज हामीले सर्पका प्रजातिका बारेमा र उनीहरू सक्रिय हुने समयका बारेमा दिएको जानकारी कस्तो लाग्यो लेख्न नभुल्नुहोला भन्दै आजको फेसबुक लाइभमा आफ्नो कुराहरू बाँडिदिनु भएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद भन्दै आजको फेसबुक लाइभबाट बिदा पो माग्ने कि रञ्जनी, समय पनि सकिन लाग्यो।
10: हुन्छ राजीव। ल त मित्र, अर्को हप्ता यही समयमा आउने बाचा सहित आजको सर्पदंशका बारेमा सञ्चालन गरिएको फेसबुक लाइभबाट म रञ्जनी
9: नमस्ते।
10: ल आजको फेसबुक लाइभ पनि एकदमै अन्तर्क्रियात्मक भयो। कतिजना साथीले आफ्नो कमेन्ट पठाउनु भएको के है राजीव?
9: हो नि, सहभागिता पनि भयो अनि जानकारी पनि दियो। हाम्रो मित्रहरूले बुझ्नु पनि भयो होला जस्तो लाग्छ। होइन, कसको म्यासेज आयो? ए, नागेशको पो रहेछ। के म्यासेज पठाएको छ त? तिम्रो छिमेकी नथु काकाको घरमा सर्प देखिएको छ, म उतै जाँदैछु, तिमी पनि छिट्टै आयो है? ओहो रञ्जनी, नथु काकाको घरमा त सर्प पो देखिएको छ अरे, नागेश जाँदैछ, हामी पनि गइहाल्ने कि?
10: हुन्छ हुन्छ राजीव, जाउँ।
0: आज रञ्जनी र राजीवले हामीलाई महोत्तरीको परिवेशमा लिएर गए। हामीले आज उनीहरू बीच भएको छलफलबाट महोत्तरी लगायत तराई क्षेत्रमा पाइने सर्पहरूका बारेमा जानकारी पायौं। अर्को कार्यक्रममा रञ्जनी र राजीव बीचको संवादमा केही थप नयाँ जानकारीहरू पक्कै पनि पाइनेछ।
11: सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त? अनि सबै सर्प विषालु पनि हुँदैनन्।
12: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
11: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियौ जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
13: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ।
14: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्। तापनि सर्पले डसी हाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
13: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। यति बेला हामी रेडियो कार्यक्रम जीवन सन्देश सुनिरहेका छौ।
1: सहभागी श्रोता, यिनै विषयवस्तु र छलफल सँगै रेडियो कार्यक्रम जीवन सन्देशको आज प्रस्तुत यस पहिलो भागबाट म अचला
0: अनि म उपेन्द्र बिदा माग्छौ। अर्को खण्डमा सर्पको टोकाईबाट बच्ने उपायहरूका बारेमा अरू थप नयाँ जानकारी लिएर आउने नै छौ।
1: आजलाई बिदा दिनुहोस्।
0: नमस्ते।
15: यस रेडियो प्रस्तुतिमा विद्वान अतिथिले बताउनु भएको उहाँको निजी विचार मानिनेछ र नेपाल सर्पदंश रोकथाम परियोजनाको तर्फबाट अभिव्यक्त भएको आधिकारिक विचार भनेर मानिनु हुँदैन।
16: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाण्डु मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत।
17: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: एघार प्रकार का विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: रोग सेवा,
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा
3: हरेक महिनाको प्रत्येक शनिबार,
1: र सिटी स्क्यान सेवा,
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
2: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
1: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
2: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
2: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57, र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला, वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
4: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलरी म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्मीको काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढी हुन्छ।
5: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौँ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौं, चनाको बनौं।
3: विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: आमा, राति छ, कता जान लाग्नु भयो नि?
5: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
4: ए, पक्नु त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
5: किन नि सानो लट्ठी र टर्च लाइट?
4: किन हुनु नि आमा, रातको समयमा बाहिर निस्किनु पर्दा वा टोयलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
5: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
4: आमा, हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी झाडी अथवा अग्ला घाँसहरू भएका ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
6: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
7: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
9: सर्पी भर्ल सेपे का चिन्ता आदित्य सेफ्टी ट्याङ्की सरसफाईमा फोन गरी आब्बा का सरसफाई कै दिहे।
10: फोन नम्बर कटा हो त
9: ली डायल करी 97 620 20 300।
10: हेलो, आदित्य सेफ्टी ट्याङ्की सरसफाई हो?
11: हजुर हो।
10: महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा?
9: कन्थे, टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की, गोबर ग्यास ओ रिङवाला टोयलेट सरसफाई कर परिकलसे आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा हान सम्झबे। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97 620 20 300 हो 98 656 92 026।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcticapur@gmail.com।

0: टिकापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
1: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
0: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
1: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
0: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं। चौपायालाई छाडा नछोडौं। सड़क छेउमा नबाधौं।
1: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
0: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौं।
1: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-0598 सम्पर्क गर्नुहोला।
0: एक नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
3: बुढल्ला सुन्टो कि नै वानन्दे भोज आगिले न अब समय एक ठो घर गहना नै हो बनाइना उनी ना पट्टा नि पैना त
4: अदि गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशाना तु कहाँ बनाऊ
3: तुहार बाटास तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स म से गहना बना कान से के कतरा सुघर बना कन लबाटी
4: ए ले ले ठीक है बा चल हाली भाटवट खाइ हो जाई कहु सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स, बलभद्र चौक, टिकापुर। प्रोप्राइटर तेहरी सिंह सुनार।
3: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए, रसायन बिना रसायन के गौर गहना बना जाए, वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98-684-41-208 और 98-486-39-261।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
0: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म,
1: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नसा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
4: काठमाडौँ पाटन अस्पतालका मानसिक नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम्स
3: साउन 16 गते तेस्रो शनिबारका दिन
4: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जिउ दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाइ, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
4: सम्पर्क रिमाल मेडिकल हल टीकापुर एक कैलाली,
3: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
4: सम्पर्क नम्बर 0915702067, मोबाइल नम्बर 98259713375 र 98046171598।
5: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय के अनुरोध।
6: जानकी गाउँपालिका 3 नम्बर वाडावासी दादु भैया दिदी बहिनी हुक्रे सड़क के किनारमै पशु चौपाया नै बाँधेबी, सड़क किनारमै मल वस्तु नै कुरा देबी, साथै सड़क किनारमा पशु चौपाया बाँधके ढुङ्गा बालुवा गिट्टी मल कुराके दुर्घटना हुइले से एकर जिम्मेवारी स्वयं व्यक्ति हुक्रा लेह पर्न बा।
5: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लाइकपुर।

0: भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ नि?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, धक्क राजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भन्दै सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484846673 र 98164602024।
7: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
1: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 100 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: स्कूल अफ एग्रिकल्चरमा बीएससी किन पढ्ने?
1: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
0: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
1: सुदूरपश्चिमका 9 जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको,
0: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने,
1: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन रोजगारी र उद्यममा संलग्न भइसकेको,
0: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
1: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
0: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
1: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि

0: मिर्जापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार र बिहीबार बिरामी जांच गर्न आउनु हुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
2: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
3: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
2: के गर्छ र सन मेडिकेयरले?
3: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
2: यति गरेपछि धेरै राहत हुने रहेछ त।
3: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
2: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही साउन 16 गते तेस्रो शनिबारका दिन
0: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखिरहेमा,
2: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
0: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29-700।
3: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
7: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।

0: महापार्वती मेडिकल जोशीपुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: महापार्वती मेडिकल जोशीपुरमा यही श्रावण 16 गते शनिबारका दिन वरिष्ठ मानसिक नशा मनोदीप तथा लागू औषध रोग विशेषज्ञ डाक्टर अनुप देवकोटा बिरामी जाँच गर्न आउँदै हुनुहुन्छ। त्यसैले समयमै नाम लेखाई मौकाको फाइदा लिनुहोस्।
0: मानसिक समस्याहरू जस्तै बेला बेलामा मुटु ढुकढुक हुने,
1: हातखुट्टा काप्ने या चिसो हुने,
0: टाउको दुख्ने,
1: धेरै पसिना आउने,
0: मनमा छटपटाहट हुने,
1: बढी रिसाउने,
0: झिझो मान्ने, झर्कने,
1: जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने,
0: छारे रोग, बाख्रे रोग वा मिर्गी,
1: कामकाजमा मन नलगाई दिक्क मानेर बस्ने, कामने वा बेला बेलामा बेहोस हुने,
0: नबुझ्ने कुरा वा अमिल्दो व्यवहार गर्ने, सुर बिग्रिने, बहुलापन,
1: एउटै कार्य बारम्बार दोहोर्याउने,
0: यौन इच्छा शक्तिमा कमी या असामान्यपन,
1: धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
0: बच्चा तथा वृद्धहरूले ओछ्यानमा पिसाब फेर्ने,
1: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गर्ने,
0: निराशापन, उति बेलै मरिहाल्छु कि जस्तो लाग्ने, जति उपचार गरे पनि ठिक नहुने
1: र रक्सी तथा लागू पदार्थ छोड्न चाहने।
2: डाक्टर आउने दिन यही श्रावण 16 गते शनिबार समय दिउँसो 1 बजेदेखि।
0: साथै एक्सरे र भिडियो एक्सरे, मुटुको एक्सरे, ईसीजी, ल्याब तथा 24 घण्टा एम्बुलेन्स सेवा उपलब्ध छ।
1: सम्पर्क स्थान महापार्वती मेडिकल जोशीपुर कैलाली, मोबाइल नम्बर 9826614306 र 9846349785।
3: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
4: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भनेदेखि सबै कुरा पाउने रहेछ।
7: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
8: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
7: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844648673 र 9814680204।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147979, 9824625532। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678225।
6: ओहो मेयर साहब, नमस्कार है।
7: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
6: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन। होइन, के जादु गर्नुभयो हो?
7: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
6: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौ नि।
7: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
6: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
7: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
6: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
7: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
6: ए अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
7: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
6: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
7: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
6: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
8: विपद बारे चासो राखौ, चनाको बनाऊ।
9: विश्व खाद्य कार्यक्रम सरक्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

हजुर नमस्कार नमस्कार नमस्कार। कार्यक्रम लोक चौतारीको पर्खाईमा बसिरहनु भएका सम्पूर्ण नेपाली लोकगीत संगीतलाई मन पराउने लोकपारक त्यसै गरी रेडियो प्रेमी मनहरूमा हरेक हप्ताको शनिबार आज पनि तपाईँहरूसँगै रमाइला कुराकानी गर्न तिनै नयाँ पुराना लोकफाका तपाईँको आवाजबाट सुन्न र यताबाट सुनाउन उपस्थित भइसकेका छौं। यतिखेर भने टेक्निकल सपोर्टमा मलाई सघाउँदै हुनुहुन्छ हाम्रो प्राविधिक मित्र रत्नापुन मगर भने, त्यसै गरी आवाजमा म छु भाग्य कुंवर। यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जको यो विद्युतीय तरंग मार्फत तपाईँ तरंगित हुन हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि तपाईँको माझमा उपस्थित हुने गर्दछौ। पक्कै पनि धेरैजना साथीहरूलाई कार्यक्रमको बारेमा थाहा पनि छ होइन, नेपाली लोकगीत संगीत भनेपछि लोक चौतारी भनेपछि धेरैजना साथीहरू सुन्नु पनि हुन्छ, सबैलाई थाहा छ। र यदि तपाईँलाई थाहा छैन कार्यक्रममा के गर्नुपर्छ होला हामीले भन्ने त्यस्तो तपाईँको मनमा खुल्दुली छ भने तपाईँ पक्कै पनि नयाँ साथी आउनुहोस्, पुराना साथी आउनुहोस्, तपाईँसँग हामी रमाइला कुराकानी गर्नेछौ। तपाईँ भने कार्यक्रममा आइसकेपछि एउटा मिठो भाका चाहिँ तपाईँले सुनाउनु पर्ने हुन्छ है, लोक भाका लोकधोरी भाका, पुरानो होस् नयाँ होस् सायद नेपाली लोकगीत संगीत नसुन्ने मान्छे अब कमै होलान् होइन, नेपाली लोकगीत संगीतलाई मन नपराउने मान्छे पनि कमै होलान्, सानोदेखि ठूलोसम्म किन नहोस् हामी सबै सुन्छौं सबै गाउँछौं सबै रमाउँछौं, त्यसैले हाम्रो एउटा पहिचान पनि हो नेपाली लोकगीत संगीत। त्यसैले तपाईँ सुन्नुहुन्छ गाउनुहुन्छ, तपाईँ मिठो गीत गाउनुहुन्छ, तपाईँको स्वर मिठो छ, तपाईँ काम गर्दा गर्दै थाक्नु भएको छ होइन, तपाईँ मिठो गीत गाउनुहुन्छ भने तपाईँ पक्कै पनि आउनुहोस् 091-5-61-255 लाइनमा। केटी साथी आउनुहोस् केटा साथी आउनुहोस् तपाईँसँग हामी रमाइला कुराकानी गर्नेछौं। पक्कै पनि आज बाहिरतिर हेर्ने हो भने बिहान चाहिँ अलिअलि घाम लागिरहेको थियो होइन, गर्मी थियो, अहिले चाहिँ जो शीतल भइराखेको छ। तपाईँ कहाँ हुनुहुन्छ के गरिराख्नु भएको छ त्यो सम्बन्धी पनि हामी रमाइला कुराकानी गर्नेछौं। आज शनिबारे विदा पनि धेरैजना साथीहरू अब विदामा पनि हुनुहुन्छ होला, विद्यार्थी साथीहरू होइन, अब अरू व्यापार बिजनेस गर्ने मान्छे त अब आफ्नो काममा बिजी हुनुहुन्छ होला, त्यसैले तपाईँ जहाँ हुनुहुन्छ जे गरिराख्नु भएको छ तपाईँ स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, खुसी रहनुहोस्, सुखी रहनुहोस्, हामीलाई सुन्दै हुनुहुन्छ भने कार्यक्रममा आउनुहोस्, सहभागिता जनाउनुहोस् एउटा मिठो भाकाको साथमा, र तपाईँका देश विदेशमा भएका साथीभाइ आफन्तजनलाई तपाईँ सम्झना पनि छोड्न सक्नुहुन्छ। पक्कै पनि तपाईँ हामीलाई इन्टरनेटबाट पनि सुन्न सक्नुहुन्छ है, 01 www.tikapurfm.org मार्फत देश विदेशको जुनसुकै ठाउँमा पनि हामीलाई सुन्न सक्नुहुन्छ, र देशभन्दा बाहिर हुनुहुन्छ भने तपाईँ सुन्न सक्नुहुन्छ, देशभन्दा भित्र हुनुहुन्छ भने 101 मेगाहर्जको विद्युतीय तरंग मार्फत पनि तपाईँ हामीसँग सुन्न सक्नुहुन्छ। तपाईँ जहाँ हुनुहुन्छ जे गरिराख्नु भएको छ, यतिखेर 11 बजिसकेको छ, कोही भने खाना खाँदै हुनुहुन्छ होला, कोही भने घरमै पनि हुनुहुन्छ होला, कोही भने गाउँघरतिर हिँड्ने हो भने वनतिर पनि जाँदै हुनुहुन्छ होला, गोरु गोठालो पनि जाँदै हुनुहुन्छ होला, कोही भने वनबाट आउँदै पनि हुनुहुन्छ होला, घरमै हुनुहुन्छ होला, तपाईँ जहाँ हुनुहुन्छ हामीलाई सुन्दै हुनुहुन्छ भने पक्कै पनि आउनुहोस् 091-5-61-255 को लाइनमा। आज पनि हामी कार्यक्रम लोक चौतारीको शुरूमा जोड्छौ यो रमाइलो भाका, त्यसपछि भने तपाईँको माझमा उपस्थित हुनेछौ। तपाईँ भने 091-5-61-255 र सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला।

0: किलो साथी जोडिसक्नु भयो भाग्यजी भनेर हाम्रो प्राविधिक मित्रले चाहिँ मलाई अन्यहरूमा पठाइसक्नु भएको छ। हाम्रो साथीलाई चाहिँ कहाँदेखि को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्ते हजुर।
1: हजुर नमस्ते।
2: हजुर नमस्कार नमस्कार। कहाँदेखि कस्तो आवाज सुन्दैछ होला?
1: हजुर टिकापुरबाट सीताराम चौधरी।
2: हजुर टिकापुरबाट सीताराम चौधरी होइन?
1: हजुर हजुर
2: हजुर। के छ सीतारामजी सन्चै हुनुहुन्छ पसलतिरै हुनुहुन्छ?
1: हजुर एकदम ठिक ठाक छ। सीतारामको हाल खबर?
2: अब सीतारामको हाल खबर ठिक हुनु पर्यो नि त होइन?
1: हजुर।
2: ठिक नभएपछि त कसरी अगाडि बढिन्छ होइन र?
1: हजुर
2: हजुर। के छ हामीलाई सुन्दै हुनुहुन्छ?
1: सुन्दैछु।
2: हजुर कस्तो लाग्छ कार्यक्रम सीतारामजी?
1: एकदम मजा लाग्छ सुनेर।
2: एकदम राम्रो लाग्छ। जे फोन गर्नुहुन्छ खुसी लाग्छ, सहभागिता जनाउनुहुन्छ। खाना खानु भयो?
1: खाना त आएको छ, अहिले खाएको छैन। खाना त म ढिलै खान्छु 12 बजेतिर।
2: ए किन बिहान नास्ता खानुहुन्छ कि खानुहुन्न?
1: खान्छु बिहान नास्ता चिया भनौँ रोटी।
2: त्यही त नि बिहान नास्ता पनि खानुपर्छ है। अब नखाएर त काम कसरी गर्न सकिन्छ? खानाकै लागि त हामीले काम गर्नुपर्छ नि होइन? यत्रो कमाउनु जमाउनु पर्छ, अब त्यो खानै टाइममा नखाएपछि त कसरी अगाडि बढिन्छ त अनि? सीतारामजी पक्कै पनि अनि जे अहिले चाहिँ शीतल छ होइन बाहिरतिर हेर्दाखेरि?
1: अब मेरो यहाँ त रुख छ, पिपल छ, बेलको रुख छ, बसेको शीतलै छ अहिले त, तर घाम छ बाहिर त।
2: जे शीतल छ है, शीतल रुखको छारीनिर बसिराख्नु भएको छ, शीतल छ।
1: हजुर
2: पक्कै पनि कार्यक्रममा सहभागिता जनाउनुहुन्छ, सधैँ सम्झिनुहुन्छ, खुसी लाग्छ। यसरी आगामी दिनमा पनि सम्झिँदै गर्नुहोला, माया चिन्ह मान्नुहोला। पक्कै पनि आज कार्यक्रममा सहभागिता जनाउनु भएको छ। अब एउटा मिठो भाका चाहिँ हामी सुन्नै पर्छ है।
1: कस्तो गाना गाउनु पर्छ अब नियम कानुन होला?
2: हजुर लोकदोहोरी गीत, लोकदोहोरी यहाँभन्दा अगाडि कस्तो गीत गाउनुहुन्छ त्यस्तै गीत गाउनुहुन्छ तपाईँ?
1: ए लोकदोहोरी यसमा चल्छ भनौँ।
2: हजुर हजुर
1: लिन सबै म एउटा सुनाइदिउ, जाने पनि नजाने पनि एउटा एक दुई शब्द सुनाइ।
2: हजुर हुन्छ सीतारामजी हुन्छ।
1: माछी मारा न हो बहिनी आज लैटाने, माछी मारा न पोखराको बजरै माटी मटके लटिनमा, पोखराको बजरैमा मटके लटिनमा, बहिनीसँग भेट भयो शुक्रबारको दिन, जाँदै गर न हो बहिनी बाटो छ अप्ठ्यारो, जाँदै गर न जाँदै गरुला हो दाइ हो एकछिनै बसुला, जाँदै गरुला माछी मारा न हो दाइ हो आज लैटाने, माछी मारा न माछी मारा न हो दाइ हो आज लैटाने, माछी मारा न पोखराको बजरैमा मटिते दिनमा, बहिनीसँग भयो शुक्रबारको दिनमा, जाँदै गर न हो बहिनी बाटो छ अप्ठ्यारो, जाँदै गर न। हजुर धेरै त आउँदैन
2: बहिनीसम्म भेट भयो शुक्रबारको दिनमा नभनौ, अब शनिबारको दिनमा है।
1: हजुर हजुर
2: पक्कै पनि सीतारामजी कार्यक्रममा आउनुभयो, पुरानो भाका मिठो भाका सुनाउनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि यसरी नै सहभागिता जनाउँदै गर्नुहोला, माया चिन्ह मार्नु होला। आजलाई छुट्नु पर्ने हुन्छ, छुट्नुभन्दा पहिले साथीभाइ आफन्तजनलाई सम्झना छोड्न सक्नुहुन्छ?
1: अब सम्झना त साथीहरू ग्रुप कल्चो छन्, धेरै साथीहरू छन् हाम्रा, सुशीला छन् सुर्खेत, लाल सरिया सुर्खेत छन्, हिरा पनि सुर्खेत, सीता सलामी सुर्खेत, धनु छन् सुर्खेत, अनि ठक श्री मगर पनि सुर्खेत छन्, प्रेम सर सुर्खेत, अनि राम बहादुर खड्का छ, देवघाट चुटौनबाट नाम लिनुहुन्छ, हो चौधरी गीत गाउनु भन्नुहुन्छ, उहाँ पनि धेरै गीत गाउनुहुन्छ, एक से गाना लिनुहोस्। अनि हर्का भाइ पोखरा, पोखराबाट पनि लाइन जोडिदिनुहुन्छ, चौधरी दाई गाना सुनाउनुहोस्। अमृता तामाङ हेटौरा हुनुहुन्छ अमृत, त्यसपछि एक साथी काठमाडौँ हुनुहुन्छ, सबै साथीलाई सम्झिँदै हजुरलाई पनि सम्झिँदै, माछी मारा न हो बहिनी आजलाई चाने, माछी मारा न भन्दै बिदा हुन्छ। नमस्ते।
2: हजुर नमस्कार नमस्कार सीतारामजी नमस्कार। अहिले भने टिकापुरबाट सीताराम चौधरी आउनु भएको थियो, उहाँले पनि एउटा मिठो भाका सुनाएर आफ्ना धेरै साथीहरूलाई चाहिँ सम्झना छोडेर गइसक्नु भएको छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। सधैँ सम्झिनुहुन्छ कार्यक्रममा, हरेक हप्ताको शनिबार सहभागिता जनाउनुहुन्छ, एउटा मिठो भाका सुनाउनुहुन्छ र म कार्यक्रम सधैँ सुन्छु भन्नुहुन्छ, खुसी लाग्छ। पक्कै पनि तपाईँ यसरी माया गर्नुहुन्छ र तपाईँको साथमा छु है, तपाईँ धेरैजना साथीहरू आउन सक्नुहुन्छ। सुन्ने खान बेपा

62 55 को लाइनमा केटी साथी आउनुहोस्, केटा साथी आउनुहोस्, तपाईँसँग हामी रमाइला कुराकानी गर्नेछौँ। तपाईँको गाउँ बस्तीको हाल खबर के छ, कस्तो छ, के गर्दै हुनुहुन्छ, त्यस सम्बन्धी पनि रमाइला कुराकानी गर्नेछौँ। यो हो कार्यक्रम लोक चौतारी। लोकगीत गाउने, सुनाउने र नेपाली लोकगीत संगीतको जगेर्ना गर्ने कार्यक्रम पनि हो। पक्कै पनि तपाईँसँग विविध प्रतिभा छ। तपाईँ नेपाली लोकगीत संगीत मन पराउनुहुन्छ, मिठो गाउनुहुन्छ भने तपाईँ अवश्य पनि स्वागत जनाउन सक्नुहुन्छ। यस कार्यक्रमलाई प्रायोजन गरेको छ टिकापुरको सिद्धार्थ चोक नजिकै रहेको एनएमए ब्याङ्कको ठ्याक्कै तलपट्टि छ निर्मला ब्युटी पार्लरले। यदि तपाईँहरू पनि त्यहाँ जानुभयो भने हरेक सेवा सुविधाहरू पाउन सक्नुहुन्छ। विशेष गरेर त महिला दिदी बहिनीहरूका लागि एउटा सुनौलो अवसर पनि होइन। यदि तपाईँ सिप सिकाउँ रोजगार बनाऊ र आफू आफैमा केही गरौं भन्ने तपाईँको उद्देश्य छ, तपाईँ ब्युटी पार्लर सम्बन्धी हरेक कामहरू सिक्न चाहनुहुन्छ भने तपाईँ पक्कै पनि त्यहाँ बेसिक सँगसँगै तपाईँ डिप्लोमा कोर्स पनि त्यहाँ सिक्न पाउनुहुन्छ। र अर्को कुरा, यदि तपाईँ विवाहको लागि होइन दुलाहा या दुलही रानी बन्दै हुनुहुन्छ, त्यसै गरी दिदी बहिनीहरू कुनै मेला महोत्सवमा जाँदै हुनुहुन्छ, त्यसै गरी तपाईँले जति कोशिश गर्दा पनि आफ्नो अनुहारमा चाहिँ चमक ल्याउन सक्नु भएको छैन, त्यसै गरी तपाईँ कपालदेखि हैरान हुनु भएको छ, तपाईँ आफ्नो कपाललाई चाहिँ सिलिम र सरल बनाउन चाहनुहुन्छ भने पक्कै पनि यी सबै समस्याको समाधान गर्छ निर्मला ब्युटी पार्लरले। र तपाईँलाई सिलदेखि पाउसम्मका होइन कस्मेटिकका राम्रा राम्रा श्रृंगारका सामानहरू पनि चाहिएका छन् भने तपाईँ त्यहाँ सहज रूपमा पाउन सक्नुहुन्छ, जुन टिकापुरको सिद्धार्थ चोक नजिकै रहेको एनएमए ब्याङ्कको ठ्याक्कै तलपट्टि छ। ठूलो बोर्डमा निर्मला ब्युटी पार्लर लेखिएको छ। र तपाईँ जुनसुकै काम, तपाईँले जुनसुकै सामान लगे बापत त्यहाँ चाहिँ 20% छुट पनि छ। र त्यहाँकी मेन सञ्चालिका हुनुहुन्छ निर्मला कडारा। एकचोटि अवश्य पनि तपाईँ सेवाको मौका लिन नभुल्नुहोला भन्दै तपाईँको माझमा फेरि पनि जोड्छौं यो मिठो भाका। के छ रत्नाजी, कोही साथी आउनु भएको छ? कोही साथी आउनु भएको छैन, एउटा मिठो गीत राखौं भन्दै हुनुहुन्छ। पक्कै पनि तपाईँको माझमा एउटा मिठो भाका जोड्छौं। तपाईँ भने अवश्य पनि आउनुहोस् है, गर्मी छ। पक्कै पनि यो गर्मीलाई चाहिँ शीतल बनाउनको लागि तपाईँ घरबाटै भए पनि हामीलाई सुन्दै हुनुहुन्छ भने 091-5162-255 को लाइनमा सहभागिता जनाउनुहोस् र सामुदायिक एफएम सुन्दै गर्नुहोस्।

पहाड़ीको माया जालैमा परियो पक्कै पनि यो छमछमी भाग तपाईँको माझमा राखिसकेपछि पुनः पनि तपाईँलाई स्वागत गर्न चाहन्छु। यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि आउने एकमात्र कार्यक्रम हो लोक चौतारी। तपाईँ हामीलाई इन्टरनेटबाट पनि सुन्न सक्नुहुन्छ www.tikapurfm.org मार्फत देश विदेशको जुनसुकै ठाउँमा पनि हामीलाई सहज रूपमा सुन्न सक्नुहुन्छ र तपाईँ त्यहाँबाट पनि सहभागिता जनाउन सक्नुहुन्छ। पक्कै पनि यो हो कार्यक्रम लोकगीत गाउने सुनाउने र रमाउने नेपाली लोकगीत संगीतको जगेर्ना गर्ने कार्यक्रम पनि हो। पक्कै पनि तपाईँको माझमा हामी हरेक हप्ताको शनिबार तपाईँसँग कुराकानी गर्न उपस्थित हुने गर्दछौं। तपाईँका ती गाउँमा लुकेका प्रतिभाहरूलाई तपाईँका ती सुमधुर आवाजलाई चाहिँ हामी कार्यक्रम लोक चौतारीमा स्थान दिने गर्दछौ। पक्कै पनि तपाईँ आउनुहोस् आफूमा भएको त्यो प्रतिभालाई चाहिँ गुमाएर नराख्नुहोस् है। आउनुहोस् तपाईँका लागि त हामीले कार्यक्रम लोक चौतारी लिएर आएका छौं। तपाईँसँग गला छ कला छ तपाईँ मिठो गाउनुहुन्छ तपाईँको स्वर मिठो छ तपाईँ लजाउनुहुन्छ होइन एउटा खुल्ला रूपले तपाईँ गाउन सक्नुहुन्छ। पक्कै पनि म त गाउने थिएँ मसँग यस्तो स्वर छ म यति मिठो गाउँछु तर कसरी गाउने होला कुन माध्यमबाट गाउने होला भन्ने तपाईँको त्यस्तो मनमा खुल्दुली छ भने तपाईँ पक्कै पनि घरमै घरबाटै भए पनि गाउनुहोस् आउनुहोस् हाम्रो स्टुडियोसम्म तपाईँको त्यो सुमधुर आवाजलाई चाहिँ हामी कार्यक्रम लोक चौतारीमा चाहिँ स्थान दिन्छौं र तपाईँ आइसकेपछि पुरानो भाका होस् नयाँ भाका होस् तपाईँ सुनाउनु पर्ने हुन्छ र तपाईँका स्वदेशमा विदेशमा भएका साथीभाइ आफन्तजनलाई तपाईँ सम्झना पनि छोड्न सक्नुहुन्छ। पक्कै पनि आज शनिबारे बसै धेरैजना साथीहरू चाहिँ त्यतिकै घरमा पनि बसिराख्नु भएको छ होला कोही साथी चाहिँ आज अब घुम्न जाने तयारीमा पनि हुनुहुन्छ होला गर्मी धेरै बढ़िरहेको छ। तपाईँको गाउँ बस्तीमा के छ कस्तो छ आउनुहोस् हिमाल पहाड़ तराई लेखबेसी हुँदै तपाईँको गाउँ बस्तीको हालखबर के छ कस्तो छ के गर्दै हुनुहुन्छ त्यो सम्बन्धी पनि हामी रमाइला कुराकानी गर्नेछौ। अब बिहानको 11:30 बज्न आँटिसक्यो यतिखेर भने कोही खाना खाँदै हुनुहुन्छ होला कोही भने वनतिर पनि जाँदै हुनुहुन्छ होला कोही भने वनतिरबाट घरतिर पनि आउँदै हुनुहुन्छ होला कोही भने अब खेततिर पनि जानुभएको छ होला आज भोलि धान गोड्ने सिजन पनि हो तपाईँ घरतिर आउँदै हुनुहुन्छ होला वनतिर जाँदै हुनुहुन्छ होला पक्कै पनि बजारतिर हेर्ने हो भने आफ्नो व्यापार बिजनेसतिर पनि तपाईँ व्यस्त हुनुहुन्छ होला तपाईँ जहाँ हुनुहुन्छ जे गराख्नु भएको छ स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् खुसी रहनुहोस् सुखी रहनुहोस् तिनै उकाली गर्दा किन नहोस् तिनै ओह्राली झर्दा किन नहोस् तिनै नयाँ पुराना लोकफाका सुन्नुहोस् आनन्द लिनुहोस् कार्यक्रम लोक चौतारी पनि सुन्दै गर्नुहोस्। कार्यक्रम लोक चौतारीलाई प्रायोजन गरेको छ टिकापुरको सिद्धार्थ चोक नजिकै रहेको एनएमई ब्याङ्कको ठ्याक्कै तलपट्टि छ निर्मला ब्युटी पार्लरले। यदि तपाईँहरू पनि त्यहाँ जानुभयो भने हरेक सेवा सुविधाहरू पाउन सक्नुहुन्छ विशेष गरेर तपाईँ धेरैजना दिदीबहिनीहरू त्यतिकै घरमा बसिराख्नु भएको छ होइन तपाईँ ब्युटी पार्लर सम्बन्धी हरेक कामहरू सिक्न चाहनुहुन्छ भने तपाईँ पक्कै पनि म केही काम गरेर केही अगाडि बढ्छु आफूमा भएको सिपलाई चाहिँ केही देखाउँछु भन्ने तपाईँको त्यस्तो इच्छा छ भने तपाईँ अवश्य पनि एकचोटि तपाईँ घरमै बसिराख्नु भएको छ भने तपाईँ ब्युटी पार्लरलाई चाहिँ निर्मला ब्युटी पार्लरलाई चाहिँ तपाईँ सम्झाउन सक्नुहुन्छ। र अर्को कुरा यदि तपाईँ आफ्नो अनुहारदेखि हैरान हुनुभएको छ तपाईँले जति नै कोसिस गर्दा पनि होइन आफ्नो अनुहारलाई चाहिँ सुन्दरता ल्याउन सक्नु भएको छैन आफ्नो अनुहारमा भएको कालो सायद पोतो डन्डी फोरो त्यस्तो केही समस्या छ भने त्यसलाई चाहिँ तपाईँ हटाउन चाहनुहुन्छ भने पनि त्यहाँ सहज रूपमा समस्याको समाधान गरिन्छ। र तपाईँ चाहिँ अर्को कुरा आफ्नो कपालदेखि हैरान हुनुभएको छ आफ्नो कपाललाई चाहिँ तपाईँ स्ट्रेट होइन बोटक्स एकदमै राम्रो सरल र स्लिम बनाउन चाहनुहुन्छ भने त्यहाँ सहज रूपमा गरिन्छ। र अर्को कुरा तपाईँलाई चाहिँ शिरदेखि पाउसम्मका कस्मेटिकका राम्रा राम्रा सामानहरू पनि चाहिएका छन् भने एकदमै तपाईँ त्यहाँ सहज रूपमा पाउन सक्नुहुन्छ। र तपाईँले चाहिँ जुनसुकै काम जुनसुकै सामान लगे बापत तपाईँलाई चाहिँ त्यहाँबाट 20% छुट पनि दिएको छ। त्यहाँकी मेन सञ्चालिका हुनुहुन्छ हाम्रो निर्मला कडारा एकचोटि अवश्य पनि यो सेवाको मौका दिन निर्मला ब्युटी पार्लरलाई चाहिँ नभुल्नुहोला भन्दै तपाईँ आउनुहोस् पक्कै पनि सुनिराख्नु भएको छ भने है तपाईँ केटी साथी आउनुहोस् केटा साथी आउनुहोस् हिमाल पहाड़ तराई लेखबेसी हुँदै तपाईँ कार्यक्रममा सहभागिता जनाउनुहोस् 91 5 61 255 को लाइनमा चाहिँ पक्कै पनि अब धेरैजना साथीहरू त गाउँघरतिर हिँड्यो भने होइन गोरु गोठालो पनि जाँदै हुनुहुन्छ होला पक्कै पनि तिनै गोरु गोठालो बाख्रा गोठालो जाँदा चराउँदै गर्दा तिनै पुराना नयाँ लोकफाका सुन्दा यसरी कार्यक्रम सुनिरहँदा एक खालको मनमा आनन्द पनि आउँछ होइन कुनै समय हामी पनि सुन्थ्यौं
पक्कै पनि एकदमै रमाइलो पनि लाग्थ्यो। त्यसैले तपाई पनि सहभागिता जनाउन चाहनुहुन्छ भने 091-5612-255 को लाइनमा चाहिँ केटी साथी आउनुहोस्, केटा साथी आउनुहोस्, तपाईँसँग रमाइला कुराकानी गर्नेछौ। के छ रत्नाजी को आउनु भएको छ? एउटा मिठो गीत राखौं त, त्यसपछि भने हामी फेरि उपस्थित होला, फेरि पनि जोड्छौं यो मिठो भाका, त्यसपछि भने तपाईँको माझमा उपस्थित हुनेछौ। तपाईँ भने 091-5612-255 को लाइनमा चाहिँ सहभागिता जनाउनुहोस् है।

0: हात में रातो झोला ये राम्री मान्छेको माया कसो होला पक्की पनि कुनै समय एकदमै चर्चित मिठो भाका तपाईको माझमा राखिसकेपछि कुनै पनि तपाईलाई स्वागत गर्न चाहन्छु। यतिखेर तपाई सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि तपाईको माझमा कार्यक्रम लोक चौतारी लिएर आउने गर्दछु। तपाईँ पनि पक्कै पनि सहभागिता जनाउनुहोस्। 091-95-1255 लाइनमा केटी साथी आउनुहोस्, केटा साथी आउनुहोस्, तपाईँका स्वदेशमा विदेशमा भएका साथीभाइ आफन्तजनालाई तपाईँ सम्झना पनि छोड्न सक्नुहुन्छ। फेरि पनि कोही साथी हाम्रो टेलिफोन सम्पर्कमा जोडिसक्नु भएको छ भाग्यजी भनेर हाम्रो प्राविधिक मित्र रत्न पुन मगरले चाहिँ मलाई संकेत गरिसक्नु भएको छ। कहाँदेखि को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्ते हजुर।
1: हेलो, नमस्ते।
2: हजुर नमस्कार नमस्कार नमस्कार। कहाँदेखि कस्तो आवाज सुन्दैछ होला?
1: म ठ्याक्कै भन्नुपर्दा अहिले म ठ्याक्कै मसुरिया छु, तैलेलदेखि गण्डक गोरा हो भनौँ है।
2: मसुरियादेखि ठ्याक्कै नाम के भन्नुभयो साथी, सुनिएन अलि?
1: धनबहादुर बोहरा।
2: धन बहादुर बोहरा,
1: हजुर हजुर,
2: ठ्याक्कै मसुरियाबाट नै हो धनजी?
1: हजुर हजुर, मसुरियादेखि हो भनौँ है।
2: हजुर, पक्कै पनि हामीलाई सुनिराख्नु भएको छ?
1: एकदम सुन्छु, टिकापुर एफएम चलेकै हुन्छ, सुनिरहेको हुन्छौँ भनौँ है।
2: हजुर, अनि कस्तो लाग्छ कार्यक्रम?
1: एकदम रमाइलो लाग्छ भनौँ, ठिकै लाग्छ, सुन्न त सुन्छु तर पञ्चायत पश्चातपोली हो भनौँ है, आज पहिलोपट्टि भनौँ है।
2: अनि सुन्छु सधैँ भन्नुहुन्छ, अनि खै त यहाँभन्दा अगाडि फोन गरेको, कता हराउनु भएको थियो?
1: नम्बर त्यतिखेर जानकारी पनि थाहा हुँदैन, त्यही भएर नम्बर भनिराखेको थाहा हुन्छ।
2: हजुर हजुर, हामी त कार्यक्रममा सहभागिता जनाइसकेपछि बारम्बार नम्बर पनि भनिराखेका हुन्छौँ तपाईँको माझमा, होइन?
1: हजुर
2: हजुर, पक्कै पनि। अनि के छ धनजी मसुरियात्राको हाल खबर?
1: मसुरियात्रा एकदम ठिकै छ, मौसम चाहिँ गर्मी छ भनौँ, पानी परेको छैन भनौँ है।
2: ए जे गर्मी छ, यता पनि टिकापुरतिर हेर्ने हो भने पनि एकदमै गर्मी छ आज धनजी। अनि के छ खाना खानुभयो?
1: खाना भइसकेको हजुर, हजुरको भइसक्यो भएन?
2: हजुर, हाम्रो पनि भर्खरै भइसक्यो। अनि के छ, अनि त्यतातिर पानी आएको छैन?
1: नै छैन म्याडम, पानी आएको।
2: हजुर, तपाईँको घर नै त्यतै हो?
1: हजुर, मेरो घर यहीँ ठ्याक्कै मसुरियातिर हो भनौँ है।
2: हजुर, पक्कै पनि। सुन्न, कार्यक्रममा सहभागिता जनाउनु भयो, फोन गर्नुभयो, खुसी लाग्यो। अनि आज भने अब कार्यक्रम लोक चौतारी भनेपछि हाम्रो धनजी पहिलो दिन सहभागिता जनाउनु भएको छ, सायद थाहा नै होला होइन, अब भन्नु पनि धेरै पर्ने नपर्ने होला।
1: हुन्छ हुन्छ, म सानो प्रयत्न गर्छु।
2: हजुर, पक्कै पनि हुन्छ, ल सुरु गर्नुहोस्।

0: ਮੈਂ ਨਿਤ ਦੇਣਾ ਬੇਸੀ ਕੋ ਇਸੇ ਨਾ ਬਣਾ ਮਾਈ ਮੈਂ
1: ਤਿਰਸਾਨਾ ਮੇਰਦੈਨਾ ਗਾਉਂ ਬੇਸੀਕੋ ਯਸਤੈ ਛ ਕੇ ਗਾਨੇ ਪਰਦੇਸੀਕੋ ਹੈਨਾ ਪੋਕੇ ਪਨਿ ਧਨਜੀ ਹਾਮ੍ਰੋ ਧਨਜੀ ਪਰਦੇਸੀ ਤਾ ਬਨਨੋ ਭਾਕੋ ਛੈਨਾ
0: ਮੈਂ ਮੈਂ ਬਸੇ ਤੈਨ ਘਰਮੈ ਛੁ ਹਨਾ ਮਾਈ
1: ਘਰਮੈ ਹਨੋਂਸਾ ਜੇਸ ਕੀ ਸਾ ਪੜਾਈ ਸ਼ੁਰੂ ਸਾ
0: ਪੜਾਈ ਪਨਿ ਛੈਨਾ ਮੇਡਮ ਪੜਾਈ ਪਹਿਲੇ ਦੇਖੀ ਤੀ ਪੰਗੇ ਛੋੜੀ ਸਕੇ ਮਾ ਤੈ ਬਨਨ ਪਰਦਾ ਡਿਸਟਿਜਿੰਗ ਹੋ ਅਪੰਗ ਮੰਜੇ ਹਨਾ ਮਾਈ
1: ਹਾਜ਼ਰ ਹਾਜ਼ਰ ਏ हजुर हजुर पक्कै पनि कार्यक्रममा सहभागिता जनाउनु भयो मिठो भाका सुनाउनु भयो पुरानो भाका त्यसको लागि धेरै धेरै धन्यवाद चाहन्छु हामीलाई सधैँ सम्झिनु होला सधैँ फोन गर्नुहोला यसरी नै माया गर्नुहोला माया चाहिँ नमान्नु होला धनजी आजलाई हामीले छुट्नै पर्ने हुन्छ छुट्नुभन्दा पहिले साथीभाइ आफन्तजनलाई सम्झना छोड्न सक्नुहुन्छ
0: सम्झिनु पर्दा विशेष गरी यति माया गरेर कार्यक्रम बनाउनु भएको विशेष गरी हजुरलाई सम्झिन चाहे भन्न चाहे अनि पारी पर्दामा हुनुहुन्छ उहाँ तपाईँलाई पनि विशेष गरी उहाँलाई पनि विशेष गरी सम्झिरहेको भन्न चाहे अनि जति पनि रेडियो टिकापुर एफएम सिनियर बसमा छ मलाई डिस्ट्रिब्युट भनेर चिन्ह नचिन्ने सम्पूर्णलाई भन्दै छुट्टिन्छौँ दाइ नमस्ते नमस्कार है त
1: हजुर छुट्टिन्छौँ नमस्कार दाजी अहिले पनि मसुरियाबाट धनबहादुर बोहरा आउनु भएको थियो उहाँले पनि एउटा मिठो भाका सुनाएर पुरानो भाका र आफ्ना स्वदेशमा विदेशमा भएका साथीभाइ आफन्तजनलाई सम्झना छोडेर गइसक्नु भएको छ पक्कै पनि हामीलाई भन्दै हुनुहुन्थ्यो कार्यक्रम सुन्छु सधैँ तर सहभागिता जनाउन चाहिँ पाएको थिएन आज पहिलो बार तपाईँसँग कुराकानी गर्न पाए एकदमै खुशी लाग्यो एउटा म दृष्टिबिहीन पनि हो भन्दै हुनुहुन्थ्यो पक्कै पनि घरमै बसिराख्नुभएका धेरैजना साथीहरूका लागि पनि एउटा रमाइलो कार्यक्रम पनि हो किनभने तिनै नयाँ पुराना लोकभाका यसरी बजिरहँदा यसरी सुन्न पाउँदा गाउन पाउँदा एक खालको मनमा दिनभरको थकानलाई किन नहोस् होइन एकछिनको थकानलाई किन नहोस् एउटा छोटो भए पनि थोरै भए पनि मेटाउने काम गर्छ तिनै नेपाली लोकगीत संगीतले पक्कै पनि हाम्रो धनजीले पनि एउटा मिठो भाका सुनाएर र साथीभाइलाई सम्झना छोडेर गइसक्नु भएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनमा पनि यसरी नै सहभागिता जनाउन नबिर्सनु होला हाम्रो धनजी भन्दै के छ रत्नाजी समय भइसक्यो कुराकानी गर्ने मन हुँदाहुँदै कार्यक्रमको समय सकिसक्यो भाग्यजी भनेर हाम्रो प्राविधिक मित्र रत्नापुन मगरले चाहिँ मलाई संकेत गरिसक्नु भएको छ के गर्ने है तपाईँको माझमा तिनै मिठा मिठा लोक फाका पुराना फाका नयाँ फाका सुनाउने मन हुँदाहुँदै तपाईँसँग यसरी तपाईँको गाउँ बस्तीको हाल खबर तपाईँका ती सुमधुर आवाजबाट सुन्ने मन पुराना नयाँ फाका सुन्ने मन हुँदाहुँदै कार्यक्रमको समय सकिसक्यो हो भाग्यजी भनेर हाम्रो प्राविधिक मित्रले चाहिँ मलाई संकेत गरिसक्नु भएको छ केही छैन तपाईँको माझमा हामी यसरी हरेक हप्ताको शनिबार तपाईँको माझमा सधैँ जोडिने गर्छौं तपाईँका ती आवाजलाई चाहिँ हामी कार्यक्रम लोक चौतारीमा चाहिँ स्थान दिने गर्दछौं यतिखेरसम्म सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र विशेष गरेर हामीलाई अनलाइनबाट पनि सुन्नुहुन्छ धेरैजना साथीहरू भन्नुहुन्छ कार्यक्रम लोक चौतारी सुन्छु र भोलि आइतबार दिउँसो 3 बजेदेखि आउने कार्यक्रम देउडा चौतारी पनि हामी सुन्छौं कार्यक्रम एकदमै मन पर्छ भनिकन भन्नुहुन्छ सबैजना सुझाव सल्लाह दिनुहुन्छ एकदमै माया गर्नुहुन्छ त्यसको लागि तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र विशेष गरेर हामीलाई टिकापुरबाट सीताराम चौधरीजीले पनि फोन गर्नुभएको थियो उहाँले पनि मिठो भाका सुनाउनु भयो त्यसै गरी अहिले हाम्रो मसुरियाबाट धन बहादुर बोहराजी पनि आउनुभयो उहाँले पनि एउटा मिठो भाका सुनाउनु भयो उहाँहरूलाई दुवैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र आगामी दिनमा यसरी सहभागिता जनाउन नबिर्सनु होला भन्दै विशेष गरेर यतिखेरसम्म मेरो आवाज तपाईँको घर घरको रेडियो सेट हात हातको मोबाइल सेटसम्म पुर्याउन सहयोग गर्नुहुने हाम्रो प्राविधिक मित्र रत्नापुन मगरलाई पनि विशेष धन्यवाद दिँदै पक्कै पनि नेपाली लोकगीत संगीतलाई हामी सबैजनाले माया गर्नुपर्छ जगेर्णा गर्नुपर्छ किनभने एउटा नेपाली लोकगीत संगीत भनेको हाम्रो एउटा राष्ट्रिय संगीत पहिचान पनि हो हामी सबैजनाले चाहिँ माया गर्नु पर्छ हामीले नै नगर्यो भने कसले गर्छ होइन त्यसैले तपाईँ हामी सबै मिलेर नेपाली लोकगीत संगीतको जगेर्णा गर्नुपर्छ नेपाली लोकगीत संगीतलाई माया गर्नुपर्छ गाउनुपर्छ जोगाउनुपर्छ भन्दै पक्कै पनि सुनेर साथ दिने फोन गरेर साथ दिने तपाईँ सम्पूर्ण देशभन्दाभित्र र देशभन्दा बाहिरका सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद दिँदै र तपाईँहरूसँग पछिल्लो शनिबार यसरी तपाईँको माझमा तिनै नयाँ पुराना लोक थाकाको साथमा उपस्थित हुनेछु भन्दै विशेष धन्यवाद दिन चाहन्छु कार्यक्रमलाई प्रायोजन गरेकोमा टिकापुरको सिद्धार्थ चुक नजिकै रहेको निर्मला ब्युटी पार्लरलाई पनि विशेष धन्यवाद दिँदै र विशेष धन्यवाद तपाईँको माझमा पछिल्लो शनिबार यसरी नै कार्यक्रम लोक चौतारी लिएर आउने गर्दै र आजको यो कार्यक्रम लोक चौतारीको सुन्दर बसाईबाट र यो शनिबारे बसाईबाट म भाग्य कुँवर पनि बिदा हुन चाहन्छु नमस्कार तपाईँको दिन शुभ रहोस्।

0: हो तोहर राजा जी के दिलवा टूट जाई, तोहर राजा जी के दिलवा टूट जाई। बल्ल घर को पर्खाल लिपपोत कर सकिन लाग्यो।
1: मुस्कान छोरी, ए मुस्कान छोरी, घर को पर्खाल लिपपोत कर सकिन भन्यो? खेत में काम करने खेतलाहरूलाई खाजा लगदिन पर्ने थियो,
0: सकिन लाग्यो आमा लिपपोत गरेर।
1: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
0: हुन्छ आमा। ओहो हेर, यहाँ पर्खालमा त दुलो पो रहेछ, माटो चाहिँ पुरिदिनु पर्यो कि क्या हो?
2: हो, पुरिदिनु पर्यो।
0: ओया आमा, लौ न मलाई सर्पले पो टोक्यो।
1: लौ न, खै खै कहाँ टोक्यो छोरी?
0: दाहिने हातमा टोक्यो आमा।
1: लौ न, को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ,
3: के भयो काकी?
1: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने
3: नातिनु काकी। अनि मुस्कान नातिको नै शान्त भएर बस है बरु काकी, मुस्कानलाई सिधा सुताउनु त नहल्लाइकन।
1: हुन्छ बाबु, मुस्कान सिधा भएर सुत त।
3: अनि काकी, मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नपसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
1: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिष पनि निकाल्ने हो कि?
3: हुन हुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न, अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि, बुझ्नुभयो?
1: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु?
3: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमौरो, जंगली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
1: बुझे बाबु।
3: बरु काकी, रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebite.org को वेबसाइटमा खोज्दै गर्छु।
1: हुन्छ हुन्छ बाबु।
3: डाटा अन गरेर हेर्नु पर्यो। ल, snakebite.org ल, वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चैयाको स्वास्थ्य संस्थामा पो सर्वतन्त्रको उपचार गरिदो रहेछ। हो, त्यही लगाउनु पर्यो मुस्कानले।
1: राकेश बाबु, राकेश बाबु, मोटरसाइकल लिएर रामेश आइसक्यो।
3: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बीचमा राख्नु त, चाँडो भन्दा चाँडो सर्वदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
1: ए हस् हस् बाबु।
4: याद राख्नुहोस्, सर्पले रस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लियौ।
5: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
4: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.orgमा गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालयको अनुरोध। जानकी गाउँपालिका 3 नम्बर वाडावासी दाजुभाइ तथा दिदीबहिनीहरू, सड़क किनारमा पशु चौपाया नबाँध्न र सड़क किनारमा मल वस्तु नथुपार्न अनुरोध गर्दछौ। साथै सड़क किनारमा पशु चौपाया बाँधेर ढुङ्गा बालुवा माटो ग्राभेल मल थुपारेर दुर्घटना भएमा त्यसको जिम्मेवारी थुपार्ने व्यक्तिले लिनुपर्नेछ। जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लायकपुर।

0: मकवानपुर नगरपालिकाको अत्यन्त जरुरी सूचना। जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाईसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र आफ्नो स्थायी ठेगानामा रहेको वडा कार्यालयमा गई अनिवार्य रूपमा दर्ता गरौं र गराऊ। विद्यालय भर्ना गर्न, राष्ट्रिय परिचय पत्र बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, राहदानी बनाउन, नाबालक परिचय पत्र बनाउन, बैंक खाता खोल्न तथा राज्यबाट प्रदान गरिने अन्य सेवा लिन व्यक्तिगत घटना दर्ता आवश्यक हुने भएकाले आजै वडा कार्यालय जाऊ। व्यक्तिगत घटना दर्ता गराउनु सबै नागरिकको कर्तव्य हो। नभुल्नुहोस् है, व्यक्तिगत घटना घटेको 35 दिनभित्र व्यक्तिगत घटना दर्ता गरौं, जिम्मेवार नागरिकको परिचय दिऊ। थप जानकारीका लागि टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सामाजिक सुरक्षा तथा पञ्जीकरण इकाई र सम्बन्धित वडा कार्यालय।
1: यति छिटो आमा बन्न लागेको त
2: थाहा पाउँदैछु। यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन।
1: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी। 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
0: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। सम्झौताको 3.5 वर्ष स्वयं घर्किँदा पनि कैलालीमा हुलाकी राजमार्गको निर्माण सम्पन्न भएन, नागरिकलाई शास्ति। जानकी गाउँपालिकाद्वारा पालिकाभित्रका 54 जना कर्मचारीको आन्तरिक सरूवा। टीकापुर मालपोतमा सेवा प्रवाहमा ढिलासुस्ती हुने गरेको सेवाग्राहीको गुनासो। र विश्व स्तनपान सप्ताह आजदेखि शुरू। अब मध्याह्न खबर विस्तारमा। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कैलालीमा निर्माणाधीन हुलाकी राजमार्गको काम अझै पूरा हुन सकेको छैन। निर्माण सम्पन्न गर्नुपर्ने मितिभन्दा 3.5 वर्ष बढ़ी समय गइसक्दा पनि हुलाकी सड़कको काम पूरा भएको छैन। हुलाकी राजमार्गको स्तर उन्नति गर्ने काम 2079 पुष मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको थियो, तर पनि अझै दुई क्षेत्र मिलाएर 13.5 किलोमिटर सड़क कालोपत्रे हुन सकेको छैन। पूर्व पश्चिम अन्तर्गत देखि धनगढ़ीसम्म 7.5 किलोमिटर र उत्तर दक्षिण खकरौलादेखि लम्कीसम्म 6 किलोमिटर सड़क निर्माण हुन बाँकी रहेको हुलाकी राजमार्ग निर्देशनालयका योजना कार्यालय धनगढ़ीका प्रमुख मुकुण्ड प्रसाद लामिछानेले जानकारी दिनुभयो। यसरी सम्झौता मितिभन्दा 3.5 वर्ष पर पुग्दा पनि सड़क कालोपत्रे नहुँदा यहाँका नागरिकहरूलाई सड़कमा आवत जावत गर्न समस्या भइरहेको टीकापुर 6 नारायणपुरका स्थानीय चतुर प्रसाद खनालले गुनासो गर्नुभयो। स्थानीय भरत बम पनि सड़क समयमै नबन्दा आफू र यो सड़कमा आवत जावत गर्ने सबैलाई धेरै दुःख भएको बताउनुहुन्छ। सतीदेखि धनगढ़ीसम्म पूर्व पश्चिम 69 किलोमिटर र खकरौलादेखि लम्कीसम्म उत्तर दक्षिण 29.7 किलोमिटर सड़कको स्तर उन्नतिको लागि नेपाल सरकारले ठेक्का लगाएको थियो। सतीदेखि धनगढ़ीसम्मको पूर्व पश्चिम सड़क खण्ड कालोपत्रे गर्ने ठेक्का स्वच्छन्द जोशी जेवी धनगढ़ीले पाएको छ भने उत्तर दक्षिण लम्की खकरौला सड़क खण्डको कालोपत्रे गर्ने ठेक्का राईमाझी गल्बा जगदम्बा जेवी काठमाडौँले पाएको छ। नसकिएको कामको लागि म्याद थपको प्रक्रिया शुरू भएको र म्याद थप अनुसार चालू आर्थिक वर्षमा काम नसकेपछि निर्माण कम्पनीसँगको सम्झौता तोडेर कार्यवाही गरिने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय धनगढ़ीका प्रमुख लामिछानेले बताउनुभयो। लम्की खकरौला सड़क खण्डको पहिलो तथा दोस्रो प्याकेज र शक्ति धनगढ़ीका सड़क खण्डको भजनी पश्चिमको प्याकेज भने यस अघि नै कालोपत्रे भइसकेको छ। जानकी गाउँपालिकाले पालिकाभित्रका 54 जना कर्मचारीको आन्तरिक सरूवा गरेको छ। सरूवा गर्दा कतिपयलाई पालिकाभित्रकै शाखा र कतिपयलाई वडा तथा स्वास्थ्य संस्थामा सरूवा गरेको छ। पालिकाले 7 जना कृषि प्राविधिक, 9 जना वडा सचिव, 5 जना पशु प्राविधिक, 26 जना स्वास्थ्य कर्मी, 4 जना सहायक, 3 जना प्रशासनका कर्मचारीलाई सरूवा गरेको छ भने 3 जना अन्य पालिकाबाट सरूवा भएर जानकीमा आएका छन्। सरूवा नियमित प्रक्रिया भएकाले सरूवा हुँदा सोचमा सकारात्मकता आउने, एक ठाउँको अनुभवले अर्को ठाउँमा काम गर्दा सजिलो हुने प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले बताउनुभयो। जानकी गाउँपालिका वडा नम्बर 8 का वडा सचिव परमिला शर्मा वडा नम्बर 3 सरूवा हुनुभएको छ। वहाँले प्रशासन महिला विकास हुँदै अहिले वडा सचिव भएर काम गरिरहनु भएको छ। एक वडाबाट अर्को वडामा सिकाइ हुने, फरक ठाउँको अनुभव हुने उहाँको भनाइ छ। जानकी वडा नम्बर 9 का सचिव आनन्द उपाध्याय अहिले पालिकाको प्रशासन शाखामा सरूवा हुनुभएको छ। यसअघि उहाँले सहकारी शाखा प्रमुख वडा सचिवको जिम्मेवारी सम्हालिसक्नु भएको छ। काम गर्दै सिक्दै जाने भएकाले फरक फरक क्षेत्रमा काम गर्न पाउँदा सिकाइ हुने उहाँको भनाइ छ। कृषि प्राविधिक चक्र प्रसाद भाटले लामो समय वडा नम्बर 8 र 9 मा कृषि प्राविधिक भएर काम गर्नुभयो। अहिले वडा नम्बर 7 मा सरूवा हुनु भएको छ। उहाँले लामो समय एकै ठाउँमा कृषि प्राविधिक भएर काम गर्न पाउँदा जनप्रतिनिधि र कृषकको मायासँगै कृषिका क्षेत्रमा राम्रो सिकाइ भएको र त्यही अनुसार अर्को ठाउँमा काम गर्ने बताउनुभयो। पालिकाले कर्मचारीको सरूवा गरेसँगै विभिन्न वडामा आएकालाई स्वागत र सरूवा भएर गएका कर्मचारी विदाई गर्ने कार्य जारी रहेको छ। यसै बीचमा जानकी गाउँपालिका वडा नम्बर 9 ले पनि कर्मचारीलाई विदाई र आउनेलाई स्वागत गरेको छ। कर्मचारी विदाई र स्वागत गर्दै वडा अध्यक्ष खकेन्द्र भण्डारीले सरूवा भएर जाने कर्मचारीलाई अरू ठाउँमा पनि राम्रो काम गर्न सुझाव दिँदै आएका कर्मचारीसँग वडालाई राम्रो बनाउन सहकार्य गरेर काम गर्ने बताउनुभयो। मध्याह्न खबरमा विश्व स्तनपान सप्ताह आजदेखि लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
4: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
3: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
4: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
3: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
4: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इंग्लिश, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
3: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
4: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इंग्लिश, डेभलपमेन्ट स्टडीज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
3: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
4: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्याहन क्यूए प्राप्त सरकारी क्याम्पस,
3: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको,
4: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने,
3: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
4: आईसीटी, इंग्लिस ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने,
3: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाइफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खानेपानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको,
4: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने,
3: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
4: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
3: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर कैलाली।
0: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका

0: गतेसम्म,
1: वडा नम्बर छ को कार्यालय भदौ एक गतेदेखि तीन गतेसम्म,
0: वडा नम्बर सात को कार्यालय भदौ चार देखि छ गतेसम्म,
1: वडा नम्बर आठ को कार्यालय भदौ सात देखि नौ गतेसम्म
0: र वडा नम्बर नौ को कार्यालय भदौ दस देखि एघार गतेसम्म
1: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान आठ बजेदेखि साँझ पाँच बजेसम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
1: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 56 र 98486134434।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
1: अब बाँकी खबर। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ, राष्ट्रसंघीय बाल कोष, युनिसेफ, विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका संस्थाको सहयोगमा प्रत्येक वर्ष अगस्तको पहिलो सातामा मनाइने विश्व स्तनपान सप्ताह आजदेखि शुरू भएको छ। यस वर्ष जीवनको दिगो शुरूआतका लागि स्तनपान प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाऊ नाराका साथ स्तनपान सप्ताह मनाइँदैछ। अभियानले स्तनपान प्रबन्धनका लागि प्रभावकारी अभ्यासलाई निरन्तरता दिँदै आमा र नवजात शिशुलाई स्वास्थ्य प्रणाली, समुदायिक कार्यस्थल तथा सरकारी नीति मार्फत सहयोग गर्नुपर्नेमा जोड़ दिएको छ। डब्ल्यूएचओ का अनुसार विश्वका विभिन्न मुलुकमा अझै पनि धेरै आमा र परिवारले स्तनपानलाई सहज बनाउने आवश्यक स्वास्थ्य सेवा, परामर्श र सहयोग प्राप्त गर्न सकेका छैनन्। यद्यपि स्तनपान शिशुको स्वास्थ्य संरक्षण गर्ने सबैभन्दा सरल र प्रभावकारी उपाय मध्ये एक हो। यसले शिशुलाई आवश्यक पोषण प्रदान गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने, गम्भीर रोगबाट जोगाउने तथा मस्तिष्कको विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ। स्तनपानले आमाको स्वास्थ्यमा पनि महत्वपूर्ण लाभ पुर्याउने डब्ल्यूएचओले जनाएको छ। नियमित स्तनपानले स्तन तथा डिम्बाशयको क्यान्सर र टाइप 2 मधुमेह जस्ता नसर्ने रोगको जोखिम घटाउन सहयोग पुग्ने उल्लेख गरिएको छ। विश्वव्यापी रूपमा स्तनपानको दरमा सुधार हुँदै गएको छ। सन् 2012 करिब 37% रहेको जन्मदेखि छ महिनासम्मको पूर्ण स्तनपानको दर हाल 47% भन्दा माथि पुगेको छ। त्यसै गरी दुई वर्षसम्म स्तनपान गराइने बालबालिकाको अनुपात पछिल्ला पाँच वर्षमा 38%बाट 50% पुगेको छ। यी उपलब्धिले आमा र परिवारलाई लक्षित नीति तथा कार्यक्रममा गरिएको लगानी प्रभावकारी भएको देखाएको डब्ल्यूएचओ र युनिसेफले जनाएका छन्। टिकापुर मालपोतमा सेवा प्रभावमा ढिलाइ हुने गरेको सेवाग्राहीको गुनासो छ। गर्मीका समयमा लामो समयसम्म लाइनमा बस्नु पर्दा कठिन भएको सेवा लिन आएका सेवाग्राहीहरू बताउँछन्। एकातिर सेवा लिन लामो समय पर्खनु पर्ने, अर्कोतर्फ सातामा दुई दिन सार्वजनिक विदा हुँदा समस्या भएको उनीहरूको गुनासो छ। सेवाग्राहीहरू एउटै कामका लागि पटक पटक धाउनु परेको बताउँछन्। सेवाग्राही पुष्प विष्टले काममा ढिला सुस्ती भइरहेकाले टोकन सिस्टम बनाउनु पर्ने माग गर्नुभयो। राधिका भण्डारीले एउटै कामका लागि आठ दिनसम्म धाउनु परेको बताउनुभयो। टाढाबाट गाड़ी चढ़ेर खर्च गरेर एउटै कामको लागि धेरै समय खर्चिनुपर्ने समस्या समाधान हुनुपर्ने कमल भण्डारीको भनाइ छ। प्रकाश जैसी पनि विभिन्न वाहनामा सेवा प्रभावमा ढिलाइ भइरहेको बताउनुहुन्छ। मालपोत कार्यालयका सूचना अधिकारी प्रेम प्रकाश सिंहले आज भोलि कामको खासै चाप नभएको, समयमै काम हुने गरेको भए पनि गुनासा सुनवाई गर्ने छिटो सेवाको प्रयास हुने गरेको बताउनुभयो। मध्याह खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
3: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: अन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा
4: हरेक महिनाको प्रत्येक शनिबार,
3: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी।

0: एंडोस्कोपी, क्लोनोस्कोपी, डिजिटल वीडियो एक्सरे, अल्ट्रासाउंड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पताल का अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घंटा,
0: 24 घंटा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला। के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
1: अब पुनः बाँकी खबर। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ, जसको प्रभावले लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा साधारणतया बादल लागेको छ। बागमती प्रदेशको थोरै स्थान तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा र पहाड़ी भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ, साथै तराई भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाड़ी भूभागका केही तथा तराई भूभागका धेरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाड़ी र तराई भूभाग, मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविदले नागरिकलाई आग्रह गरेका छन्। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। सम्झौताको 3.5 वर्ष स्वयं गर्दा पनि कैलालीमा हुलाकी राजमार्गको निर्माण सम्पन्न भएन, नागरिकलाई शास्ति। जानकी गाउँपालिकाद्वारा पालिकाभित्रका 54 जना कर्मचारीको आन्तरिक सरूवा। टिकापुर मालपोतमा सेवा प्रभावमा ढिलासुस्ती हुने गरेको सेवाग्राहीको गुनासो। र विश्व स्तनपान सप्ताह आजदेखि शुरू। हवस् त, अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुन मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
3: बाबु, ए बाबु, काल मनीष मेडिकलमा जाइस् त?
4: मै नै जाइ, वहाँ आफ्नो अनुहार बिगारके घर से बाहर नै निकर्छु।
3: उहे मारे तो तुहिन वहाँ पठाइदो। यहाँ हेर, ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होइसे उपचार हुई तवई तोर समस्या फेन अस्ते बा जइबे तो समाधान हुई जाई।
4: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तुम्हें अब भी जाय।
5: याद गर्बी मनीष मेडिकल हल टिकापुरमा प्रत्येक महिना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा।
2: मनीष मेडिकल हल टिकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया पोटो डन्डीफोर दाँत खुजली भुटला झर्ना कपारके तालु खुल्ना डेन्ड्रफ इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नै हुइल घाव खतिरा ओ यौन दुर्बलता के उपचार होती रहल बा।
5: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टिकापुर फोन नंबर 9860071024 ओ 9806477।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान जनजाति आधारभूत विद्यालय ज्योति नगर साउन 15 र 16 गते,
0: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म,
1: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
1: टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टीकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टीकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टीकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टीकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 98485158।
7: टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
3: टिकापुर नगरपालिका एक नम्बर ओडा कार्यालयको जरूरी सूचना ओडाका सड़कहरू नजिक पशु चौपाया बाँधेर राख्दा सड़कमा उभिने पशु चौपाया बाटोमा पुग्ने गरी बाँड्दा दुर्घटना हुने बाटोमा आवत जावत गर्न अवरोध हुने र बाटो बिग्रिने भएकाले गाई गोरु भैंसी बाख्राहरू बाटोमा पुग्ने गरी नबाँड्न यो सूचना जारी गरिएको छ। कसैले असभ्य तरिकाले गाई गोरु बाटोमा बाँधेको पाइएमा निगरानी गर्न बाटोबाट हटाउन टोल विकास संस्थाका प्रतिनिधिहरू युवा समाजसेवीहरूलाई अनुरोध गरिन्छ। बाटोमा नबाँध्न आग्रह गर्दा पनि अटेर गरेको पाइएमा टिकापुर नगरपालिकाको एक नम्बर ओडा कार्यालयको फोन नम्बर 98484405998 वा नगर प्रहरीको फोन नम्बर 98484637 खबर गरिदिनु हुन अनुरोध गरिन्छ। एक नम्बर ओडा कार्यालय टिकापुर नगरपालिका।
4: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टिकापुरमा सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग आफ्नो भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराइटिए। सत्कार पोलिक्लिनिकमा बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरम्हे उक्रा संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा डिजिटल वीडियो एक्सरे ईसीजी सेवा डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच फार्मेसी प्रयोगशाला सेवा हाट जोड़नी सेवा टूटल हाट जोड़नी में प्लास्टर सेवा ईएनटी सेवा सुरक्षित मातृत्व सेवा गर्भवती जांच सेवा यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेले जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टिकापुर कैलाली फोन नम्बर 091-560-095 ओ मोबाइल नम्बर 98-48-42-73-59।

0: काजान छै उडने चरी दिनरात भौतारी आई गयो रेडियो खोल देउडा चौतारी आई गयो रेडियो खोल देउडा चौतारी
1: झल्को आउँदो बाह्रै मास दिनकाटु म क्यारी बाटो हेरी बस्याकी छ घर मेरी प्यारी
0: एक डाली बाजगुर आउँछको एक डाली साजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको।

0: देउडा गीत गाउने तमरा हाम्रा गाउँ घरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जनभुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।
2: आई बुढल्ला सुन्तो कि नै वानन्दे भोज आगिलिन अब समय एक ठो घर गहना नि हो बनाइन आउने ना पट्टा नि पैना त
3: अजि गहना बनाइन त हो दुकान खोज्ती खोज्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
2: तुहार बाटा अस्तरा तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बना कान्छे कि कत्रा सुघर बना कन ल बाटी
3: ए ले ले ठीक है बा चल हाली भात वट खाई आऊ जाइका हूँ सामुएल ज्वेलर्स में गल गहना बनाई।
1: सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर बिहारी सिंह सुनार।
2: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98684 41208 ओ 98486 39261।
4: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
5: साउन 16 गते तेसरो शनिवार का दिन
6: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदे हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
4: लामो समयसम्म टाउको दुख्ने बढी रिसाउने झिझो मान्ने बरबराउने अमिलो व्यवहार गर्ने कामकाजमा मन नलगाउने एक्लै बसेर टुलाउने भोक नलाग्ने निन्द्रा नलाग्ने दुब्लाउँदै जाने धेरै रक्सी खाने लागू पदार्थ सेवन गर्ने
6: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी छारे रोग मिर्गी र बेला बेलामा बेहोस हुने समस्या नकारात्मक सोचाइ आउने यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
5: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार
7: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस् आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: छिच्छि कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए
1: फेरि छिमेकीको गाली पाइने भयो। के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो। अर्को पनि छ 98 65 69 20 26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97620203000 र 98 656 92 026।
5: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
0: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
0: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 MHz।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
3: कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
4: आमा, राति छ, कता जान लाग्नु भयो नि?
5: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
4: ए, पक्नु त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
5: किन नि सानो लट्ठी र टर्च लाइट?
4: किन हुनु नि आमा, रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायमको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छ।
5: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
4: आमा, हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
6: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
7: मुसा, कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडिज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गतेदेखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इंग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
0: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
0: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली
2: महापार्वती मेडिकल जोशीपुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना
3: महापार्वती मेडिकल जोशीपुरमा यही श्रावण 16 गते शनिबारका दिन वरिष्ठ मानसिक नसा मनोदीप तथा लागू औषध रोग विशेषज्ञ डाक्टर अनुप देवकोटा बिरामी जाँच गर्न आउँदै हुनुहुन्छ त्यसैले समयमै नाम लेखाई मौकाको फाइदा लिनुहोस्
2: मानसिक समस्याहरू जस्तै बेला बेलामा मुटु ढुकढुक हुने
3: हात खुट्टा काप्ने या चिसो हुने
2: टाउको दुख्ने
3: धेरै पसिना आउने
2: मनमा छटपटाहट हुने
3: बढी रिसाउने
2: झिझो मान्ने झर्कने
3: जिउ दुख्ने दुब्लाउने निन्द्रा नलाग्ने
2: छारे रोग बाख्रे रोग वा मिर्गी
3: कामकाजमा मन नलगाई दिक्क मानेर बस्ने कामने वा बेला बेलामा बेहोस हुने
2: नबुझ्ने कुरा वा अमिल्दो व्यवहार गर्ने सुर बिग्रिने बहुलापन
3: एउटै कार्य बारम्बार दोहोर्याउने
2: यौन इच्छा शक्तिमा कमी या असामान्यपन
3: धेरै रक्सी खाने लागु पदार्थ सेवन गर्ने
2: बच्चा तथा वृद्धहरूले ओछ्यानमा पिसाब फेर्ने
3: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गर्ने
2: निराशापन उटी बेलै मरिहाल्छु कि जस्तो लाग्ने जति उपचार गरे पनि ठिक नहुने
3: र रक्सी तथा लागू पदार्थ छोड्न चाहने
4: डाक्टर आउने दिन यही श्रावण 16 गते शनिबार समय दिउँसो 1 बजेदेखि
2: साथै एक्सरे र भिडियो एक्सरे मुटुको एक्सरे ईसीजी ल्याब तथा 24 घण्टा एम्बुलेन्स सेवा उपलब्ध छ
3: सम्पर्क स्थान महापार्वती मेडिकल जोशीपुर कैलाली मोबाइल नम्बर 98216-14306 र 98486-39785

0: तेस्रो शनिबारका दिन
1: हिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोड्नीको दुखाइ, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली,
0: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
1: सम्पर्क नम्बर 091-5602-67, मोबाइल नम्बर 98-25-69-13-75 र 98-04-71-598।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: लो इति छिटो आमा बन्न लागो त पढ़ने मेरे साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्योलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: ओहो मेयर साहब नमस्कार है।
4: नमस्कार अध्यक्ष ज्यू, के छ त तपाईको गाउँपालिका तिरको खबर?
3: हाम्रो त बिजोग छ मेयर साहब। म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन? के जादु गर्नुभयो?
4: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
3: ए जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौं नि।
4: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
3: हैन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
4: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
3: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
4: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
3: ए अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
4: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका

0: समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाखो बनाऊ।
3: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
5: साउन 16 गते तेस्रो शनिबारका दिन
6: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
4: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
6: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
5: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार
7: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80008 र 9825 73 77 72।
8: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
9: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
9: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
8: जनरल फिजिसियन विशेषज्ञ सेवा,
9: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
8: रोग सेवा,
9: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
8: मनोचिकित्सक विशेषज्ञ सेवा
5: हरेक महिनाको प्रत्येक शनिबार,
8: र सिटी स्क्यान सेवा,
9: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
8: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
9: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
8: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
9: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
8: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
9: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
8: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
9: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 0915604888, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97 62 48 35, उपेन्द्र शाह 98 21 60 24 57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98 57 85 63 22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: छिछि कस्तो गनाएको, यिनका सन्तानले टोयलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656 92 026।
5: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा।
6: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
5: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
6: महिनाको महिनावारी गडबडीको समस्या,
5: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
6: पेट सम्बन्धी सम्पूर्ण समस्या,
5: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
6: ईसीजी सेवा,
5: डिजिटल एक्सरे सेवा
6: र प्रयोगशाला ल्याब सेवा।
5: फोन नम्बर 98484 27359 र 98 48 42 73 59। सत्कार पोलिक्लिनिक प्रणाली, गुम्बा रोड टिकापुर, जालपा देवी मन्दिर नजिकै।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
4: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-4857-1828।
5: आमा, राति छ, कता जान लाग्नु भयो नि?
6: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
5: ए, पक्नु त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
6: किन नि सानो लट्ठी र टर्च लाइट
5: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
6: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
5: आमा, हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
7: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
8: मुसा, कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
9: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी।

विभिन्न गरगहनाहरू माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चूरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147993, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246025।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी
4: सूचना सूचना सूचना
5: कन्सल्टेन्ट इन्डोक्राइनोलोजिस्ट MBBS MD इन्डोक्राइनोलोजी एन्ड मेटाबोलिजम डाक्टर कृष्ण ऐरी इसान मेडिकल हल टिकापुरमा यही साउन 23 गते 24 शनिबारका दिन बिरामी चेक जाँच गर्न आउँदै हुनुहुन्छ।
4: निम्न समस्याहरू
5: सुगर रोग,
4: गर्भकालीन मधुमेह,
5: महिलाको शरीरमा अनावश्यक रौँ बढ्ने,
4: सुगर रोगका कारणले हुने समस्या जस्तै खुट्टा झमझमाउने, पोल्ने, दिन तथा रातमा पटक पटक पिसाब लाग्ने, मुख सुक्ने, तिर्खा लाग्ने,
5: थाइराइड कम जस्तै थकान लाग्ने, तौल बढ्ने, छाला सुक्खा हुने, कपाल झर्ने, अनुहार फुल्ने, चिसो बढी लाग्ने,
4: थाइराइड बढी जस्तै तौल घट्ने, धड्कन बढ्ने, पसिना धेरै आउने, निन्द्रा नलाग्ने, हात कामने, चिचिडापन, आँखा फुलेर बाहिर आउने,
5: कम उमेरमा पनि प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने,
4: उमेर अनुसार शरीरको उचाइ नबढ्ने वा धेरै अग्लो हुने, महिनावारीमा गडबडी र यौन इच्छामा कमी हुने। के तपाईँले निम्न मध्येका कुनै समस्या त छैन? छ भने इसान मेडिकल हलमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 9852431131 र 9860114000। डाक्टर आउने समय प्रत्येक महिनाको चौथो शनिबार बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क स्थान इसान मेडिकल हल, टिकापुर 1, कैलाली।

0: आप 10 कथ
1: सर्पदंश सम्बन्धी भर पर्दो हो सही जानकारी प्राप्त कर ओ लंघक सर्पदंश उपचार केन्द्र कहाँ बाकै छ पत्ता लगाइत लाग आधिकारिक वेबपेज www.snakebitenepal.org मा हेर सेधिथा
2: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
3: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो
4: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको बेहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ
3: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
4: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
3: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीएका लागि साउन 17 गते बिहान 8 बजे बीबीएसका लागि साउन 17 गते बिहान 10 बजे
4: शिक्षाशास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इङ्ग्लिस नेपाली हेल्थ एण्ड म्याथमेटिक्स
3: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
4: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इङ्ग्लिस डेभलपमेन्ट स्टडिज सोसियोलोजी एण्ड इकोनोमिक्स
3: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गतेदेखि
4: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
3: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
4: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
3: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
4: आईसीटी इङ्ग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
3: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खानेपानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
4: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
3: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
4: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
3: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली

0: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री र सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरोकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंह आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइ।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcticapur@gmail.com।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काका सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रीला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रीला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98164860204।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेन्ट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: साउन 16 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले

0: कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
1: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
0: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
1: हैन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
0: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
1: हुन त हो है, अनि यति छोटो समयमा तपाईहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
0: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
1: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
0: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
0: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाखो बनाऊ। विश्व खाद्य कार्यक्रम सरक्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकारी गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।

0: आफ्नो परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाको माइलो त्यो बर्बर बर्बर कराइरहेको के भएको छ हौ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसके छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीबाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीबाई मेडिकल स्टोर ढकरला रोड टिकापुर कैलाली

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड्कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
1: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
2: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
3: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
1: डेलिभरीका लागि
3: ड्रिंकिङ वाटर एक्वा शीतल
1: टीकापुर कैलाली
4: सम्पर्क मोबाइल नम्बर 98-017-10-672। स्वास्थ्यका लागि पानी।
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 0195620287035 98650 4770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
1: ए सन्तेकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै छ?
2: आफ्ना कान्छा भाइको बिहा नगरिकन पनि भएन, जाउँ भने भयाको मङ्गलसूत्र पनि भाँचि गयो।
1: यतिका लागि त सामुएल जोलस बनेको है, बरु अहिलेै जाउँ, एक दुई दिनमा त फ्याक्टै बनाइहाल्ला छन् त्यहाँ।
2: आज त सन्तेका बाले मनकै पुरो हर्यो, ठोट त बाई जाउँ।
3: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
4: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
0: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
4: स्कूल अफ एग्रिकल्चरमा बीएससी किन पढ्ने?
0: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
4: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
0: सुदूरपश्चिमका 9 वटै जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको।
4: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने।
0: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन, रोजगारी र उद्यममा संलग्न भइसकेको।
4: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
0: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
4: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टीकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टीकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
0: सम्पर्कका लागि 0195602065, 98491-10487, 98486-08306 र 98462-78174 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो
1: कसो कालले छिटो नलाग्यो
2: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ हो तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
5: फे चर्पी भरगिल का करना हो का
6: चर्पी भर्न से फे का चिन्ता आदित्य सेफ्टी ट्याङ्की सरसफाईमा फोन गरी आ बाक सरसफाई कै दिहे
5: फोन नम्बर कटा हो त
6: लि डायल गरी 97 6 20 20 300
5: हेलो आदित्य सेफ्टी ट्याङ्की सरसफाई
7: हो
5: महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा
6: अपनौ कन्थे टिकापुर जानकी जोशीपुर भजनी सत्ती राजापुर गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की गोबर ग्यास ओ रिङवाला टोयलेट सरसफाई कर परिकलसे आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा हान सम्झबे संचालक शेरबहादुर थारू सम्पर्क नम्बर 97 6 20 20 300 हो 98 6 56 92 026
8: ल है म आइपुगे सर्पले डसेको बिरामीलाई बिस्तारै आँगनमा ल्याउनु पाए हुन्थ्यो
9: एकैछिन है हामी सहयोग गरेर ल्याउँदैछौ बरु मोटरसाइकल फर्काएर राख्दै गर्नुहोस् न
8: हुन्छ हुन्छ ल बिरामीलाई बिस्तारै मेरो पछाडि बसाउनुहोस् अनि एकजनाले बिरामीलाई समातेर बस्नुहोस् उपचार केन्द्रसम्म पुर्याउँदा बिरामी बेहोस हुन सक्ने भएकोले पछाडिबाट समातेर बस्नुपर्ने हो
10: बिरामीलाई सुरक्षित हुने गरी म समातेर बस्छु सुनिलजी तपाईँ जस्ता मोटरसाइकल स्वयंसेवकका कारण सर्पदंशका बिरामीलाई उपचार केन्द्र लैजान सजिलो भएको छ
8: एम्बुलेन्स र अरू चार चाङ्रे सवारीको तुलनामा मोटरसाइकल सबै ठाउँमा सजिलै उपलब्ध हुन्छ कति ठाउँमा त म जस्ता मोटरसाइकल स्वयंसेवकहरू पनि छन् सजिलोसँग र छिट्टै उपलब्ध हुन सकेको खण्डमा बिरामीलाई चार पाङ्रे सवारी साधनमा सजिलो हुने गरी सुताएर नजिकैको एन्टिभेनम भएको उपचार केन्द्रमा लैजानुपर्छ
9: तपाईँहरू जाँदै गर्नुहोस् है म ढोका लाएर आइहाल्छु
8: ल उहाँलाई टोकेको सर्पको फोटो खिच्न भ्याउनु भएको छ भने त्यो पनि ल्याउनु होला है सर्पको पहिचान हुन्छ र उपचार गर्न सजिलो हुन्छ
10: फोटो मेरो मोबाइलमा छ अहिले हामी गइहालौँ नत्र ढिलो हुन्छ
11: सर्पले डसिहालेमा उपचारको लागि मोटरसाइकल चालक वा मोटरसाइकल स्वयंसेवकसँग सहयोग लिनुहोस् बिरामीलाई आफू र मोटरसाइकल चालकको बीचमा सुरक्षित हुने गरी राख्नुहोस् र नजिकैको एन्टिभेनम उपलब्ध हुने सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस् सर्पले टोक्दा मोटरसाइकल चालक बोलाऊ नजिकैको सर्पदंश उपचार केन्द्र पुर्याउँ जीवन रक्षा गरौं
12: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
13: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: त्यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
1: तर एक्लो कहाँ छस् र यार, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुल छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
0: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
1: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थाले अनि पो कमाइ छ त। यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
0: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस् यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: सूचना सूचना सूचना।
4: कन्सल्टेन्ट इन्डोक्राइनोलोजिस्ट एमबीबीएस एमडी इन्डोक्राइनोलोजी एन्ड मेटाबोलिजम डाक्टर कृष्ण ऐरी इसान मेडिकल हल टिकापुरमा यही साउन 23 गते चौथो शनिबारका दिन बिरामी चेक जाँच गर्न आउँदै हुनुहुन्छ।
3: निम्न समस्याहरू:
4: सुगर रोग,
3: गर्भकालीन मधुमेह,
4: महिलाको शरीरमा अनावश्यक रौँ बढ्ने,
3: सुगर रोगका कारणले हुने समस्या जस्तै खुट्टा झमझमाउने, पोल्ने, दिन तथा रातमा पटक पटक पिसाब लाग्ने, मुख सुक्ने, तिर्खा लाग्ने,
4: थाइराइड कम जस्तै थकान लाग्ने, तौल बढ्ने, छाला सुक्खा हुने, कपाल झर्ने, अनुहार फुल्ने, चिसो बढी लाग्ने,
3: थाइराइड बढी जस्तै तौल घट्ने, धड्कन बढ्ने, पसिना धेरै आउने, निन्द्रा नलाग्ने, हात काम्ने, चिचिडापन, आँखा फुलेर बाहिर आउने,
4: कम उमेरमा पनि प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने,
3: उमेर अनुसार शरीरको उचाइ नबढ्ने वा धेरै अग्लो हुने, महिनावारीमा गडबडी र यौन इच्छामा कमी हुने। के तपाईँलाई निम्न मध्येका कुनै समस्या त छैन? छ भने इसान मेडिकल हलमा

0: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडिज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गतेदेखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इंग्लिश ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाईफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खानेपानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
0: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
0: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली
2: पक्षी पालन व्यवसायहरूका लागि जरुरी सूचना बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन् तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरू

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcTikapur@gmail.com।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: के तपाईलाई थाहा छ,
8: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
7: हो र?
8: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ।
7: अनि
8: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
7: के छ त विकल्प?
8: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
7: विस्तारै गर्दा हुँदैन?
8: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
7: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
8: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: नमस्कार है।
4: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
3: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
4: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
3: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
4: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
3: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
4: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
3: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
4: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
3: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
4: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन

0: घर त जेनटेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी, टिकापुर, कैलाली।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
6: ओहो मेयर साहब, नमस्कार है।
7: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
6: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन। होइन, के जादु गर्नुभयो?
7: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
6: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौँ नि।
7: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
6: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
7: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
6: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
7: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
6: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
7: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
6: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
7: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
6: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
3: विपद बारे चासो राखौं, चनाको बनौं।
8: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिका द्वारा

0: ए सन्ते कि आमा पर कान्छाशालाको बिहाको न्युत आएको छ, कसो हो त जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहे नगरिकन पनि भएन, जाउँ भने भयाको मंगल सूत्र बन भाँची गयो।
0: यतिका लागि त सामुएल दोलत बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, हट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98 68 44 12 08, 98 4 86 39 261।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फेमिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
3: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868814799, 9824605232। अछाम मंगल साइनका लागि धूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824607825।
5: समयमै आफ्नो घर परिवारको जन्म, मृत्यु, विवाह र बसाइसराई जस्ता व्यक्तिगत घटना आफ्नो वडा

0: कार्यालयमा रहेका पञ्जिकाधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ। टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएम को बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउतको नमस्कार। तपाईं अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 MHz का साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। सम्झौता मितिको 3.5 वर्ष समय घर्किँदा पनि कैलालीमा हुलाकी राजमार्गको निर्माण सम्पन्न भएन, नागरिकहरूलाई आवत जावत गर्न समस्या। जानकी गाउँपालिकाद्वारा कर्मचारी सरुवा, कोही पालिकाबाट बाहिरे त कोही पालिकामा थपिए। मुख्यमन्त्री शाह र प्रदेश प्रमुख मियाँ बीच छलफल, सामाजिक सद्भाव कायम राख्न सुदूरपश्चिमका मुख्यमन्त्री शाहको अपील। र जनकल्याण बचत तथा ऋण सहकारी संस्थाद्वारा 2 दिने नेतृत्व क्षमता विकास तालिम सञ्चालन। अब खोज खबर विस्तारमा। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कैलालीमा निर्माणाधीन हुलाकी राजमार्गको काम अझै पूरा हुन सकेको छैन। निर्माण सम्पन्न गर्नुपर्ने मिति भन्दा 3.5 वर्ष बढ़ी समय गइसक्दा पनि हुलाकी सड़कको काम पूरा भएको छैन। समयमै सड़क निर्माण नहुँदा नागरिकहरूलाई आवत जावत गर्न समस्या भइरहेको छ। थप खबर सहकर्मी रत्नापुन मगरबाट।
1: राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कैलालीमा निर्माणाधीन हुलाकी राजमार्गको काम अझै पूरा हुन सकेको छैन। निर्माण सम्पन्न गर्नुपर्ने मिति भन्दा 3.5 वर्ष बढ़ी समय गइसक्दा पनि हुलाकी सड़कको काम पूरा भएको छैन। हुलाकी राजमार्गको स्तर उन्नति गर्ने काम 2079 पुष मशान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको थियो, तर पनि अझै 2 क्षेत्र मिलाएर 13.5 किलोमिटर सड़क कालो पत्रे हुन सकेको छैन। पूर्व अन्तर्गत सत्तीदेखि धनगढ़ीसम्म 7.5 किलोमिटर र उत्तर दक्षिण खकरौलादेखि लम्कीसम्म 6 किलोमिटर सड़क निर्माण हुन बाँकी रहेको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय धनगढ़ीका प्रमुख मुकुण्ड प्रसाद लामिछाने।
2: धनगढ़ीमा 10.5 किलोमिटर कालोपत्र गर्नुपर्नेमा 3 किलोमिटर कालोपत्र काम सम्पन्न भएको अवस्थामा बाँकी सड़क खण्ड 7.5 किलोमिटर कालोपत्र गर्न भएको छ। 4 लेनलाई पनि डबल लेनमा कन्भर्ट गर्दा पनि 6 किलोमिटर कालोपत्र गर्न भएको छ। मोना पुल पारी र पारी 1 किलोमिटर जति कालो पत्र गर्नु काम रहन्छ, अनि वारी 5 किलोमिटर रहन्छ। त्यो चाहिँ 4 लेनलाई डबल लेनमा कन्भर्ट गर्दा।
1: यसरी सम्झौता मिति भन्दा 3.5 वर्ष पर पुग्दा पनि सड़क कालो पत्रे नहुँदा यहाँका नागरिकहरूलाई सड़कमा आवत जावत गर्न समस्या भइरहेको छ। टीकापुर 6 नारायणपुरका स्थानीय चतुर प्रसाद खनाल।
3: हामी त साह्रै दुखी अवस्थामा छौँ। बाटाले गर्दा हामी कहिले दुध पोखिने, कहिले गाडी झल्ने, कहिले केही हुने, साह्रै दुःख पाएका छौँ। र ठेकादारहरूले ठेकादार पाएका छन्, लिएका छन्, अनि आफ्नो मस्तीमा र अरू अरू काम गरिरहेछन्। जनतालाई दुःख दिने काम मात्रै छ। र अहिलेको यो सरकारले पनि यस्ता कुरामा चासो दिनुपर्ने, सरकार पनि मौन बसेका छ। सरकारले नै यस्तो चाहेको हो कि खै बुझ्न सकेन। साह्रै दुखी छौँ हामी। चाँडो बन्नु पर्यो। 1.5 वर्ष अगाडि बनेका बाटाहरू पनि सब टुटफुट भइसके। त्यो अनुगमन गर्ने निकाय कस्तो हो, ठेकादार कस्ता हुन्, यो सरकार कस्तो हो, यो अलिअलि कालो रङ्ग लगाएर छोडिदिने यस्ता बाटाहरू छन्। यो टिकापुर नगरपालिका 6 मा केही बाटाहरू यस्ता भए 4-5 महिनामा नै माथिको सब गइसक्यो। खाल्टा परिसके बर्खामा एक्सिडेन्ट हुने, बाटोमा हिँड्न दुःख, साइकल चलाउन पनि गाह्रो हुने।
1: स्थानीय भरत बम पनि सड़क समयमै नबन्दा आफू र यो सड़कमा आवत जावत गर्ने सबैलाई धेरै दुःख भएको बताउनुहुन्छ।
4: खाल्टा खुल्टी खतम छ, अरूतिर विकास भयो भने, तर यो बाटो खाल्टा खुल्टी दुनियाँदार छ। बर्खामा अहिले पानी परेको बेला हेर्नु, गाडी चलाउने मान्छे कति दुःख छ ड्राइभरलाई। कति गाडी चलाएर स्पिड लिउँ भन्दा पनि छैन, ठुलो चलाउँ भन्दा त्यो यति बिजोग छैन। कति वर्षदेखि त्यो बाटो, त्यो बाटोमा एउटा गाडी राम्रो चलाउने लायकै छैन। हामी गाडी चलाउने दुःख छ क्या, पदयात्रीलाई दुःख छ क्या।
1: सत्तीदेखि धनगढ़ीसम्म पूर्व पश्चिम 69 किलोमिटर र खकरौलादेखि लम्कीसम्म उत्तर दक्षिण 29.7 किलोमिटर सड़कको स्तर उन्नतिको लागि नेपाल सरकारले ठेक्का लगाएको थियो। सत्तीदेखि धनगढ़ीसम्मको पूर्व पश्चिम सड़क खण्ड कालो पत्रे गर्ने ठेक्का स्वच्छन्द जोशी जेवी धनगढ़ीले पाएको छ भने, उत्तर दक्षिण लम्की खकरौला सड़क खण्डको कालो पत्रे गर्ने ठेक्का राईमाझी गल्वा जगदम्बा जेवी काठमाण्डुले पाएको छ। नसकिएको कामको पनि म्याद थपको प्रक्रिया शुरू भएको र म्याद थप अनुसार चालू आर्थिक वर्षमा काम नसकेपछि निर्माण कम्पनीसँगको सम्झौता तोडेर कार्यवाही गरिने बताउनुहुन्छ हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय धनगढ़ीका प्रमुख लामिछाने।
2: बाँकी सड़क खण्डको कालोपत्र गर्ने कार्य कालो हावामा म्याप थपेर सम्पन्न गर्ने लक्ष्य लियो। म्याप थप आएका ठेकाहरूको पनि त्यो म्याप थप अवधिभित्र ठेक्का सम्पन्न हुन नसकेको अवस्थामा ठेक्का टर्मिनेसनमा जान्छ। ठेक्का टर्मिनेसन हामीले लिखित र मौखिक ताकिता गरिरहेका छौँ, समयमा काम सम्पन्न गर्नु।
1: लम्की खकरौला सड़क खण्डको पहिलो र दोस्रो प्याकेज र शक्ति धनगढ़ी सड़क खण्डको भजनी पश्चिमको प्याकेज भने यस अघि नै कालो पत्रे भइसकेको छ।
0: सहकर्मी रत्नापुन मगर। अब बाँकी खबर। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई अपील गर्नुभएको छ। आज धनगढ़ीमा प्रदेश सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफलमा मुख्यमन्त्री शाहले सामाजिक सद्भाव कायम राख्न र गराउन प्रदेशका सबै जिल्लामा सद्भाव र्याली आयोजना गर्न निर्देशन दिनुभयो। साथै उहाँले माताहतका निकायलाई शान्ति सुरक्षाको व्यवस्था थप मजबूत बनाउन पनि निर्देशन दिनुभएको छ। पूर्वी तराईका विभिन्न जिल्लामा उत्पन्न पछिल्लो परिस्थितिको आकलन गर्दै सुदूरपश्चिम प्रदेशमा पनि पर्न सक्ने सम्भावित सुरक्षा जोखिमप्रति सचेत रहन मुख्यमन्त्री शाहले आग्रह गर्नुभयो। उहाँले शान्ति सुरक्षामा खलल पुग्ने गरी हुन सक्ने कुनै पनि स्थितिलाई तत्काल नियन्त्रणमा लिन पूर्व सुरक्षा तयारी चुस्त राख्न सुरक्षा निकायहरूलाई निर्देशन दिनुभयो। यसैगरी मनसूनको समयमा हुन सक्ने बाढ़ी पहिरो र डुबान जस्ता प्राकृतिक विपद प्रति उच्च सतर्कता अपनाउन र विपद व्यवस्थापनका लागि सधैँ तयारी अवस्थामा रहन सम्बद्ध निकायलाई मुख्यमन्त्री शाहले ध्यानाकर्षण गराउनुभयो। उक्त छलफलमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव र प्रदेशका तीनवटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र प्रदेश प्रमुख नजीर मियाबीच भेटवार्ता भएको छ। आज प्रदेश प्रमुख निवासमा भएको भेटमा पछिल्लो समय सुनसरी सिरा लगायतका क्षेत्रमा देखिएको सामाजिक तथा धार्मिक द्वन्दको प्रभाव सुदूरपश्चिममा पर्न सक्ने सम्भावित जोखिमप्रति पूर्व सचेत रहँदै सामाजिक सद्भाव कायम राख्ने विषयमा छलफल भएको छ। मुख्यमन्त्री शाहले मनसूनका कारण हुन सक्ने सम्भावित विपद व्यवस्थापनका लागि प्रदेश सरकारले गरिरहेको पूर्व तयारी बारे पनि प्रदेश प्रमुख मियालाई जानकारी गराउनु भएको छ। उहाँले यस विषयमा प्रदेश स्थित सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफलबारे समेत जानकारी गराउनु भएको छ। भेटमा सुदूरपश्चिम प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था, सम्भावित जोखिमको पूर्व तयारी तथा प्रदेशको विकासका विषयमा समेत आपसी छलफल भएको छ। चालू आर्थिक वर्ष शुरू भएको दुई साता भन्दा बढ़ी समय बितिसक्दा पनि सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था सिर्जना भएको छ। प्रदेश सरकारले गत असार एक गते प्रदेश सभामा प्रस्तुत गरेको रू 37 अर्ब 70 करोड़को बजेटको बजेट पारित हुन नसकेको र नयाँ बजेट आउने ठोस सुसार नदेखिँदा अन्यल थप बढ़ेको हो। प्रदेश सभामा बजेट थन्किएर रहेको अवस्थामा अर्कोतर्फ नेपाली कंग्रेस नेतृत्वको सरकार स्पष्ट अल्पमतमा परेको छ। बजेटका विषयमा विवाद बढ़दै जाँदा मुख्यमन्त्री कमलबहादुर शाहले तत्कालीन सत्ता गठबन्धनको घटक नेकपा एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको थियो। लगत्तै एमाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेशमा राजनैतिक र वित्तीय अनिश्चितता चुलिएको छ। अल्पमतमा परेका मुख्यमन्त्री शाहलाई साउन 28 गतेसम्म प्रदेश सभामा विश्वासको मत लिने संवैधानिक समयसीमा छ। यद्यपि केन्द्रमा विकसित नयाँ समीकरण अनुसार सुदूरपश्चिममा सरकारको नेतृत्व लिने विषयमा नेकपा र नेकपा एमाले बीच सहमति भइसकेको छ। मुख्यमन्त्री शाहले मार्ग प्रशस्त गरेपछि मात्रै नयाँ सत्ता सहकार्य र सरकार गठनको प्रक्रिया अगाडि बढ़ाउने तयारी यी दुवै दलहरूले बताएका छन्। राजनीतिक दलका नेताहरूका अनुसार हालको बजेट पारित गरेर अघि बढ़ने सम्भावना सकिएकाले नयाँ सरकार गठनपछि मात्रै नयाँ ढंगले बजेट ल्याइनेछ। नेकपा एमालेका प्रदेशसभा सदस्य धर्मराज पाठकले नयाँ सरकार गठनपछि मात्रै नयाँ बजेट आउने दावी गर्नुभयो। खोज खबरमा जानकी गाउँपालिकाद्वारा कर्मचारी सरुवा लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
5: ल यति छिटो आमा बन्न लागेको त अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन, म त जानु परे जस्तै लाग्छ।
6: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारि 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
7: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
8: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
9: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
8: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
9: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
8: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीएका लागि साउन 17 गते बिहान 8 बजे बीबीएसका लागि साउन 17 गते बिहान 10 बजे
9: शिक्षा शास्त्र संकाय बीएन ऐच्छिक विषयहरू इङ्लिस नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
8: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
9: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इङ्लिस डेभलपमेन्ट स्टडिज सोसियोलोजी एन्ड इकोनोमिक्स
8: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गतेदेखि
9: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
8: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
9: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
8: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
9: आईसीटी इङ्ग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
8: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
9: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
8: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
9: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
8: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली
10: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ ससानो कुरामा तनाव हुने बारम्बार मनमा एउटै कुरा खेलिरहने कुलटमा लाग्ने छटपटी

0: कोही सरुवा भएर बाहिर पनि गएका छन्। कोही सरुवा भएर आएका पनि छन्। चारजना पालिकाबाट सरुवा भएर अन्य पालिकामा गएका छन् भने तीनजना सरुवा भएर जानकी गाउँपालिकामा आएका छन्। अन्यलाई पालिकाभित्रै सरुवा गरिएको छ। थप खबर सहकर्मी गीता चौधरीबाट।
1: जानकी गाउँपालिकाले पालिकाभित्रका 53 जना कर्मचारीको आन्तरिक तथा बाह्य सरुवा गरेको छ। सरुवा गर्दा कतिपयलाई पालिकाभित्रैका शाखा र कतिपयलाई ओडा तथा स्वास्थ्य संस्थामा सरुवा गरेको छ। पालिकाले 6 जना कृषि प्राविधिक, 9 जना ओडा सचिव, 5 जना पशु प्राविधिक, 26 जना स्वास्थ्य कर्मी, 4 जना सहायक, 3 जना प्रशासनका कर्मचारीलाई सरुवा गरेको छ भने 3 जना अन्य पालिकाबाट सरुवा भएर जानकीमा आएका छन्। सरुवा नियमित प्रक्रिया भएकाले सरुवा हुँदा सोचमा सकारात्मकता आउने, काममा सृजनशीलता आउने, एक ठाउँको अनुभवले अर्को ठाउँमा काम गर्दा सजिलो हुने प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले बताउनुभयो।
2: यो गर्नुको उद्देश्य के हो भने, अब एउटा त कर्मचारीहरू लामो समयदेखि एउटै भूमिकामा एउटै ठाउँमा काम गर्दा कार्य सम्पादन गर्दाखेरि मोनोटोनस हुन्छ। त्यसकारण फरक ठाउँ, फरक भूमिका र फरक जिम्मेवारी लिँदाखेरि उनीहरूमा एक किसिमको डाइनामिजम, एउटा गतिशीलता आउँछ, नयाँ नयाँ विषयहरू ज्ञान सिपको हासिल हुन्छ र उनमा क्रिएटिभिटीको विकास हुन्छ। सकभर हामीले सम्भव भएसम्म आफ्नो ठेगाना र कार्यालयको सकभर भ्याएसम्म घर पाए अथवा हेरिएको पनि छ। अब कतिपय साथीहरूलाई ठ्याक्कै भने जस्तो आफ्नै अब घरै नजिक नभए होला, अब त्यो जागिर खाने क्रममा हामीले राष्ट्र सेवा गर्ने क्रममा पालिकाको विभिन्न भूगोलको अनुभव पनि लिनुपर्ने हुन्छ।
1: जानकी गाउँपालिका वडा नम्बर 8 का वडा सचिव प्रमिला शर्मा वडा नम्बर 3 सरुवा हुनुभएको छ। उहाँले प्रशासन महिला विकास हुँदै अहिले वडा सचिव भएर काम गरिरहनु भएको छ। एक ओडाबाट अर्को ओडामा जाँदा सिकाइ हुने, फरक ठाउँको अनुभव हुने उहाँको भनाइ छ।
3: लोकसेवाबाट सिफारिस हुँदाखेरि मलाई पहिलो सिफारिस कार्यालय चाहिँ बाजुरा थियो। बाजुरा खप्तल छेडेर गाउँपालिका बाजुरा थियो। बाजुरा बस्दाखेरि त्यहाँको समाज, त्यहाँको भूगोलसँग पनि परिचित हुने अवसर मिल्यो, त्यहाँका मान्छेहरूसँग पनि घुलमिल भयो। त्यसपछि घरपाएक सरुवा गर्नुपर्छ, अब हरेक कुराहरू, कुनै पनि व्यक्ति सुविधा भोगी हुन्छ अनि सुविधा खोज्छ, त्यसै हुनाले अब आफ्नो घरपाएक सरुवा हुनुपर्छ भनेर मैले कैलाली जिल्लाको जानकी गाउँपालिकालाई रोजे।
1: जानकी गाउँपालिका वडा नम्बर 9 का वडा सचिव आनन्द उपाध्याय अहिले पालिकाको प्रशासनमा सरुवा हुनुभएको छ। यसअघि उहाँ सहकारी शाखा प्रमुख, वडा सचिवको जिम्मेवारी सम्हालिसक्नु भएको छ। काम गर्दै सिक्दै जाने भएकाले फरक फरक क्षेत्रमा काम गर्न पाउँदा सिकाइ हुने उहाँको भनाइ छ।
4: विगत 4 वर्षदेखि भनौँ 78 सालको मंगिरमा 2 नम्बर प्रदेशबाट यहाँ जानकी गाउँपालिका आएको थिए, जसमा चाहिँ शुरूआती अवस्थामा सहकारी शाखामा बसे जानकी गाउँपालिकाको 3-4 वर्ष चाहिँ शाखामा चाहिँ काम गर्ने अवसर पाएको थिएँ। त्यस पछाडि यहाँबाट 2082 सालको कार्तिकको 20 गते जानकी गाउँपालिका वडा नम्बर 9 वडा सचिवको रूपमा यहाँबाट गई। पहिला सहकारी शाखामा काम गर्दाखेरिको अनुभव, हामी एउटा कर्मचारी भइसकेपछि यो सरुवा बढुवा भन्ने कुराहरू नियमित प्रक्रिया हो। अब यही प्रक्रियासँग काम गर्दाखेरि काम यहाँ नियम विधि प्रक्रियामै रहेर हामी काम गर्नुपर्ने हुन्छ।
1: कृषि प्राविधिक चक्र प्रसाद भाट लामो समय वडा नम्बर 8 र 9 कृषि प्राविधिक भएर काम गर्नुभयो। अहिले वडा नम्बर 7 सरुवा हुनुभएको छ। उहाँले लामो समय एकै ठाउँमा कृषि प्राविधिक भएर काम गर्न पाउँदा जनप्रतिनिधि र कृषकको मायासँगै कृषिका क्षेत्रमा राम्रो सिकाइ भएको र त्यही अनुसार अर्को ठाउँमा काम गर्ने बताउनुभयो।
5: अब यहाँ विशेष गरी हाम्रो चाहिँ आजकै अध्यक्षजीहरूलाई हेर्दैदेखि शिक्षा व्यक्त गर्न चाहन्छु। उहाँहरू केवल एउटा अध्यक्ष मात्र नभएर सबैलाई समान

0: दूरदर्शी व्यक्तित्वबाट मैले सधैँ कुरा सिक्ने अवसर पाएँ। उहाँहरूको काम गर्नु मेरो लागि एउटा ठूलो सौभाग्य थियो।
1: पालिकाले कर्मचारीलाई सरुवा गरेसँगै विभिन्न ओडामा आएकालाई स्वागत र सरुवा भएर गएका कर्मचारीलाई विदाई गर्ने कार्य जारी रहेको छ। यसै बीचमा जानकी गाउँपालिका ओडा नम्बर 9 ले पनि जाने कर्मचारीलाई विदाई र आउनेलाई स्वागत गरेको छ। कर्मचारीलाई विदाई तथा स्वागत गर्दै 9 नम्बरका ओडा अध्यक्ष खकेन्द्र भण्डारीले सरुवा भएर जाने कर्मचारीलाई अरू ठाउँमा पनि राम्रो काम गर्न सुझाव दिँदै आएका कर्मचारीसँग ओडालाई राम्रो बनाउन सहकार्य गरेर काम गर्ने बताउनुभयो।
2: हाम्रो 9 नम्बरबाट विशेष गरी पालिका र अन्य ओडामा जानुहुने कर्मचारीलाई म यहाँहरूको जाँदा जानुहुन्छ त्यहाँ अझै जनताको बीचमा अझै लोकप्रिय काम गर्नुहुनेछ र तपाईँहरूले राम्रो काम गरेको हामी देख्न चाहन्छौँ र हामी हाम्रो ओडामा सरुवा भएर आउनुहुने सचिव लगायत पशु शाखा कृषि शाखासँग हामी अझै यो ओडालाई लामो समयसम्म राम्रै तरिकाबाट अगाडि बढाइरहेका छौँ। अझै यहाँहरू सँगसँगै म ओडाको यहाँहरूको नेतृत्व गर्दै यो ओडालाई राम्रो ओडा बनाउनको लागि हामी लाग्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छौँ।

0: अब बाँकी खबर टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा सहकारी संस्था संचालन सम्बन्धी दुई दिने नेतृत्व क्षमता विकास तालिम शुरू भएको छ। संस्थाको नयाँ नेतृत्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा राष्ट्रिय सहकारी बैंक लिमिटेडले प्राविधिक सहयोग गरेको छ। तालिममा राष्ट्रिय सहकारी बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख हीरा सुनारले सहजीकरण गरिरहनु भएको छ। संस्थाका उपाध्यक्ष मनोज कुमार साउतको अध्यक्षतामा भएको तालिम उद्घाटन गर्दै सहकारीका संस्थापक अध्यक्ष गणेश बहादुर साउतले नेतृत्व सही भए संस्था फस्टाउने बताउँदै नेतृत्व राम्रो हुनुपर्ने बताउनुभयो।
1: निर्णयले कालान्तरमा राम्रो हुने किन हो भन्ने कुराहरूको दीर्घकालीन दूरदृष्टिकोण नेतृत्वमा हुन्छ। यी विभिन्न कुराहरू तपाईँ हामीले मनन गर्नुपर्ने हुन्छ। त्यसैले या नगर्नु सजिलो हुन्छ भने जस्तै निर्णय यो गरौँ यो नगरौँ भन्नु त हुन्छ, तर त्यो नगर्नु भन्ने ठाउँमा गरौँ भन्ने ठाउँमा नगरौँ भन्ने किसिमको निर्णय भइदिँदा भोलि संस्था होस् के देश होस् हरेक कुराहरूमा त्यसको पोजिटिभ या नेगेटिभ इम्प्याक्ट के हो भन्ने कुरा हुन्छ।
0: व्यवस्थापक छविलाल जैसेले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष धनञ्जय ढुंगानाले राख्नुभएको थियो। कार्यक्रममा संस्थाका निवर्तमान उपाध्यक्ष बद्रीप्रसाद भट्टराई लगायत पूर्व पदाधिकारीहरू, वर्तमान संचालक तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरू तथा सदस्यहरू, विभिन्न उपसमितिका पदाधिकारीहरू, शेयर सदस्यहरू तथा कर्मचारीहरू समेत गरी 40 जनाको सहभागिता रहेको छ। तालिम भोलि समापन हुनेछ। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
2: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
3: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
4: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
2: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 100 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
4: स्कूल अफ एग्रिकल्चरमा बीएससी किन पढ्ने?
2: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
4: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
2: सुदूरपश्चिमका 9 जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको,
4: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने,
2: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन रोजगारी र उद्यममा संलग्न भइसकेको,
4: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
2: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
4: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टीकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टीकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
2: सम्पर्कका लागि 091560265 98491010487 98486083006 र 98462878174 मा सम्पर्क गर्न सक्नुहुनेछ।
5: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
5: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
2: महिलाको महिनावारी गडबडीको समस्या,
5: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
2: पेट सम्बन्धी सम्पूर्ण समस्या,
5: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
2: ईसीजी सेवा,
5: डिजिटल एक्सरे सेवा
2: र प्रयोगशाला ल्याब सेवा।
5: फोन नम्बर 98484-27359 र 98482-7359। सत्कार पोलिक्लिनिक प्रणाली गुम्बा रोड टीकापुर जालपादेवी मन्दिर नजिकै।
0: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ। अब बाँकी खबर पाकिस्तानको कराकोरमा हिम श्रृंखला स्थित 8,047 मिटर अग्लो ब्रोड पीकमा गएको हिम पहिरोमा परि विश्व कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा निम्स दाईको निधन भएको छ। पूर्जा स्थापना गरेको संस्था इलाइट एस्टेटको सामाजिक सञ्जाल मार्फत उहाँको निधन भएको पुष्टि गरेको हो। हिम पहिरोमा पूर्जा सहित 10 जना पूर्वातारोही बेपत्ता भएका मध्ये 6 जना नेपाली हुनुहुन्थ्यो। यसअघि नै 4 जनाको शव फेला परिसकेको छ। पूर्जाले सन् 2019 विश्वका 8,000 मिटर भन्दा अग्ला सबै 14 हिममाल करिब 6 महिनाको अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको थियो। खोज खबरमा अब पालो जनआवाजको।
2: जनमतका साथमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा। सम्पर्क नम्बर 97620203000 र 98656920026।
0: स्थानीय तहका विभिन्न वडाहरूमा बाल क्लबहरू गठन भएका छन्। बाल क्लबहरूले विभिन्न किसिमका सचेतनामूलक कामहरू गर्दै आइरहेका छन्। आजको जनआजमा हामीले बाल क्लबले के कस्ता कामहरू गरिरहेको छ भनी जानकी गाउँपालिका वडा नम्बर 9 बाल क्लबका केही सदस्यहरूलाई सोधेका छौं।
6: सम्पूर्णमा नमस्ते, मेरो नाम अविनाश चौधरी, म बाल क्लब सदस्य। यस क्लबमा हामीले धेरै काम गरेछौं, जस्तै चित्रकलाहरू अनि विभिन्न कार्यक्रमहरू पनि बीचबीचमा गरेका छौं अनि अगाडि दिनहरूमा योजना बनाएको छौं धेरै कार्यक्रम गर्ने अनि हामीले नारा पनि लगाएछौं टोल टोलमा गएर बाल श्रम हटाउने सम्बन्धी, त्यस्तै त्यस्तै बाल बचाओ।
7: मेरो नाम शुभम राणा हो, म सचिव। हामीहरूले यहाँ वृक्षारोपण कार्यक्रम गरेका छौँ र अनि चित्रकला डान्स प्रतियोगिता नारा पनि लगाएका छौँ टुल टुलमा, हामीले लागु औषधको बारेमा र बाल श्रमको बारेमा।
8: नमस्ते, सम्पूर्णमा मेरो नाम सञ्जय गढी हो, म चाहिँ हाम्रो बाल स्तरीय वडा बाल क्लबको चाहिँ सदस्य हुँ। हामीहरूले चाहिँ यो क्लबबाट विभिन्न कार्यहरू गरिरहेछ, जस्तै वृक्षारोपण अनि नारा लाउने गरिरहेछौ, चित्रकला प्रतियोगिता विभिन्न जस्तै कार्यक्रम गरेका छौँ अनि आउने दिनहरूमा अनि यस्तै कार्यहरू गरेर हाम्रो यो क्लबलाई जानकी गाउँपालिका भरि चिनाउनेछौ।
9: रेखा भाइ अस्ते चित्रकला हाजिर जवाब प्रतियोगिता त्यस्तो त्यस्तो काम गर्छौ, सरसफाई कार्यक्रम हप्तामा गर्छौ आफ्नो गाउँतिर।
10: मेरो नाम जमुना परियार, म बाल क्लबको उपाध्यक्ष। मैले चाहिँ सरसफाई गरिरहेको छ हप्तामा अनि झाडपात काट्ने काम गरिरहेछ। यो चौरादेखि उता पारिसुकेत साइडसम्म आफ्नो टोलमा गरिरहेछौ। अरू बिस्तारै गर्दै गर्छु, गरे छैन अब। भाइ बहिनीहरू छन् त्यो सबै जुटेर गर्छौ, अरू गर्छन् भन्न तर खास चाहिँ
11: बोट बिरुवा रोक्ने अनि सफा गर्ने झाडपात नारा पनि लगाएको छौँ हामीले। बाल श्रम, बाल विवाह बारेमा, हिंसा आदिको बारेमा बैठकमा चाहिँ सल्लाह गर्छौँ। आज यो नारा भयो, भोलि कुन काम गर्ने, भोलि कहाँ गएर गर्ने, कुन विषयमा कुरा गर्ने गर्छौँ।
0: यसै जनावसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। सम्झौता मितिको 3.5 वर्ष समय घर्किँदा पनि कैलालीमा हुलाकी राजमार्गको निर्माण सम्पन्न भएन, नागरिकहरूलाई आवजावत गर्न समस्या। जानकी गाउँपालिकाद्वारा कर्मचारी सरुवा, कोही पालिकाबाट बाहिरे त कोही पालिकामा थपिए। मुख्यमन्त्री शाह र प्रदेश प्रमुख मियाबीच छलफल, सामाजिक सद्भाव कायम राख्न सुदूरपश्चिमका मुख्यमन्त्री शाहको अपील। र जनकल्याण बचत तथा ऋण सहकारी संस्थाद्वारा 2 दिने नेतृत्व क्षमता विकास तालिम सञ्चालन। हवस् त, अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र छपिलाल चौधलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टीका प्रोग्राम सुन्दै गर्नुहोला। नमस्कार।

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: संलग्न भइसकेको
1: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
0: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गते सम्म रहेको छ।
1: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
0: सम्पर्कका लागि 091560265 98491010487 98486083006
2: र 98462878174 मा सम्पर्क गर्न सक्नुहुनेछ।

भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ ईसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान
0: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म,
1: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।

0: जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888 98485015 56 र 98486134
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
1: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
2: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, भक्रोला रोड, टिकापुर, कैलाली।

0: के तपाईलाई थाहा भयो?
1: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
0: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
1: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
0: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
1: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
0: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
1: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
2: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौ।
3: सामुदायिक रेडियो टिकापुर FM द्वारा जनहितमा जारी सन्देश।
4: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।
5: साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। ब्रोड पीकमा पहिरोमा निर्मल पूर्जा सहित छ नेपाली आरोहीको दुखद निधन। सामाजिक सद्भाव बिथोल्ने प्रयास आरोपमा पर्साबाट चारजना पक्राउ। बारा र धनुषामा सद्भाव र्याली, सामाजिक एकता कायम राख्न आग्रह।
1: जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य छ। आज हामीले चाहिँ सर्वपक्षीय सर्वदलीय सद्भाव र्याली पनि हामीले चाहिँ सञ्चालन गर्यौं।
0: शिक्षा र स्वास्थ्य क्षेत्रमा उजुरीको चाङ। राष्ट्रिय सतर्कता केन्द्रमा एक वर्षमै 372 गुनासा। एलपी ग्यासको सहज आपूर्तिका लागि वितरकलाई निगमको निर्देशन।
2: ग्यास आपूर्तिमा कुनै पनि समस्या छैन, ग्यास नियमित रूपमा आपूर्ति भइरहेको छ।
0: सहकारी ठगी मुद्दाका लागि समर्पित इजलास गठन गर्न आवश्यक रहेको मन्त्रीको भनाई। अन्तर्राष्ट्रिय बजार बढ्दा अलैची निर्यातमा 64% वृद्धि। नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुलले फेरियो गुल्मीको यात्रा।
3: पुलले गर्दाखेरि यो बाटोसित जोडिएपछि हामी नजिक भइयो। अब पानी परे पनि बाटो बिग्रिए पनि यहाँ हाइवेमा आएपछि हामी तम्लास जानलाई, पाल्पा जान, बुटोल जान, जहाँ जान नि सक्थ्यो।
0: र नेपालले सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनशीप 2026 खेल्न नपाउने। एसियाली खेलकुदमा नलैजाने भएपछि ई स्पोर्ट्सका खेलाड़ीद्वारा विरोध। सम्बन्धित निकायको जवाफ माग।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: पछिल्लो समय एलपी ग्यास अभावको गुनासो बढ़ेपछि आयल निगमले आपूर्ति

0: हज बनाउन आवश्यक कदम चालेको जनाएको छ। निगमले अभाव नरहेको दावी गरे पनि बजारमा सहज उपलब्धता सुनिश्चित गर्नु मुख्य चुनौती बनेको छ। अत्यावश्यक वस्तुको वितरणमा पारदर्शिता, समान पहुँच र प्रभावकारी अनुगमन आवश्यक छ। उपभोक्ताले पनि आवश्यकता अनुसार मात्रै खरिद गरी कृत्रिम अभाव रोक्न सहयोग गर्नुपर्छ। ग्यास जस्तो दैनिक जीवनसँग जोड़िएको वस्तुको निर्बाध आपूर्ति राज्यको प्राथमिक जिम्मेवारी हो। अब खबर सन्तोषी रावलबाट।
1: पाकिस्तानको ब्रोड पीक हिमालमा आएको हिमपहिरोमा परि विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पूर्जा निम्स दाई सहित छजना नेपाली आरोहीको मृत्यु भएको छ। मृत्यु हुनेमा निर्मल पूर्जाका साथै पूर्व बहादुर गुरूङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नेवाङ तिन्दु शेर्पा रहेका छन्। 10 सदस्यीय आरोही टोली मध्ये 6 जना नेपाली र 4 जना विदेशी नागरिक थिए। अस्ति बिहिबारदेखि सम्पर्कविहीन भएका उहाँहरूको मृत्यु भएको पुष्टि आज भएको हो। पूर्जा संस्था रहेको आरोहण कम्पनी इलाइट एक्सपेडले आज एक फेसबुक पोस्ट मार्फत यस हृदय विचारक खबरको आधिकारिक पुष्टि गरेको हो। यस घटनाले नेपाली पर्वतारोहण क्षेत्रलाई ठूलो क्षति पुगेको छ। साहसिक आरोहणका लागि विश्वभर परिचित निर्मल पूर्जाको निधनले नेपाल मात्र होइन अन्तर्राष्ट्रिय पर्वत रोहण समुदायलाई पनि स्तब्ध बनाएको छ। उहाँहरूको मृत्युप्रति प्रधानमन्त्री बालिन शाहले गहिरो दुःख व्यक्त गर्दै दिवंगत आरोहीप्रति श्रद्धांजलि अर्पण गर्नुभएको छ। सामाजिक सद्भाव खलबलाउने गतिविधिमा संलग्न रहेको आरोपमा पर्साबाट 4 जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरूलाई वीरगंज महानगरपालिका 11 रानीघाटबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरूले नगर क्षेत्रमा टायर बालेर सामाजिक सद्भाव बिथोल्ने प्रयास गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले सबै पक्षलाई साम्प्रदायिक सद्भाव बिग्रिने कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गर्दै कानून विपरीतका कार्यमा संलग्न भए कड़ा कार्यवाही गरिने चेतावनी दिएको छ। यसैबीच जिल्ला प्रहरी कार्यालयले बालबालिका सम्बन्धी ऐन 2075 अनुसार बालबालिकालाई हड़ताल, बन्द, धरना र जुलुस जस्ता गतिविधिमा सहभागी गराउन नपाइने कानूनी व्यवस्थापूर्ण रूपमा पालना गर्न पनि सबैमा अनुरोध गरेको छ। यसैबीच हिन्दू, मुस्लिम तथा अन्य धर्मका समुदायका अगुवाहरूको सहभागितामा आज बारा र धनुषामा सद्भाव र्याली निकालिएको छ। बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले मधेसका अन्य जिल्लाको प्रभाव बारामा पर्न नदिन प्रशासनले व्यक्तिगत तथा संस्थागत रूपमा निरन्तर काम गरिरहेको बताउनुभयो। उहाँले आजको सद्भाव र्यालीले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको पनि उल्लेख गर्नुभयो।
2: जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य छ। आज हामीले चाहिँ सर्वपक्षीय सर्वदलीय सद्भाव र्याली पनि हामीले चाहिँ सञ्चालन गर्यौं। हिजो मात्रै हामी सर्वपक्षीय सर्वदलीय बैठक राख्दाखेरि सबैको एउटा चाहिँ के सुझाव आयो भन्दा यो सद्भाव र्याली गर्न उपयुक्त हुन्छ। हाम्रो जिल्लामा यद्यपि त्यस्तो खालको कुनै घटनाहरू नदेखिए पनि एउटा सन्देश दिन आवश्यक छ भन्ने खालको यो जिल्लाको लागि मात्रै होइन अन्य जिल्लाहरूको लागि पनि एउटा सन्देश हुन्छ र राम्रो सन्देश जान्छ भन्ने सुझावका आधारमा चाहिँ आज हामीले सद्भाव र्याली गरेका थियौँ। शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको छ र सबै पक्षको, सबै धर्मका, सबै वर्गका व्यक्तिहरूको सहभागिता थियो र राम्रैसँग त्यो सम्पन्न भएको चाहिँ मैले अवगत गराएँ।
1: सिराहाको गोलबजा नगरपालिकाको बजार क्षेत्रमा जारी कर्फ्यू आज 2 घण्टाका लागि खुकुलो गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिराहाका अनुसार सर्वसाधारणलाई दैनिक उपभोग्य सामग्री खरिद तथा व्यवस्थापनमा सहज बनाउन दिउँसो 3 बजेदेखि 5 बजेसम्म कर्फ्यू खुकुलो गरिएको हो। कर्फ्यू खुकुलो भएको समयमा पनि 5 जना भन्दा बढ़ीको समूहमा भेला नहुन प्रशासनले आग्रह गरेको छ। सुरक्षा अवस्था सामान्य नभए पनि जारी निर्देशनको पूर्ण पालना गर्न पनि सर्वसाधारणलाई अनुरोध गरेको छ। नेपाल आयल निगमले बजारमा एलपी ग्यासको आपूर्ति सहज बनाउन ग्यास वितरकलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ। निगमले आज विज्ञप्ति जारी गर्दै 14.2 किलो क्षमताको एलपी ग्यासको अभाव नरहेको स्पष्ट पारेको छ। निगमका अनुसार 31 गतेको निर्णय अनुसार नियमित रूपमा दैनिक माग अनुसार ग्यास आपूर्ति भइरहेको छ। उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक रूपमा मौजात नगर्न पनि निगमले आग्रह गरेको छ। घरैसी उपभोक्ता लाई प्राथमिकता दिँदै खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखेर व्यवस्थित रूपमा ग्यास बिक्री वितरण गर्न विक्रेतालाई निर्देशन दिएको छ। काठमाडौँ उपत्यकामा ग्यासको बढ़दो मागलाई ध्यानमा राख्दै निगमले आजदेखि टेकु स्थित कार्यालयबाट समेत ग्यास बिक्री वितरण शुरू गरेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले सीआईएनसँग बताउनुभयो।
3: अब यो अभाव भत्ता पनि यो अभाव चाहिँ होइन, ग्यास आपूर्तिमा कुनै पनि समस्या छैन, ग्यास नियमित रूपमा आपूर्ति भइरहेको छ। समस्याको लागि जससँग एउटा मात्रै सिलिन्डर, निम्न वर्गीय अथवा विद्यार्थी वर्गलाई जसको एउटा सिलिन्डर छ उहाँहरूको सिलिन्डर सकिँदाखेरि बजारमा जाँदाखेरि चाहिँ तत्काल ग्यास नपाइन जुन अवस्था देखियो त्यसलाई समाधान गर्नको लागि चाहिँ काठमाडौँ उपत्यकामा चाहिँ जुन भनौँ न तीन चारवटा ब्रान्डको ग्यास चाहिँ तत्कालले नपाइने जुन समस्या देखिएको छ त्यसको लागि चाहिँ निगमको टेकु स्थित कार्यालयमा सम्बन्धित उद्योगले नै काउन्टर राखेर त्यहाँबाट बिक्री वितरण गर्ने र हामीले पनि निर्देशन के गरेका छौँ भने सम्बन्धित उद्योग र विक्रेताहरूलाई सकेसम्म चाहिँ एकदमै बिदाको दिन होस्, जुनसुकै दिन होस्, बजारमा चाहिँ जुन नियमित आपूर्ति छ त्यो आपूर्ति गर्नलाई निर्देशन दिएका छौँ।
1: निगमले बजारमा खाना पकाउने एलपी ग्यास नपाएको खण्डमा तत्काल निगमको हटलाइन नम्बरमा सम्पर्क गर्न उपभोक्ताहरूलाई आग्रह गरेको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी ठगी सम्बन्धी मुद्दा छिटो टुंगो लगाउन समर्पित इजलास गठन गर्न आवश्यक रहेको बताउनु भएको छ। मन्त्री रावलले प्रधान न्यायाधीश डाक्टर मनोज शर्मालाई मन्त्रालयले तयार पारेको प्रतिवेदन बुझाउँदै सहकारी कसुर हेर्न छिट्टै इजलास गठनको आवश्यकता र औचित्यबारे जानकारी गराउनु भएको हो। मन्त्रालयका अनुसार सहकारी ठगी सम्बन्धी मुद्दाको चाप बढ़िरहेका जिल्ला अदालतमा तत्काल सहकारी कसुर हेर्ने समर्पित इजलास गठन गर्नुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ। राष्ट्रिय सतर्कता केन्द्रमा आर्थिक वर्ष 2082-83 शिक्षा र स्वास्थ्य क्षेत्र संघ सम्बन्धित 372 उजुरी दर्ता भएका छन्। केन्द्रका अनुसार शिक्षा क्षेत्रका 192 र स्वास्थ्य क्षेत्रका 180 उजुरी परेका हुन्। तीमध्ये शिक्षा क्षेत्रका 103 र स्वास्थ्य क्षेत्रका 147 उजुरी फर्चुट भइसकेको छन् भने बाँकी उजुरीमाथि प्रक्रिया जारी छ। स्वास्थ्य क्षेत्रमा उपकरण खरिदमा पारदर्शिता नअपनाइएको, कर्मचारीहरूलाई पद अनुसार जिम्मेवारी नदिएको, विशेषज्ञ चिकित्सक समयमै अस्पताल नपुग्ने तथा नियुक्ति प्रक्रियामा अनियमितता भएका विषयमा बढ़ी उजुरी परेका छन्। त्यसैगरी शिक्षा क्षेत्रमा बढ़ुवा प्रक्रिया, शिक्षक सरूवा, अन्तरप्रदेश सरूवामा चलखेल अध्ययन विदापछि नफर्कने प्राध्यापक तथा परीक्षा व्यवस्थापनमा लापरवाही जस्ता विषयमा उजुरी दर्ता भएका छन्। अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैचीको माग बढ़दै जाँदा काँकरभिट्टा नाकाबाट हुने अलैची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। गत आर्थिक वर्ष 2082-83 अलैची निर्यातबाट 12,62,69,70,00,000 रूपियाँ बराबरको कारोबार भएको छ। काँकरभिट्टा भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 यस नाकाबाट 7,67,40,37,000 रूपियाँ बराबरको अलैची निर्यात भएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा निर्यात कारोबार 4,96,29,33,000 रूपियाँले वृद्धि भएको हो। प्रतिशतका आधारमा अलैची निर्यात करिब 64.65% बढ़ेको देखिन्छ। कारोबारसँगै निर्यात परिणाममा वृद्धि भएको मेची भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी माङ्कल राईले बताउनुभयो।
4: यो वर्ष चाहिँ मेची भन्सार कार्यालयबाट करिब 12,62,69,00,000 अलैची चाहिँ भारत लगायत तेस्रो मुलुकमा चाहिँ निर्यात भएको छ। तुलनात्मक हिसाबले चाहिँ लास्ट इयर भन्दा यो आवमा चाहिँ अलैचीको निर्यात चाहिँ बढेको हो र यो आवमा चाहिँ हजुरको अलैचीको मूल्य पनि वृद्धि भएको देखिन्छ। यो हिसाबले हेर्दाखेरि नेपालमा अलैचीको चाहिँ सम्भावना उत्तिकै राम्रो देखिन्छ। यसको चाहिँ कृषि क्षेत्रमा यसलाई विस्तार गर्दै लाने हो भने नेपालका कृषक अलैची कृषकहरूको चाहिँ जीवनस्तर अझै उक्सिने, त्यसै गरेर निर्यात मार्फत देशको अर्थतन्त्र पनि मजबुत हुने देखिन्छ।
1: गत आर्थिक वर्षमा काँकरभिट्टा नाकाबाट 63,85,870 किलोग्राम अलैची निर्यात भएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 भने 42,94,550 किलोग्राम मात्रै अलैची निर्यात भएको थियो। साझा खबरमा अब खेल खबर। दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनशीप र 26 नेपाल सहभागी नहुने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले आज सार्वजनिक गरेको प्रतियोगिताको समूह विभाजन ड्रमा नेपाललाई समावेश छैन। आगामी नोभेम्बर 4 17 बंगलादेशमा आयोजना हुने तय भएको यस प्रतियोगिताबाट नेपाल बाहिरिनुको मुख्य कारण विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा अखिल नेपाल फुटबल संघ इन्फामाथि गरिएको निलम्बन हो। फिफाले गत जून 25 इन्फालाई निलम्बन गरेको थियो। फिफाको निलम्बन कायम रहेका कारण नेपाल कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन अयोग्य भएको हो। छनौट भए पनि सरकारले आसन्न एसियाली खेलकुदमा नलैजाने भनेपछि ई स्पोर्ट्सका खेलाड़ीले विरोध गरेका छन्। गत जूनमा भियतनाममा भएको छनौटमा नेपाली टीमले 7 वरियता हासिल गरेर 20 एसियाली खेलकुदमा स्थान बनाएको थियो।
0: गुल्मीको भड्कुवामा नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुल सञ्चालनमा
5: सहज भाषा अब हामीलाई बजार जान परे पनि 10 रेडी हुन पर्थ्यो अनि काम नभ्या पनि हतार हतार जानु पर्थ्यो अनि अहिले पुल भएपछि ढुक्क पारी गएपछि गाडी पाइन्छ भन्ने हो।
0: पुल बनेपछि विद्यार्थीदेखि व्यवसायीसम्मलाई सहज रिपोर्ट सँगै लस्के गीतले जोगाइरहेको मौलिक संस्कृति शनिवार विशेष लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
7: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौ।
8: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
6: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
7: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
9: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। गुल्मुको रूरू क्षेत्र गाउँपालिका 1 र 3 जोड्ने नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुल सञ्चालनमा आएको छ। 525.1 मीटर लम्बाईको यो पुल बनेपछि खोला वारपार गर्ने मात्र होइन वर्षौंदेखिको कठिन यात्रालाई छोट्याउने माध्यम बनेको छ। पुल सञ्चालनमा आएपछि विद्यार्थीको पढ़ाई स्थानीयको आवत जावत बजार पहुँच र भविष्यको पर्यटन सम्भावना समेत नयाँ ढंगले खुल्न थालेको छ।
11: गुल्मीको रूरू क्षेत्र गाउँपालिका वडा नम्बर 3 भड्कुवाकी सावित्र थापाको दैनिकी हिजो आज सहज भएको छ। झोलुङ्गे पुल सञ्चालनमा आएपछि उहाँलाई सजिलो भएको हो। निर्माण अघि सामान्य कामका लागि पनि घण्टौं हिँड्नु पर्ने बाध्यता थियो। अहिले केही मिनटमै वार पार गर्न सकिने भएकोले दैनिक जीवन सहज भएको उहाँ बताउनुहुन्छ।
5: सहज भाषा अब हामीलाई बजार जान परे पनि 10 रेडी हुन पर्थ्यो अनि काम नभ्या पनि हतार हतार जानु पर्थ्यो अनि अहिले पुल भएपछि ढुक्क पारी गएपछि गाडी पाइन्छ भन्ने हो। गएर काम नभए पनि 4 बसिराख्नु पर्थ्यो गाडी कुरेर अनि अहिले त गाडी जहाँ जति भेट जहाँ भेट्यो आउनु पाइयो ठिकै भयो।
11: रूरू क्षेत्र गाउँपालिका वडा नम्बर 1 र 3 जोड्ने नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुल सञ्चालनमा आएको हो। यसले स्थानीय सँगै विद्यार्थीका लागि समेत पढ़ाई सहज बनाएको छ। भड्कुवाका विद्यार्थी अध्ययन गर्ने रिडी माध्यमिक विद्यालयले सवारी सुविधा सञ्चालन गरे पनि गाउँसम्म सड़कको सहज पहुँच थिएन। पुल गरेपछि उनीहरू फलाटेबाट सिधै गाडी चढेर विद्यालय जान थालेका छन्। यसले पढाइ छुट्ने समस्या पनि हटेको अभिभावक चम्फा थापा बताउनुहुन्छ।
12: अहिले भने यो पुलको यो जोडीदेखिबाट विद्यार्थीलाई गाडी पारि लिन आउँछ है। अहिले यहाँ बाटो बन्द पनि भयो के रे, अब यहाँ पहिरो भएर नि यो बिगाडी धेरै जस्तो यो बाटो अब यति बाटो बिग्री पनि नहिँड्ने गर्दाखेरि अहिले धेरै जसो पारी गाडीमा चढ्ने बाटो जाने गर्नुहुन्छ।
11: पुलले करिब डेढ घण्टाको पैदल यात्रा अब 10 मिनटमै सीमित गराइदिएको छ। पालिका केन्द्र तमघास पाल्पा र बुटवल जस्ता स्थानसम्म पुग्न सहज भएपछि स्थानीयको आर्थिक तथा सामाजिक गतिविधिमा पनि सकारात्मक परिवर्तन आउन थालेको स्थानीय मीना भट्टराई र कमला भट्टराईको अनुभव छ।
13: हामी अब हाइवेबाट धेरै विकटमा थियौँ, अहिले कट नभए जस्तो लाग्यो कि यहाँ पुल तर चाहिँ हाइवेमा छिटो आइने भयो, नभए यो बोडकुवा वरिपरि खोलाले काटेको टापु जस्तो गाउँ थियो। यो पुलले गर्दाखेरि यो बाटोसित जोडिएपछि हामी नजिक भयो, अब पानी परे पनि बाटो बिग्रिए पनि यहाँ हाइवेमा आएपछि हामी तमघास जानलाई, पाल्पा जान, बुटवल जान, जहाँ जान नि सक्थ्यो।
14: एकदम सुविधा भयो हामीलाई, अब दिन रेडी गए पनि दिनभरि गाडी कुरेर रेडी बस्न पर्ने त्यो बाटो छुट भयो, यहाँ माथि आएर गाडीमा आएर छोटो बाटो छिटो सस्तो एकदम सुविधा।
11: स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय बुटवल मार्फत भीम शिखर हिरा कन्स्ट्रक्सन प्रणालीले 2082 असार 19 गते पुल निर्माणको सम्झौता गरेको थियो। यसको कुल लागत 8,85,34,000 रुपियाँ रहेको छ। हालसम्म पुलको करिब 91% काम सम्पन्न भइसकेकोले सञ्चालनमा ल्याइएको छ। रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु गेवाली,
15: यो पुलले पटका र हाइवेलाई जोड्ने, मुख्य त हामीले यो पटका जुन एउटा अलि टापु जस्तो छ, एउटा छुट्टै डाँडो छ, यसलाई चाहिँ हामीले हाइवेसँग जोड्ने गरिकन यहाँको जनजीवनलाई सहज बनाउनको निम्ति हामीले यो झोलुङ्गे पुलको परिकल्पना गरेका हौ।
11: भड्कुवाको यो झोलुङ्गे पुल केवल दुई किनारा जोड्ने संरचना मात्र नभएर यसले अवसर, विकास र भविष्य प्रतिको आशा समेत जोडेको स्थानीयको बुझाइ छ। पुलबाट रिडी बजार, कालीगण्डकी क्षेत्र र वरपरका मनोरम दृश्य समेत अवलोकन गर्न सकिने भएकोले यसलाई पर्यटनसँग जोडेर स्थानीय आमदानीको स्रोत बनाउन सकिने सम्भावना पनि देखिएको छ। हुमाकान्त पोखरेल, सीआईएन रेडियो धुर्कोट, गुल्मी।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सड़कमा गीत गाएर जीविका चलाउँदै दृष्टिविहीन कलाकार,
16: सबैजना अब आफ्नै तरिकाले आफ्नो जीविकोपार्जन गर्नको निमित्तै
0: गीतसँगै संघर्ष, दृष्टिविहीन कलाकारको जीविकाको कथा, लस्के गीतले जोगाइरहेको मौलिक संस्कृति, अनिवार्य विशेष लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
18: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
19: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार विशेष, प्रतिभा सबैसँग हुन्छ तर अवसर सबैले पाउँदैनन्। विशेष गरी दृष्टिविहीन प्रतिभा भए पनि मञ्च आर्थिक स्रोत र प्रोत्साहनको अभावले ओझेलमा परेका छन्। उनीहरूका लागि रहर मात्र होइन जीविकोपार्जनको आधार पनि हो। तर औपचारिक सांगीतिक क्षेत्रमा स्थान बनाउन नसकेपछि धेरै दृष्टिविहीन अन्तत सड़कलाई नै आफ्नो मञ्च बनाउन बाध्य भएका कैयौं उदाहरण पाउन सकिन्छ। नवराज जयगढ़ीको घर धनगढ़ी 18 फूलबारीमा छ तर हिजो आज आफ्ना केही साथीहरूसहित डडेलधुराका बजार गल्ली र सड़कमा गीत गाउँदै गरेको अवस्थामा भेटिनुहुन्छ।
20: धनगढ़ी उपमहानगरपालिका 18 फूलबारीका 40 वर्षीय दृष्टिविहीन नवराज जयगढ़ी बजारका चोक बस पार्क र मानिसको भीड़भाड़ हुने स्थानमा गीत गाएर आफ्नो परिवारको जीविका चलाउँदै आउनु भएको 10 वर्ष भन्दा धेरै भयो।
16: मैले 23 वर्षको उमेरमा आँखा गुमाएँ होली कलरले गर्दा। सड़क सांगीतिक कार्यक्रममा 10 वर्ष नै भयो भन्नुपर्छ।
20: संगीत प्रति बाल्यकालदेखि नै लगाव थियो तर 23 वर्षको उमेरमा होली खेल्ने क्रममा दृष्टि गुमाएपछि नवराजको जीवनले नयाँ मोड लियो। नियमित स्टेज अर्थात मञ्चमा गीत गाउने अवसर नपाएपछि र परिवारको जिम्मेवारी बोधका कारण पनि उहाँ सड़कमै गीत गाउन

0: सड़क मै गीत गाउँदै प्राप्त हुने रकमले परिवारको आवश्यकता पूरा गर्नुपर्छ। मासिक 8-10 हजार रुपियाँ जति आमदानी हुने अपेक्षाले शुरू गरेको यात्रामा अवसर र चुनौती दुवै छन्।
1: बालबच्चा परिवार छ, उनीहरूको अब यसो घरको चुलो जल्छ कि भनेर।
0: 3 सन्तान सहित 5 जनाको परिवारको जिम्मेवारी एकातर्फ छ भने 7 जनाको टोलीसँग विभिन्न जिल्लामा पुग्नुपर्ने बाध्यता पनि। टोलीमा 5 जना दृष्टिविहीन कलाकार छन् भने 2 जना सहयोगीका रूपमा रहन्छन्।
1: 7 जनाको टिम चाहिँ छ र अब सबैजना अब आफ्नै यही तरिकाले आफ्नो जीविकोपार्जन गर्नुको निमित्तै हिँडिरहेको अवस्था छ।
0: जहाँ मानिसको बाक्लो चहल पहल हुन्छ त्यही यो टोलीको अस्थायी मञ्च बन्छ। करिब 10 वर्ष अघि नवराजले एउटा देउडा गीत रेकर्ड गराउनु भएको थियो, तर आर्थिक अभाव र शारीरिक अवस्थाका कारण त्यसपछि थप गीत रेकर्ड गराउने चाहना पूरा नभएको उहाँको भनाइ छ।

0: प्राय आधुनिक शैलीका गीत गाउने नवराजलाई सड़कमा प्रस्तुति दिँदा सबैले समान व्यवहार भने गर्दैनन्। कतिपय स्थानमा अपमान र हेपाई पनि सहनु परेको उहाँ सुनाउनुहुन्छ।
1: कसैले भन्छन् उहाँ आफ्नो कला गलाहरू बेचेर खान पाइयो, ठिक छ, राम्रो छ, तपाईँहरूको गर्नुहोस्। कसैले उहाँको साङ्ग्रो सोचको कारणले चाहिँ अवेलना चाहिँ भोग्नु परेको हुन्छ।
0: आँखाको ज्योति गुमे पनि संगीत प्रतिको भोक र शोक भने मरेको छैन। दैनिक संघर्ष, आर्थिक अभाव र सामाजिक विभेदका बीच पनि उहाँले गीतलाई नै आफ्नो सहारा बनाउ

सड़क नै नवराज जयगढ़ीको अस्थायी मंच बनेको छ र त्यही मंचबाट सृजना सपना र बाध्यताहरू पूरा भइरहेका छन्। हालसम्म उहाँको टोली कैलाली कञ्चनपुर डडेलधुरा डोटी लगायतका जिल्लामा पुगिसकेको छ।

0: सरकार ने उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता बाहेक अवस्था क्षमता र सिप अनुसार अरू रोजगारीका अवसर मिले सजिलो हुने अपेक्षा नवराजको त हुनै अरू दृष्टिविहीनको पनि यस्तै चाहना छ। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
1: लस्केके सुदूरपश्चिम र कर्णाली क्षेत्रमा लोकप्रिय लोकगीतको एक शैली हो। विशेष गरी देउडा संस्कृतिसँग यसको घनिष्ठ सम्बन्ध छ। लस्के शब्दले समूहमा लस्कर अर्थात पंक्ति मिलाएर गाइने र रमाइलो शैलीमा प्रस्तुत गरिने गीतलाई जनाउँछ। प्रेम, प्रकृति, सामाजिक जीवन, संस्कार, हाँसो ठट्टा र समसामयिक विषयवस्तु समेटिने लस्के गीतले सुदूरपश्चिमको लोक संस्कृति, भाषा र जीवनशैलीलाई जोगाई राख्न महत्वपूर्ण भूमिका खेलेको छ। तर हिजो आज लस्के गीत लोप हुँदै गइरहेको स्थानीयले बताएका छन्। योग्यता र मापदण्ड नपुगेका उम्मेद्वारलाई आयुर्वेद परिषदको अध्यक्षको अन्तर्वार्तामा छनौट गरेको भन्दै विशेषज्ञ आयुर्वेद चिकित्सक समाज नेपालले आपत्ति जनाएको छ। विशेषज्ञ आयुर्वेद चिकित्सक समाज नेपालले आयुर्वेद चिकित्सा परिषद नेपालको अध्यक्ष पदका लागि अन्तर्वार्तामा छनौट गरिएका उम्मेद्वारहरूको सूचीप्रति ध्यानाकर्षण गराउँदै आपत्ति जनाएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गठन गरेको समितिले सार्वजनिक गरेको अन्तर्वार्ता सम्बन्धी सूचनामा तोकिएको मापदण्ड र कार्यविधि विपरीत उम्मेद्वार समावेश गरिएको भन्दै समाजले आपत्ति जनाएको हो। भारतको पिथौरागढ जिल्ला स्थित धारचुला तहसील अन्तर्गत रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएपछि महाकाली नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय धारचुलाले हिजो मंगलबार एक सूचना जारी गर्दै एनएचपीसी लिमिटेड धौलीगंगा पावर स्टेशनको बाँध साउन 13 गते बुधबार बिहान 6 बजेदेखि साउन 14 गते बेलुकी 6 बजेसम्म सिफ्ट सप्लाई गर्ने कार्यका लागि खोलिने जनाएको हो। दार्चुलाका सहायक प्रमुख जिल्लाधिकारी मोहन सिंह धामीले एनएचपीसी लिमिटेड र धौलीगंगा पावर स्टेशनले नेपाली प्रशासनलाई बाँध खोल्ने बारे पत्राचार गरेको बताउनु भएको छ। ब्रोडपिक हिम पहिरोमा निर्मल पूर्जा सहित 6 नेपाली आरोहीको दुखद निधन भएको छ। सामाजिक सद्भाव बिथोल्ने प्रयास आरोपमा पर्साबाट 4 जना पक्राउ गरिएको छ। बारा र धनुषामा आज सद्भाव र्याली निकालिएको छ। सामाजिक एकता कायम राख्न सबै पक्षले आग्रह गरेका छन्। शिक्षा र स्वास्थ्य क्षेत्रमा उजुरीको चाङ देखिएको छ। राष्ट्रिय सतर्कता केन्द्रमा एक वर्षमा 372 गुनासा दर्ता भएका छन्। अहिले बजारमा एलपी ग्यासको अभाव रहेको हल्ला चलिरहेको नेपाल आयल निगमको भनाई छ। ग्यासको सहज आपूर्तिका लागि वितरकलाई निगमले निर्देशन दिएको छ। सहकारी ठगी मुद्दाका लागि समर्पित इजलास गठन गर्न आवश्यक रहेको सहकारी मन्त्रीको भनाई रहेको छ। अन्तर्राष्ट्रिय बजारमा अलैचीको निर्यात बढ़दा 64% वृद्धि भएको छ। नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुल सञ्चालनमा आएको छ। यसले गुल्मीको जनजीवन मा सकारात्मक प्रभाव पर्ने भएको छ। र नेपालले सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनशीप 2026 खेल्न नपाउने भएको छ। एसियाली खेलकुदमा नलैजाने भएपछि ई स्पोर्ट्सका खेलाड़ीद्वारा विरोध गरिएको छ। सम्बन्धित निकायको जवाफ माग गरिएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म टाउकोदेखि घुँडासम्मको उपचार।
2: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फेमिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
1: आरोग्य मेडिकलमा पाइने सेवाहरू
2: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
1: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
2: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
1: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
2: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
1: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
2: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
2: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।
3: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
7: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
3: बाबु काल मनिष मेडिकल में जाइस तो?
8: मै नै जाइ, वहाँ अपन अनुहार बिगर के घर से बाहर नहीं निकरछु।
3: उहे मारे तो तुहिन वहाँ पठाइ दो। यहाँ हेर, ई पत्रिका में लिखल बा मनीष मेडिकल में

0: मकवानपुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
2: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
3: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
2: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
3: कहाँ हुनु भाइ, टीकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
2: अब त म ढुक्क।
4: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टीकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भार।
3: मोबाइल नम्बर 9848513426। जमरापारी, टीकापुर, कैलाली।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम। टीकापुर एफएम 101 मेगाहर्ज।

0: रेडियो कार्यक्रम हाम्रो कृषिमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म सृजना बजगाईको नमस्कार। कार्यक्रम हाम्रो कृषि शनिबार राति 8:10 सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz सुनिरहनु भएको छ। यो कार्यक्रम कृषि विद्यार्थीद्वारा कृषिका नयाँ प्रविधि र किसानका समस्या समाधान गर्ने उद्देश्यले तयार पारिएको हो। साथै यस कार्यक्रमले कृषिका नयाँ विस्तारका कार्यहरू गरी कृषक र विद्यार्थीबीच दुवैतर्फ सिकाई आदान प्रदान गर्ने वातावरण स्थापना गर्दछ। आजको कार्यक्रममा बाली छुट्याउने प्रविधिको परिचय अर्थात क्रप डिस्क्रिमिनेसन इन्ट्रोडक्सन, बाली कसरी छुट्याइन्छ, बाली छुट्याउनेका फाइदाहरू र नेपालमा यसको अवस्था, चुनौती र भविष्यबारे चर्चा गर्छौं। कार्यक्रमको शुरूआतमा बाली छुट्याउने प्रविधि बारे चर्चा गर्छौ। सम्बन्धित विषयमा चर्चा गर्न हामी माझ हुनुहुन्छ सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा अध्ययनरत जीविका शाह।
1: क्रप डिस्क्रिमिनेसन भन्नाले विभिन्न बालीहरूलाई तिनीहरूको विशेषता, वृद्धि अवस्था तथा स्वास्थ्यको आधारमा छुट्याउने प्रक्रिया हो। आधुनिक कृषि प्रविधिमा यो कार्य मुख्यतया सेटेलाइट, ड्रोन, मल्टी स्पेक्ट्रल क्यामेरा, रिमोट सेन्सिङ र जीआईएस जस्ता प्रविधिहरूको प्रयोग गरेर गरिन्छ। यसले एउटै क्षेत्र मा कुनै ठाउँमा कुन ठाउँमा कुन बाली लगाएको छ, बालीको अवस्था कस्तो छ, रोग वा पोषणको समस्या छ कि छैन भन्ने जानकारी छिटो र सही रूपमा प्राप्त गर्न मद्दत गर्छ।
0: कार्यक्रमलाई अगाडि बढाउँदै अब हामी बाली कसरी छुट्याइन्छ भन्ने बारे कुरा गर्छौ।
1: क्रप डिस्क्रिमिनेसनमा बालीको रंग, बनावट, उचाइ, पातको बनोट, वृद्धि चरण र स्पेक्ट्रल सिग्नेचरको आधारमा बालीहरूलाई छुट्याइन्छ। स्वस्थ बालीले सूर्यको प्रकाशलाई फरक तरिकाले परावर्तन गर्छ भने रोग लागेको वा पोषणको कमी भएको बालीले फरक प्रकारले परावर्तन गर्छ। यही विशेषताले सफ्टवेयर वा ड्रोनमा जडान गरिएको विशेष क्यामेराले रेकर्ड गर्छ। त्यसपछि कम्प्युटर सफ्टवेयर तथा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी धान, मकै, गहुँ, तरकारी वा अन्य बालीहरू छुट्याइन्छ। यस प्रक्रियाबाट खेतको विस्तृत नक्सा तयार गर्न सकिन्छ।
0: कार्यक्रमलाई निरन्तरता दिँदै अब भने हामी बाली छुट्याउनेका फाइदाहरू बारे चर्चा गर्छौ।
1: क्रप डिस्क्रिमिनेसनले कृषक तथा कृषि क्षेत्रलाई धेरै फाइदा पुर्याउँछ। खेतमा कुन बाली कहाँ लगाएको छ भन्ने सही जानकारी प्राप्त हुन्छ। रोग, किरा तथा पोषणको कमीको समस्या प्रारम्भिक चरणमै पहिचान गर्न सकिन्छ। मल, पानी र विषादी आवश्यक पर्ने स्थानमा मात्र प्रयोग गर्न सकिन्छ, जसले लागत घटाउँछ, उत्पादनको अनुमान गर्न र कृषि योजना बनाउन सहज हुन्छ। सरकारी निकाय तथा अनुसन्धान संस्थाले बालीको क्षेत्रफल, उत्पादन र क्षतिको सही तथ्याङ्क तयार गर्न सक्छन्। प्राकृतिक प्रकोपपछि भएको क्षतिको मूल्याङ्कन गर्न पनि यसले मद्दत गर्छ।
0: रेडियो कार्यक्रम हाम्रो कृषि हरेक साताको शनिबार 8:10 सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz सुनिरहनु भएको छ। कार्यक्रमको अन्तिममा नेपालमा क्रप छुट्याउनुका फाइदा, अवस्था र भविष्यबारे चर्चा गर्छौं।
1: नेपालमा क्रप डिस्क्रिमिनेसनको

0: पुर्याउनेछ।
1: यिनै विषयवस्तुका साथै कार्यक्रम हाम्रो कृषि यति नै। कार्यक्रम बारे केही प्रतिक्रिया सुझाव सल्लाह छन् भने रेडियो कार्यक्रम हाम्रो कृषि सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz लेखी पठाउन सक्नुहुन्छ वा यस एफएमको फेसबुक पेजमा पनि प्रतिक्रिया लेख्न सक्नुहुन्छ। आउने साता हामी फेरि भेट्नेछौ। कार्यक्रम हाम्रो कृषि सुनिदिएकोमा धन्यवाद। साथै प्राविधिकमा सहयोग गर्ने रत्नापुन र साक्षात्कारकर्ता जीविका शाहलाई धन्यवाद दिँदै म सृजना बजगाईलाई विदा दिनुहोस्। नमस्कार।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ब्याग, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585008।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868 80008 र 9825-6777-72।
2: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जिकाधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
3: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
2: छिछि, कस्तो गनाएको! इनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
3: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला? घरमा पुरुष पनि छैनन्।
4: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन। फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
2: कता छ त त्यो?
4: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
2: फोन नम्बर कति हो भाइ?
4: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97-620-20-300 हो। अर्को पनि छ 98-65-69-20-26।
0: तपाईँको पनि टीकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97-620-20-300 र 98-656-92-026।

0: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
1: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: स्कूल अफ एग्रिकल्चरमा बीएससी किन पढ्ने?
1: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
0: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
1: सुदूरपश्चिमका 9 वटै जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको।
0: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने।
1: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन, रोजगारी र उद्यममा संलग्न भइसकेको।
0: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
1: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
0: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
1: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडिज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गते देखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इंग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खानेपानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
0: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
0: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली
2: नमस्ते मेरो नाम डाक्टर अङ्कित आचार्य अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाइहरू केसहरू एकदम बढेर आएको छ अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो लुक्ने स्थान चाहिँ कम हुने अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छैन भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाइ हुने चान्स चाहिँ एकदम बढी हुन्छ अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो त्यो कुराहरू हो यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो छिट्टो हिँड्न भएन जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुर

0: जान सकिन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

नमस्कार। सम्पूर्ण साहित्यिक मनमुटुहरूमा साहित्यिक अभिवादन। समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीका प्रेफएम 101 मेगाहर्जको छन्द कविता विशेष कार्यक्रम मृदुलयको एउटा अर्को नयाँक लिएर म कार्यक्रम प्रस्तुता अलख निन्जल लोहार यहाँहरू समक्ष उपस्थित भइसकेको छु। मलाई प्रविधिमा साथ दिइरहनु भएको छ प्राविधिक मित्र रत्नजीले। यहाँहरूले कार्यक्रम मृदुलय www.tikaprafm.org र मोबाइल एप्स टिकापुर एफएमबाट पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। आदरणीय श्रोता, आजको मृदुलयको पहिलो कविता प्रस्तुत गर्दैछु पोखरा 26 कास्कीका स्रष्टा कवि ऋषिकेश ब्रालजुको वर्षतु स्वागत शीर्षकमा रहेको वसन्त तिलका छन्दको यो कविता।

पोखरा 26 कास्कीका स्रष्टा कवि ऋषिकेश ब्राजुलाई वसन्त तिलका छन्दमा रहेको वर्ष तु स्वागत शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। हुम्लाका स्रष्टा कवि दलबहादुर साई ठकुरजीको पञ्चचामर छन्दमा रहेको लिम्पिया झोरा शीर्षकमा रहेको यो कविता।

हुम्लाका स्रष्टा कवि दलबहादुर साई ठकुरजूलाई पञ्च चामर छन्दमा रहेको लिम्पिया झुरा शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। डोटीका स्रष्टा कवि दिल बहादुर महाराजीको शार्दूल विगिणी छन्दमा रहेको बिरसिलो जिन्दगी शीर्षकको यो कविता।

डोटीका स्रष्टा कवि दिल बहादुर महराजूलाई शार्दूल विकिरी छन्दमा रहेको विरसिलो जिन्दगी शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दछु। काठमाडौँका स्रष्टा कवि कृष्णचरण उपाध्याय पौडेलज्यूको उपजाति छन्दमा रहेको उत्थान हाम्रो तब मात्र होला शीर्षकमा रहेको यो कविता।

होला सशक्त बन्दा श्रम बाट हात भर्दा यही वैभव खात खात प्रसन्न बनलान जब शम्भु भो।

काठमाडौँका स्रष्टा कवि कृष्ण शरण उपाध्याय पौडेलज्यूलाई उपजाति छन्दमा रहेको उत्थान हाम्रो तब मात्र होला शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। काठमाडौँका स्रष्टा कवि कलानिधि दाहालज्यूको अनुष्टुप छन्दमा रहेको गुरु कोइछन् र खैयता शीर्षकमा रहेको यो कविता

सबै यस्तै छन् शिक्षालय कालय, यी गुरु गुरु नै होइनन् के को यो अर्चनालय, यी गुरु गुरु नै होइनन् के को यो अर्चनालय। काठमाडौँका स्रष्टा कवि कलानिधि दाहालज्यूलाई अनुष्टुप छन्दमा रहेको गुरु कोही छन् र खैयता शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। चितवनका स्रष्टा कवि सूर्यमणि रेग्मीजीको पञ्च चामर छन्दमा रहेको तीर्चना शीर्षकको यो कविता।

चितवनका स्रष्टा कवि सूर्यमणि रेग्मीज्यूलाई तिर्सना शीर्षक मारेको पञ्चजामर छन्दको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। विराटनगर कि स्रष्टा कवि शारदा भट्टराईज्यूको शार्दूलो बिक्री छन्द मारेको शक्ति र प्रकृतिको समायोजन शीर्षक मारेको यो कविता।

0: छन्नी ममा रक्षा हुने प्राणको प्राणी प्राण र जन्म मृत्यु पृथ्वी झन भित्रका साधन माटो स्थावर वायु पत्थर सबै देखिन्छ संयोजन अर्को सृष्टि सचेत हुन्छ धरती सिधै हुने आर्जन ऊर्जा शक्ति प्रधानले प्रकृतिमा देखिन्छ संयोजन ऊर्जा शक्ति प्रधानले प्रकृतिमा देखिन्छ संयोजन
1: विराटनगरकी स्रष्टा कवि शारदा भट्टराईज्यूलाई शार्दूल विकृति छन्दमा रहेको शक्ति र प्रकृतिको संयोजन शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। खोटाङका स्रष्टा कवि कविराज घिमिरेज्यूको शिखरणी छन्दमा रहेको गुरूजन भजौं प्रेम रसले शीर्षकमा रहेको यो कविता

0: गुरुजन भजौ प्रेम रसले।
1: भने नन बरसायो न त धूप भने स्वाठ अथवा लुचल दामा खप्ने तर र पसिना का साथ यो अगुवा।
0: धुलो मैलो फ्याक्तै अमृत ढकनी खोल्छ कसले।
1: जो ऊर्जा हाम्रा छन् गुरुजन भ

गुरु जन भजो प्रेम रसले। खोटाङका स्रष्टा कवि कविराज घिमिरेज्यूलाई शिखरी छन्दमा रहेको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। भादिङका स्रष्टा कवि बद्री प्रसाद दाहालज्यूको शिखरी छन्दमा रहेको पोतरहरा शीर्षकको यो कविता।

धादिङका स्रष्टा कवि बद्री प्रसाद दाहालज्यूलाई पोतरहर शीर्षकमा रहेको शिखरी छन्दको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै हामी कार्यक्रमको अन्तिममा पुगिसकेका छौं। प्राविधिक मित्र रत्नजीले समयले नेटो काटिसकेको जानकारी गराइसक्नु भएको छ। अहिलेसम्म मलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण श्रोतावृन्दमा हार्दिक आभार व्यक्त गर्दै आजका कविज्यूहरू पोखरा 26 कास्कीका स्रष्टा कवि ऋषिकेश बराल, हुम्लाका स्रष्टा कवि दलबहादुर साई ठकुरी, डोटीका स्रष्टा कवि डिलबहादुर महरा, काठमाडौँका स्रष्टा कवि कृष्ण श्रणोपाध्याय पौडेल र कलानिधि दाहाल, चितवनका स्रष्टा कवि सूर्यमणि रेग्मी, विराटनगरकी स्रष्टा कवि शारदा भट्टराई, खोटाङका स्रष्टा कवि कविराज घिमिरे र धादिङका स्रष्टा कवि बद्री प्रसाद दाहालज्यूहरूमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि हजुरका यस्तै मर्मस्पर्शी भावका कविताहरू मृदुलयमा प्रस्तुत गर्ने अवसर निरन्तर प्राप्त भइरहनेछ भन्ने कामना सहित आजको मृदुलयबाट म कार्यक्रम प्रस्तुता अलखनेन्द्र लोहार र मेरो आवाजलाई यहाँहरू समक्ष पुर्याउन प्रविधिमा साथ दिइरहनु हुने प्राविधिक मित्र रत्नजीलाई पनि बिदा दिनुहोस्। सुन्दै रहनुहोला सामुदायिक रेडियो टिकापुर FM 101 MHz। यहाँहरू सबैको मन शुभ रहोस्। शुभरात्री।

0: सूचना सूचना सूचना
1: कंसल्टेंट इंडोक्राइनोलॉजिस्ट एमबीबीएस एमडी इंडोक्राइनोलॉजी एंड मेटाबोलिज्म डाक्टर कृष्ण ऐरी ईशान मेडिकल हल टीकापुर में यही साउन 23 गते चौथो शनिवार का दिन ग्रामीण चेक जांच करना आउँदै हुनुहुन्छ।
0: निम्न समस्या
1: सुगर रोग
0: गर्भकालीन मधुमेह
1: महिला को शरीर में अनावश्यक रौं बढ़ने
0: सुगर रोग का कारण होने समस्या जस्ते खुट्टा झमझमाने पोल्ने दिन तथा रात में पटक पटक पिशाब लगने मुख सुक्ने तीर्खा लगने
1: थायराइड कम जस्ते थकान लगने तौल बढ़ने छाला सुक्खा हुने कपाल झर्ने अनुहार फुल्ने चिसो बढी लाग्ने
0: थायराइड बढी जस्तै तौल घट्ने धड्कन बढ्ने पसिना धेरै आउने निन्द्रा नलाग्ने हात कामने चिचिडापन आँखा फुलेर बाहिर आउने
1: कम उमेरमा पनि प्रेसर मोटोपन कोलेस्ट्रोल बढ्ने
0: उमेर अनुसार शरीरको उचाइ नबढ्ने वा धेरै अग्लो हुने महिनावारीमा गडबडी र यौन इच्छामा कमी हुने के तपाईँले निम्न मध्येका कुनै समस्या त छैन छ भने ईशान मेडिकल हलमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 9852431 र 9860114000। डाक्टर आउने समय प्रत्येक महिनाको चौथो शनिवार बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क स्थान ईशान मेडिकल हल टिकापुर 1 कैलाली।
2: याद गर्नुहोस्, जाँच गर्नुपर्ने बिरामी खाली पेटमा आउनु पर्नेछ।
3: नमस्कार है।
4: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
3: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन? के जादू गर्नुभयो?
4: अब के जादू भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
3: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौ नि।
4: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
3: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
4: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
3: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
4: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
3: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
4: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
3: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
4: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
3: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
1: विपद बारे चासो राखौ, चनाखो बनाऊ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
6: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
5: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
6: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
5: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
6: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
7: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247625। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247625।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: डाक्टर बम बहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान MBBS MD न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड्कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ ECG र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर FM नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
1: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
0: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
1: तपसिल
0: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र 1 प्रति फोटोकपी,
1: बैंकको सक्कल चेकबुक र 1 प्रति फोटोकपी,
0: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
1: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
0: क्यान्सर रोगीहरूको हकमा 3-3 महिनाभित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
1: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
0: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घण्टा।

0: 2121-6024-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 9857-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टिकापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कैलालीमा निर्माणाधीन हुलाकी सड़कको अझै पूरा हुन सकिरहेको छैन। निर्माण सम्पन्न गर्नु मिति भन्दा 3.5 वर्ष समय गइसक्दा पनि हुलाकी सड़कको काम पूरा नभएको हो। हुलाकी राजमार्गको स्तरोन्नति गर्ने काम 2079 पुष मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको थियो, तर पनि अझै दुई क्षेत्र मिलाएर 13.5 किलोमिटर सड़क कालोपत्रे हुन सकिरहेको छैन। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सत्तीदेखि धनगढ़ीसम्मको 7.5 किलोमिटर र उत्तर दक्षिण खकरौलादेखि लम्कीसम्मको 6 किलोमिटर सड़क निर्माण हुन बाँकी रहेको छ। हुलाकी राजमार्ग निर्देशनालयका योजना कार्यालयका धनगढ़ीका प्रमुख मुकुन्द प्रसाद लामिछाने सम्झौताको मिति भन्दा 3.5 वर्ष समेत पार पुग्दा पनि सड़क कालेपत्रे नहुँदा यहाँका नागरिकलाई समेत सड़कमा आवट जावट गर्न समस्या भइरहेको टिकापुर 6 नारायणपुरका स्थानीय चतुर प्रसाद खनालको भनाई छ। स्थानीय भरत बम पनि सड़क समयमै नबन्दा आफू र यो सड़कमा आवट जावट गर्न निकै समस्या भइरहेको बताउनु भएको छ। सत्तीदेखि धनगढ़ीसम्मको पूर्व पश्चिममा 69 किलोमिटर र खकलोदेखि लम्कीसम्मको उत्तर दक्षिण 29.7 किलोमिटर सड़कको स्तरोन्नतिका लागि नेपाल सरकारले ठेक्का लगाएको थियो। सत्तीदेखि धनगढ़ीसम्मको पूर्व पश्चिम सड़क खण्डमा कालेपत्रो गर्ने ठेक्का सुक्षन्द जेबी धनगढ़ीले पाएको छ भने उत्तर दक्षिण लम्की खक्रोला सड़क खण्डको कालेपत्रे गर्ने ठेक्का रायमाझी गलवा जगदम्बा जेबी काठमाडौँले पाएको छ। सुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशमा सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई अपील गर्नुभएको छ। धनगढ़ीमा प्रदेश सुरक्षा निकायका प्रमुखहरूसँग छलफलमा मुख्यमन्त्री शाहले सामाजिक सद्भाव कायम राख्न र गराउन प्रदेशका सबै जिल्लामा सद्भाव र्याली आयोजना गर्न निर्देशन दिनुभएको छ। साथै उहाँले माथतका निकायले शान्ति सुरक्षाको व्यवस्था थप मजबूत बनाउन पनि सख्त निर्देशन दिनुभएको छ। सुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र प्रदेश प्रमुख नजीर मियाँ बीच भेटवार्ता भएको छ। आज प्रदेश प्रमुख निवासमा भएको भेटमा पछिल्लो समयमा सुनसरी सिरा लगायतका क्षेत्रमा देखिएको सामाजिक तथा धार्मिक द्वन्द्वको प्रभाव सुरपश्चिममा पर्न सक्ने सम्भावित जोखिमप्रति पूर्व सचेतना रहँदै सामाजिक सद्भाव कायम गर्ने विषयमा छलफल भएको बताउनु भएको छ। चालू आर्थिक वर्ष शुरू भएको 2 साताभन्दा बढ़ी समय बितिसक्दा पनि सुरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था सिर्जना भएको छ। प्रदेश सरकारले गत असार 1 गते प्रदेश सभामा प्रस्तुत गरेको 37.70 अर्ब बराबरको बजेट पारित हुन नसकेको र नयाँ बजेट आउने ठोस सुरसार नदेखिएको अन्यलता थप बढ़ेको बताउनु भएको छ।

जानकी गाउँपालिकाले पालिकाभित्र 45 जना कर्मचारीको आन्तरिक सर्वे गरेको छ। सर्वे गर्दा कतिपयलाई पालिकाभित्रैकै शाखा र कतिपयलाई वाडा तथा स्वास्थ्य संस्थामा सर्वे गरेको छ। पालिकाले 7 जना कृषि प्राविधिक, 9 जना वाडा सचिव, 5 जना पशु प्राविधिक, 26 जना स्वास्थ्य कर्मी, 4 जना सहायक, 3 जना प्रशासनका कर्मचारीलाई सर्वे गरेको छ भने 3 जनामा अन्य पालिकाबाट सर्वे भएर जानकीमा

सिंगापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा सहकारी संस्था संचालन सम्बन्धी दुई दिने नेतृत्व क्षमता विकास तालिम शुरू भएको छ। संस्थाको नयाँ नेतृत्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा राष्ट्रिय सहकारी ब्याङ्क लिमिटेडका प्राविधिक सहयोगमा भएको बताएको छ। तालिममा राष्ट्रिय सहकारी ब्याङ्कका स्वरूप पश्चिम प्रदेश प्रमुख हीरा सुनारले सहजीकरण गर्नु भएको हो। हौस् आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुने नै छौ। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अम्बिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: छोरी फुल्टिन बारीमा गएकी थिइन्, सर्पले टोकेछ। विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको। सर्पले टोकेको विषको उपचार गर्न त सर्पदंश उपचार केन्द्रमै लैजानुपर्छ कमल। त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनमबाट उपचार गर्छन्।
3: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो, तर
2: सर केही होइन।

0: सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टीभेनम निशुल्क उपलब्ध गराएको छ। आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नुपर्छ।
1: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
2: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
5: शिविर सञ्चालन हुने स्थान
4: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म,
5: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
4: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
5: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
4: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
5: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
4: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
5: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
4: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
6: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
4: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 9845080888, 9845015356 र 9846134434।
6: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
4: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढर्कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
7: संस्कार।
8: लो इति छिटो आमा बन्न लागो त अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन, म त जानु परे जस्तै लाग्छ।
9: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी, 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
10: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
11: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: महाराज परीक्षित।
1: राजा परीक्षित लाई सुखदेव स्वामी ले आज्ञा गर्नुभयो।
0: लौ त सरकार परीक्षित महाराज, अब बाँकी अंश तपाईँ के सुन्नुहुन्छ भन्दा, अब मृगण्डुका पुत्र मार्कण्डे कहिल्यै नमर्ने भए, चिरञ्जीवी भएपछि उनले के गरे? अब माया देख्नु पर्यो भने, माया यति माया लाग्छ र भन्छन् नि त, के भने अब मायाले गर्दा चट्टकै भएको, भुत्तुकै भएको, छोड्नै नसकेको, फनफन घुमिरहेको, यति माया लाग्छ र के गर्नु, मर्न हुँदैन भन्छन्। के भनेको थियो? माया लाग्छ भने फेरि गिरी आउँदा नि माया माया भन्छन्। के भने महाराज परीक्षित, अब त्यो माया भनेको जुन वस्तु के हो, अब त्यसको पहिचान सुन्नुहोस्। माया भने क्या है? माया भनेको यसरी प्रमाण गरेको छ भगवानले, आज्ञा गरिबक्छु तिमीलाई म माया देखाइदिन्छु भनेर प्रयागराजमा एक दिन मृकण्डुका पुत्र मार्कण्डेलाई, हस्त माया भनेको कस्तो रहेछ भनेर उहाँ गम्भीर सोच राखेर बसिरहनु भएको थियो। एक दिन हुना हरसँग पानी पर्यो, आफू बसेको ठाउँमा रुजायो, त्यसपछि बाट रुख चढ्नुभयो, त्यो बहरको रुखै डुबायो, त्यसपछि माथि डाँडामा चढ्नुभयो, त्यो डाँडै डुबायो, हिमालमा चढ्नुभयो, पौडदै जाँदा हिमालय डुबायो, सबै ठाउँ टन्ने पानी पानी, एउटा बहरको पत्ता भरिको बच्चा, त्यो सानो बहरको पात भरिएको बच्चा लप लप आफ्नो दाहिने गोडाको जब यस्ता कारणबाट मुखमा दाहिने गोडाको यस किसिमबाट जब म बुढी औठो लिएर बारम्बार लप लप चुसिराखेको रहेछ। ए मेरो महाराज, त्यो कहाँबाट आयो, तिमी को हो? अब म नगिदी जान्छु भनेर त्यत्रो संसारको समुद्रको तुफानमा मृगण्डुका पुत्र मार्कण्डे टक्क पुग्नु भएको थियो। त्यही बेलामा पुग्दाखेरि मृगण्डुका पुत्र मार्कण्डे पुग्दा त्यही बच्चाको नाका पालबाट स्वाट्ठै भित्र छिर्नुभयो। त्यो बच्चाको नाको पालबाट भित्र छिरिसकेपछि हेर्दा त सहर बजार टाउन प्लान घर परिवार बन्धु ब्रिगादी सारा सम्पूर्ण इतिश्री सम्पत्ति त्यही रहेछ। धन्य नारायण, धन्यै मेरो ज्यान गएको, तर यहाँ आएर मेरो ज्यान बचाए मेरो खुसी हुनु हो। अल्लीखेरमा त्यो बच्चाले फेरि आछु गरिदिएको थियो, अघिकै समुद्रमा चुरुम डुब्न आइपुग्नुभयो। अनि अल्लीखेरमा बिउजनुभयो, आफू जहाँ बसेको त्यहीँको त्यहीँ कहीँ बाटो उठ्ने खेल्ने भएको रहन्छ। अब के हो त यो माया भनेको? हुँदै नभएको कुरा जो हो त्यसलाई पनि हिँड्छ माया। हिजो बेलुका सपना देखे जस्तै, देख्नुभयो हिजो बेलुका त्यस्तै हो। यसै प्रभावबाट रातिमा सपना देख्दाखेरिमा हरेक चिज देखिन्छ, तर बिउजेपछि केही रहन्न। त्यस्तै माया भनेको पनि यो संसार झुटो हो मेरो महाराज, चिनाइदेऊ मायाको डोरी लौ न प्रभु।

0: यस्तो पनि हुँदो रहेछ मेरो भगवान,
1: यस्तो पनि हुँदो रहेछ मेरो भगवान,
0: मायालाई नजिते मा चौरसीमा जान छिनाइदो मा।

0: यसरी भगवानको प्रतिमा मायाको विभूति दर्शन पाम भगवान पाओ पर्नुभयो शरण पर्नुभयो मृगण्डुका पोत्र मार्कण्ड चिरञ्जीवी हुनुभयो। आज त्यही वरको वृक्ष अहिलेसम्म जीवित छ जहाँ भन्छ अक्षय वट प्रयाग राज गंगा यमुना र सरस्वतीको संगममा भारतमा त्यस्तो भरको बोट आजसम्म जीवित छँदैछ महाराज यस पवित्र पावन क्षेत्र भारत वर्षको बयान। अब त्यसदेखि पछाडिबाट उत्तम प्रकारको स्थानको वर्णन यहाँलाई मैले बताए। अब के सुन्न चाहनुहुन्छ भनेर सोद्धाखेरिमा लौ त मेरो भगवान हजुरका मुखारविन्दबाट सबै प्रकारको कुराहरू मैले श्रवण गर्दै गर्दै गर्दै गर्दै आए। अब सबै कुरा यहाँलाई मैले बताइसके। मृकण्डुका पुत्र मार्कण्डलाई शाम सदाशिवजीले दर्शन दिन जानुभयो। तिमी साह्रै ठूलो पुण्यात्मा छौ रे, वरदान माग भन्दा हजुरका प्रतिमा बारम्बार कन र शिवजी विष्णुका प्रतिमा नाम संकीर्तन सुन्ने मलाई हजारौं कान दिनुहोस् भन्नुभयो। ठिक वरदान दिनुभयो। मृकण्डुका पुत्र मार्कण्ड चिरञ्जीवी हुनुभयो महाराज परीक्षित। अनि त्यसपछि पछाडिबाट हजारा कान प्राप्त गरेर उहाँलाई प्रबल शक्तिको वर्णन विस्तार पनि भयो। लौ त सरकार अब तपाईँ के सुन्न चाहिबस्नुहुन्छ भनेकन राजा परीक्षितलाई सुखदेवले गम्भीर वाणीमा सारा कथाको प्रवचन दिइसक्नु भएको छ। अनि शाममा सदाशिवजीले तिमीलाई सांख्य योग पूर्ण भएको एक मार्कण्डेय पुराण सृष्टि गर्न सक्ने भन्ने वरदान दिनुभयो। त्यही पुराण अहिलेसम्म सांख्य योगमा मार्कण्डेय पुराण 9000 श्लोकले भरिएको छ। अनि शिवजीको उहाँले बहुत ध्यान गर्नुभयो सुन्नुभयो महाराज यसरी शिवजीको रूपमा हरे यसरी शाम सदाशिवजीको ध्यान गर्नु मनन गर्नुभयो र आखिरमा मृकण्डुका पुत्र मार्कण्ड चिरञ्जीवी भई आफ्नो गतिले प्रस्थान गरिसके। बक्सु राजा परीक्षितलाई सुखदेव बडो प्रेम पूर्वक कथाको महिमा बताउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट।
1: जय बोलो श्रीमद् भागवत महापुराण को।
0: महाराज परीक्षितलाई सुखदेव स्वामीले यसै प्रसंगमा आज्ञा गर्नुभयो। लौ त सरकार अब तपाईँ के सुन्न चाहिबस्नुहुन्छ भनेर सोद्धाखेरिमा लौ त भगवान हजुरका मुखारविन्दबाट मैले धेरै यो महिमा बताए। मृकण्डुका पुत्र मार्कण्ड चिरञ्जीवी मार्कण्ड पुराणको सृष्टि यो पनि प्रस्तुत भयो। अब विश्व ब्रह्माण्डको स्थायी स्वरूपको वर्णन बताउँछु सुन्नुहोस्। हाम्रो शरीरमा सारा सम्पूर्ण कण कट्टी देखिने तल सात लोक कट्टी देखिने माथि सात लोक भोरलोक भोबरलोक मरलोक जनलोक तपलोक सुरलोक सत्यलोक यो सात लोक कट्टी देखिने तल माथि कट्टी देखिने माथि पूर्वलोक भोरलादि गरिएका सात लोक कट्टी देखिने तल अतल बितल सुतल तलातल सातल पातल महापातल यो रहेछ। सूर्य नारायणको उदाउँदा ब्रह्माजीको रूप महात्मा शिवजी अस्ताउँदाखेरि मा विष्णु तीन रूप हुन्छन्। त्यसो भएर सूर्यको ध्यान उदय ब्रह्मण रूप मध्यम अस्तु महेश्वर अस्त माया स्वयं विष्णु त्रिमूर जदिवा कर भन्नु। तर मैले त्यो त नेपाली भाषामा तयारी गरिदिएको छु सधैँ भन्नु उदाउँदा मा ब्रह्मा स्वरूप माजमा महेश्वर उदाउँदा मा ब्रह्मा स्वरूप माजमा महेश्वर अस्ताउँदा मा स्वयं।

श्रीयतां देव देवस्य नारायण जगत्पते स्तोदीय नामदानेन कथयेश शवा कथा मा वरुणेन्द्र रुद्र मरुत स्तुनन्ति दिव्यैस्तविर्वेदे सांग्यपदाक्रम उपनिषदिर्गायन्तीं सामगा ध्याना वस्तित तत्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरा सुरगणा देवाय तस्मै नमः। यो भनेको क्या हो भन्ने गरे यसै छैन सधैँ हिजो स्वस्थानीमा सधैँ भन्ने गरे हाल एम ब्रह्मा वरुणेन्द्र रुद्र मरुत भन्यो राज परीक्षितलाई सुखदेव बताउनुहुन्छ लौ त महाराज परीक्षित अब एक अध्याय श्रीमद् भागवत सुन्नाले समस्त भागवत सुनेको पुण्य हुने एक अध्याय कथा भन्छु। एक अध्याय भागवत सुन्नाले सकल भागवत सुनेको कथा पूर्ण हुने त्यही अध्याय म अब यहाँहरूलाई प्रारम्भ गर्छु सुन्नुहोस् भनेर महाराज परीक्षित सुखदेव स्वामीलाई बडा प्रेम पूर्वक यस कथाले पूर्ण गर्दै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट। अब एक अध्यायका लागि चोप लाएर बस्ने सुन्नुभयो महाराज परीक्षित। अब यो श्रीमद् भागवतको अब एक अध्याय भागवत सुन्नाले पूर्णै सम्पूर्ण भागवत सुनेको पुण्यदाय लाभ हुने, तर एक अध्याय भागवतले सबै भागवत सुनेको पुण्य हुने। यो श्रीमद् भागवतको अब म यहाँहरूलाई कथा प्रवचन गर्छु सुन्नुभयो महाराज परीक्षित। शौनकादिका बीचमा पौराणिक सुतले नैमिषारण्यमा सोध्नुभयो, एक नम्बरको प्रश्न गर्नुभयो, पुरुषको कर्तव्य र शास्त्रको सार भनेको के हो। अनि शौनकादिलाई छवटा प्रश्नका उत्तरमा चार प्रश्नको उत्तर शौनकादिलाई दिनुभएको पौराणिक सुतले र बाँकी अंश श्रीमद् भागवतको महत्वको वर्णन। अनि श्रीमद् भागवतका प्रतापबाट राजा परीक्षितलाई सात दिनका दिनमा तक्षक नाम गरेको नागराजाबाट डसेर मर्नु पर्ने ब्रह्मश्रापको लक्षण र भागवतको महिमा, भागवतको गति, पुण्यदायक भागवतको उपाख्यान यो मैले यहाँलाई प्रथम स्कन्दमा बताएको जम्मा कण राजा परीक्षितलाई सुखदेव स्वामीले यो 19 अध्यायले पूर्ण भएको जानकारी गराउनुभयो। दोस्रो अध्यायमा दोस्रो कन्दमा परीक्षित नाम गरिएको राजाको र सुखदेव स्वामीको संवाद। सात दिनको दिनमा तक्षक नाम गरेको नागराजाबाट डसिएर मर्नु पर्ने राजा परीक्षितको उत्तम गतिको लागिमा शाश्वत ज्ञान वर्धक कथाको महिमा यहाँलाई मैले प्रस्तुत गरे र भगवानको भक्ति, भगवानको महिमा, भगवानको जब चतुश्लोकको निर्णय, प्रकृति पुरुषको भेद तत्व सम्बन्धी उपाख्यान यो मैले हजुरलाई बताएँ। यो जम्माकन 10 अध्यायले पूर्ण थियो द्वितीय स्कन्द। अब तृतीय स्कन्दमा भाग भने विदुर नाम गरेको राजाको र मैत्री ऋषिको संवाद। अनि विदुरको र मैत्रीको हरिद्वारको कनखलमा भएको संवादयुक्त प्रोग्राम, भगवानको भजन मनन कीर्तन न्यास र अनि त्यसपछि काल उत्पत्तिको लक्षण, कालको प्रकरण, कालको गति, शाश्वत ब्रह्मज्ञान सम्बन्धी कथालाई उपाख्यान, जीवन मुक्तिको शैलीमा जब उपाख्यान, सनकादि चारवटा कुमार, मानव उत्पत्ति, स्वयंवादि गरेको मनोको वर्णन, भगवानको भक्तिमा चित्त लगाएर कथारूपी प्रवचनको महत्वको विषयको प्रकरण र अनि हिरण्यकश्यपु र हिरण्याक्षको जन्म, हिरण्याक्षलाई भगवानले मार्नु, अनि त्यसपछिबाट स्वयं मनोका तीनटा छोरी आकृति, देवहुति, प्रसुति मध्येमा आकृति रुचिलाई, देवहुति कर्दमलाई, कान्छी प्रसुति दक्षलाई दिनु र देवहुतिका घरबाट जन्मिएका जम्मा 9 भाइ 9 ओडी छोरी र एक भाइ छोरा कपिल देव भगवान अहिलेसम्म गंगा सागरमा विराजमान होइ बक्सनु। यो मैले हजुरलाई तृतीय स्कन्दमा बताएको जम्माकन 33 अध्यायले पूर्ण थियो। अब अर्को प्रकारको कुरा के पनि बताइयो भनेदेखि अब चारौं कन्दको बीचमा जब मनुहरूको उत्पत्तिको वर्णन, दक्ष प्रजापतिको यज्ञमा शिवजीको गमन, साम्म सदा शिवजीले दक्ष प्रजापतिको शिर निमोठेर अग्निकुण्डमा फाली बक्सेको उपाख्यान, त्यसपछि बोकाको टाउको जोडी बक्सेको वर्णन र उत्तन पाद राजाका छोरा ध्रुवको महिमा

दुर्वका वंशमा उत्कल बत्सर अंग राजा अंग का वंशमा बेन बेन का छोरा महाराज पृथ्वी ले पृथ्वीराज दोनों उनका छोरा विजितासु विजितासु का छोरा विरदान विरदान का छोरा प्राचीन बरही लाई पुरंजन को कथा नारद ले बताए मांसादि आहाराले नर गईन्छ भन्ने कुराको जानकारी को वर्णन र विदुर को र मैत्री को संवाद समाप्ति प्रचेता को जन्म को वर्णन दक्ष का छोरा दक्ष छोरा हुनु यो मैले चतुर्थ स्कन्दमा बताएको जम्मा 33 यो चाहिँ जब यस्ता प्रकारबाट कतिले पूर्ण भएको थियो भनेदेखि जम्मा 31 अध्यायले पूर्ण थियो। पञ्चम स्कन्दमा खगोलको वर्णन भूगोलको वर्णन अतल आदिको वर्णन प्रियव्रत राजाले 14 मनु 14 मणि 7 द्वीपको निर्माण 7 समुद्रको निर्माण गर्नुभएको वर्णन र त्यसपछिबाट जीवन मुक्तिको संहारको उपाख्यान र साथै फेरि खगोल सम्बन्धी भूगोल सम्बन्धीको वर्णन अतलादि लोकहरूको वर्णन नरकमा पापी पाखण्ड दुराचार जान्छन् नरक यति छ भन्ने उपाख्यान यो मैले हजुरलाई पञ्चम स्कन्दमा बताएको यो पञ्चम स्कन्दकरण जम्मा 26 अध्यायले पूर्ण थियो।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

सम्पूर्ण समाजका लागि समावेशी आवाज सामुदा रेडियो टिकापुर एफएम 100 मेगाहर्जमा हरेक हप्ताको आइतबार बिहान 5:30 देखि 5:45 प्रसारण हुने आध्यात्मिक जागरण कार्यक्रम सुनिरहनु भएका आदरणीय श्रोता मित्रलाई म धन्दा साईको तर्फबाट हार्दिक स्वागत साथै ख्रिस्टीय अभिवादन जय मसीह तथा नमस्कार छ। आदरणीय श्रोता मित्र, यस कार्यक्रममा विभिन्न मण्डलीका पास्टर तथा अगुवाजीहरूबाट बाइबलीय आध्यात्मिक प्रवचनका साथै सुमधुर भजन क्रोस प्रस्तुत गर्ने गरिन्छ। यसै क्रममा आजको यस कार्यक्रमको सुरुवात गरौं एउटा भजनबाट।

0: यसै क्रममा आदरणीय श्रोता मित्र, यो भजन गीतपछि अबको समय रहेको छ बाइबल प्रवचनको, र आजको वक्ता हुनुहुन्छ टिकापुर नगर खिस्टी एकता समाज कैलालीका सल्लाहकारसँगै अल्फा सामुदायिक चर्चका वरिष्ठ पास्टर मोहन प्रसाद शर्मा आजको वक्ता हुनुहुन्छ।
1: धन्यवाद धनराज भाइ, प्रस्तुता जयमसी सबैलाई अनि नमस्कार सबैलाई। विशेष गरेर विश्वासी जनहरूको लागि चाहिँ मैले यो परमेश्वरको वचनबाट केही कुराहरू विचार गर्दैछु। प्रत्येक मानिसलाई चेतावनी दिँदै र प्रत्येक मानिसलाई सारा बुद्धिमा सिकाउँदै हामी उहाँलाई घोषणा गर्दछौ, यस हेतुले कि प्रत्येक मानिसलाई ख्रिष्टमा परिपक्व बनाई प्रस्तुत गर्न सकौं। कलसीको पावलले लेख्नुभएको पत्र 1:28 यो किसिमको प्रस्तुत गरिएको छ पवित्र धर्मशास्त्र बाइबलमा। विषय परमेशमा राख्दाखेरि बाइबलले सिकाए अनुसार हरेक परिस्थिति र अवस्थामा अनुशासित भएर जिउनु र प्रभुको महिमा गर्नु सबै क्रिस्चियनहरूको कर्तव्य हो। यसकारण मण्डलीभित्र वा बाहिर प्रभुको काम वा कुनै पनि किसिमको सेवा गर्दा हरेक क्रिस्चियनले जीवनमा बाइबलीय अनुशासन र आचरण प्रष्ट रूपमा झल्किनुपर्छ। क्रिस्चियनहरू विभिन्न समय अवस्था घटना तथा कार्यक्रमहरूमा अनुशासित नबन्दा, कतिले होसियारी नअपनाउँदा र तत्कालीन परिस्थिति एवं अवस्थालाई सही रूपमा बुझ्न नसक्दा कतिपल्ट प्रतिकूल अवस्थाको सामना गर्नु परेको देखिन्छ। हुन त सबै समस्याका प्रकृति र प्रवृत्ति एउटै हुन्छन् भन्ने होइन, तर कति अवस्थामा अरूहरूले सृजना गरेका समस्याहरूका कारण भन्दा पनि हाम्रा आफ्नै कमी कमजोरीहरूले थुप्रै समस्याहरू आइलागेका हुन्छन्। यिनै समस्या तथा अप्ठ्याराहरूलाई न्यूनीकरण गर्नका लागि बाइबलका आधारमा एउटा विशेष निर्देशिका प्रकाशन गर्नु उचित थानी यो सानो आचार संहिता तयार पारिएको छ। यसलाई हरेक पास्टर अगुवा तथा सुसमाचार कार्यमा संलग्न हुने सबै क्रिस्चियनहरूले प्रयोग गर्नु जरूरी देखिन्छ। यो आचार संहिता प्रयोग गरेर आफ्नो सेवा तथा प्रभुको काम गरेको खण्डमा देशमा आपसी सद्भाव, प्रेम र शान्ति कायम राख्न टेवा पुग्नेछ। यसका अतिरिक्त आफ्नै कारणले आउने विभिन्न झन्झट वा समस्याहरू पनि कम भएर जानेछन्। हाम्रो देशमा धर्म, संस्कृति, जाति, वर्ग, भाषा, साहित्य आदिमा विविधताहरू छन्। यस्तो विविधतापूर्ण देशमा बसोबास गर्ने भएकाले परम्परा परस्परमा प्रत्यक्ष वा अप्रत्यक्ष बाधा व्यवधानहरू आउन सक्छन्। तर एकले अर्कोका कुराहरूमा बाधा दिने र विरोध गर्ने काम कहिले पनि गर्नु हुँदैन। यदि कहीँ कतै र कोही कसैबाट भूल गल्ती भइहालेको खण्डमा पनि आपसी समझदारीमा समस्याको समाधान निकाल्नु पर्छ। तर कोही कसैले हामीलाई दुःख नै दिन्छौ र हरेक गतिविधिमा बाधा अवरोध खड़ा गर्छु भन्छ भने पनि हामीले त्यसको प्रतिरोध गर्ने काम कहिल्यै गर्नु हुँदैन। आफ्ना शत्रुहरूलाई प्रेम गर र सताउनेहरूका निम्ति प्रार्थना गर, मत्ती रचित सुसमाचार 5:44 र तिनीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देव, न सराप रोमी 12:14 लेखिएको छ भनेर बाइबलमा स्पष्टसँग बताइएको छ। यसकारण हामी कोही कसैको विरुद्धमा जाने र त्यसको मुकाबिला गर्ने कुरै आउँदैन। आफ्नो गोजी बलियो राख्न र अरूलाई दोष नलगाउनु भन्ने नेपाली उखान झैं हामी आफै सचेत र होसियार बनौ अनि बाइबलीय आधारमा आफूले पाएको काम र जिम्मेवारी पूरा गर्न सकौं भनेर धेरै मण्डलीका पास्टर अगुवा तथा अन्य बुद्धिजीवीहरू संघको छलफल कुराकानी र विचार विमर्शबाट यो सानो मण्डली आचार संहिता तथा तयार पारिएको छ। अब मण्डली तथा अन्य क्षेत्रमा प्रभुको काम तथा सेवा गर्नेहरूले के गर्ने के नगर्ने सम्बन्धमा तयार पारिएका बुदाहरू यस प्रकार छन्। के गर्ने? बाइबलले सिकाए अनुसार परमेश्वर र सबै मानिसहरूलाई प्रेम गर्ने, आफ्ना छिमेकीहरूलाई असल व्यवहार र भलाई गर्ने, मत्ती रचित सुसमाचार 22:37-40 हामीलाई पाउँदछौ। बाइबल अनुसार दोस्रो नम्बरमा बाइबल अध्ययन, प्रार्थना र संगतिलाई पहिलो प्राथमिकता दिई आत्मिक कुराहरूमा सधैँ अग्रसर बन्ने, प्रेरित 2:42-47। तेस्रो नम्बरमा पाप, अधर्म र दुष्टताबाट सधैँ टाढा बस्ने, आत्माको अगुवाईमा आफू हिँड्ने र अरूलाई पनि हिँडाउने, मत्ती रची सुसमाचार 6:1-14 र 8:1-8 मण्डलीमा एक अर्कालाई माया वास्ता र सहयोग गर्ने वातावरण सृजना गर्ने फिलिपी रचित सुसमाचार पावल प्रेरितको पत्रमा 4:1-3 कलसी 1:3-4 कुनै पनि असल कार्य र खाँचो आवश्यकतामा दिने वा मुठी खोल्ने कुराहरूमा अग्रसर बन्ने बनाउने दोस्रो कोरन्थी 8:1-5 स्थानीय मण्डलीका नीति नियम र बाइबेलीय अनुशासनमा बस्ने मण्डली प्रतिको आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्ने कलसी रचित सुसमाचार 1:24-29 5:1-16 प्रभुको काम तथा सेवा गर्दा सामूहिक हित वा भलाइका कुराहरूमा बढी जोड दिने र समाज रूपान्तरणका लागि अग्रणी